0: जिल्लामा कार्यरत डाक्टर केशव नेउपानी द्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफसुत्र विधि द्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोख नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
0: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
2: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब,
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
0: यति त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578 42011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राति

0: गाउँपालिका दुई लालमटिया देउखरीदा।
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
3: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
5: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9841 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-47 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: जलजला ट्राइब। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: सुनसरीमा 2 समूहबीच मध्यरातमा झडप प्रहरीको गोली लागेर एकको मृत्यु। जिल्ला प्रशासन कार्यालयद्वारा विभिन्न क्षेत्रमा कर्फ्यू जारी। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि सञ्चालनमा ल्याइँदै पहिलो चरणमा एम्बुलेन्स सहितका अत्यावश्यक सवारी साधन मात्र चलाउन पाइने। साउने सोमबार आज देशभरका शिवालयमा दर्शनार्थीको भीड़। पशुपतिनाथ मन्दिरका चारै ढोका आज दिनभर खुल्ला रहने। फ्रान्सको बोडो शहर नजिक डडेलो भयावह बन्दै राष्ट्रपति माक्रोद्वारा आपतकालीन मन्त्री परिषद बैठक आह्वान। र विश्वकप लीग 2 क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। सुनसरीको देवानगंज गाउँपालिका 3 गैराती 2 समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगंज 3 24-वर्षीय ओमप्रकाश मेहता रहेका छन्। साउने सोमबारको व्रतका लागि बोलबम यात्रामा सहभागी एक समूहलाई गैराती अर्को समूहले आक्रमण गरेपछि झडप शुरू भएको बताइएको छ। झडपले उग्र रूप लिएपछि स्थानीयका घर तथा पसलमा समेत आगजनी गरिएको थियो। घटनाको जानकारी पाए लगतै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर मेहताको मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार घटनामा 9 सर्वसाधारण, नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 गरी 22 घाइते भएका छन्। घाइतेहरूको विराटनगर स्थित विराट टिचिङ नोबेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आज बिहान 7 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो। कर्फ्यू हरिनगर बजार क्षेत्रको जुनिया टोलदेखि बसन्तपुर मोडसम्म, भुटा बजारको मोरिया धार खोलादेखि सुनसरी खोलासम्म, कप्तानगंज बजारको यादव टोलदेखि नेपाल भारत सीमा क्षेत्रसम्म, घुस्की बजारको कासिमिया मदरसादेखि हिमालय पब्लिक स्कूलसम्म तथा देवानगंज बजारको मुसहर टोलदेखि गाउँपालिका कार्यालयसम्मका लागि तोकिएको सीमाभित्र लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपाल स्थित जापानी राजदूत मायदा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्न लागि हो। बिहान 10:25 सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। सड़क विभागका अनुसार एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा प्रवेश दिइनेछ। केही दिन सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ।
5: 2688 मीटर लामो सुरूङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाण्डुभित्र 65 र बाहिरिँदा 60 रूपियाँ तिर्नुपर्नेछ। मिनी बस ट्रक र टिप्परले काठमाण्डुतर्फ आउँदा 115 र बाहिरिँदा 80 रूपियाँ बराबरको शुल्क बुझाउनुपर्नेछ। यस्तै बस ट्रकले काठमाण्डु आउँदा 260 र बाहिरिँदा 200 बराबरको शुल्क तिर्नुपर्ने निर्धारण गरिएको छ। पैदल यात्री दुई पाङ्ग्रे तीन पाङ्ग्रे सवारीले भने सुरूङमा प्रवेश पाउने छैनन्। डिजेल पेट्रोल ग्यास लगायतका प्रज्वलनशील पदार्थ बोकेका सवारी साधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई समेत प्रवेश निषेध गरिएको छ। सुरूङ मार्गको निर्माण जापानको हाजमा एन्डो कर्पोरेशनले गरेको हो।
3: काठमाडौँमा मिनी ट्रक र स्कूटर ठोकिँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। चन्द्रगिरी नगरपालिका 15-3 थाना चोकमा आज बिहान सतुङ्गलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश 02038 प 9897 नम्बरको स्कूटर र सोही दिशामा चलिरहेको लुएक 4256 नम्बरको मिनी ट्रक ठोकिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका स्कूटर चालक चन्द्रगिरी नगरपालिका 12 का 40 वर्षीय दीपक नेपालको उपचारका क्रममा ललितपुर स्थित बीएनबी अस्पतालमा मृत्यु भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार स्कूटरको पछाडि सवार 56 वर्षीय सुभद्रा कुमारी नेपाल घाइते भएकी छन्। उनको कलंकी स्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
5: संघीय संसद अन्तर्गतका विभिन्न तीनवटा संसदीय समितिको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्न लागेको हो। दिउँसो 2 बजे बस्ने शिक्षा समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ। यस्तै विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुनेछ। बैठक बिहान 11 बजे तय गरिएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा केन्द्रीय इतिहास विभाग त्रिभुवन विश्वविद्यालय किर्तिपुरका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ। समितिको बैठक बिहान 11:30 बजे बोलाइएको छ।
3: यस वर्षको साउन महिनाको दोस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड़ लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजाको प्रबन्ध मिलाइएको छ। साउन 4 गते परेको पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा थप व्यवस्थापन गरिएको छ। दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका पदाधिकारी र कर्मचारीका साथै मन्दिर प्रहरागण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्था परिचालन भएका छन्। लाखौं भक्तजनलाई सहज रूपमा दर्शन गराउने गरी तयार गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताउनुभयो। मन्दिरका चारै ढोका बेलुका 8 बजे आरती नभएसम्म खुल्ला रहनेछन् भने विशेष पूजा बिहान 8:30 देखि मध्याह 12 बजेसम्म मात्रै हुनेछ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन दर्को।
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। रूपन्देहीका अग्रज पत्रकार अर्जुन गेमालीको निधन भएको छ। तिलोत्तमाको शंकर नगरका स्थायी बासिन्दा 80 वर्षीय गेमालीको काठमाण्डुको बीएनबी अस्पतालमा उपचारका क्रममा गइराती निधन भएको हो। उहाँ केही समयदेखि मुटु र फोक्सोको रोगले बिरामी भई उपचाररत हुनुहुन्थ्यो। उहाँ नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रूपन्देही पत्रकार संघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदक लगायतका दर्जनौं सम्मान पाउनु भएको थियो।
3: अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सको दक्षिण पश्चिमी शहर बोर्डो नजिक फैलिएको भीषण डडेलु तथा तीव्र बन्दै गएपछि डडेलु थप तीव्र बन्दै गएपछि राष्ट्रपति इमान्युएल म्याक्रोले सोमबार आपतकालीन मन्त्री परिषद बैठक बोलाउनु भएको छ। डडेलु बोडोबाट करिब 15 किलोमिटर दूरीमा पुगेको छ भने आगामी दिनमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने पूर्वानुमानले आगो नियन्त्रणमा थप चुनौती सृजना गरेको छ। हालसम्म बोडो शहर खाली गराउने निर्णय नभए पनि वरपरका क्षेत्रबाट 2,20,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले आगो अनियन्त्रित रूपमा विभिन्न दिशामा फैलिरहेको भन्दै अवस्था अत्यन्त प्रतिकूल रहेको बताउनु भएको छ। गिरौन्द क्षेत्रमा लागेको आगोले आफ्नै हावा र चट्याङ उत्पादन गर्ने दुर्लभ पाइरोक्युमुलो निम्बस अग्निमेघ समेत बनाएको छ। यस वर्ष फ्रान्समा करिब 98,000 हेक्टर वन क्षेत्र जलेको छ, जसमा 42,000 हेक्टर दक्षिण पश्चिम क्षेत्रमा मात्रै नष्ट भएको छ। उता स्पेनमा पनि डडेलोको संकट गहिरिँदै गएको छ। भ्यालेन्सिया, म्याड्रिड र आविला आसपासका क्षेत्रमा नयाँ डडेलो फैलिएपछि करिब 90,000 मानिस विस्थापित भएका छन्। यस वर्ष स्पेनमा करिब 77,000 हेक्टर वन क्षेत्र डडेलोबाट प्रभावित भएको छ। प्रधानमन्त्री पेड्रो सान्चेजले जलवायु आपतकालीन अवस्था सम्बन्धी राष्ट्रिय सहमतिको आवश्यकता अनाउँदै कठिन समय अझै बाँकी रहेको बताउनु भएको छ। फ्रान्स र स्पेनमा हालसम्म कुल 3,30,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
5: अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्डसमा जारी सिरिज अन्तर्गत नेपालले आज दिउँसो 2:45 खेल्न लागेको हो। नेदरल्याण्डस भ्रमणमा रहेको नेपाल जारी सिजनका शुरूआती दुवै खेलमा पराजित भइसकेको छ। पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा घरेलु टोलीसँग 6 विकेटले पराजित भएपछि नेपालमाथि भारी दबाव परेको छ। लीग टूको तालिकामा निराशाजनक स्थितिबाट गुज्रिरहेको नेपाली टोलीलाई विश्वकपको ग्लोबल छनौटमा सिधै पुग्न अबका खेलहरूमा ब्याटिङ पक्षमा व्यापक सुधार गर्दै जित निकाल्नुको विकल्प छैन। लीग टूमा सहभागी 8 टोलीमध्ये शीर्ष 4मा रहने टोली सिधै विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन् भने पुछारका 4 टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपालले अब जारी सिरिजका 2 र ओमानमा हुने अन्तिम सिरिजका 4 गरी कुल 6 खेल खेल्न बाँकी छ। हाल 30 खेलबाट 24 अंक जोडेर तालिकाको 5 स्थानमा रहेको नेपाललाई शीर्ष स्थानमा पर्न बाँकी 6 खेलमा जित निकाल्न आवश्यक छ। विश्वकप छनौट मात्र नभई नेपाललाई आफ्नो एक दिवसीय मान्यता जोगाउन समेत हम्मे परेको छ। लीग टूको शीर्ष 6 भित्र पर्न सके मात्र नेपालको ओडीआई मान्यता सुरक्षित रहनेछ।
3: अब मौसम। पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशका केही स्थानमा अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको लुम्लेमा 214.8 मिलिमिटर वर्षा मापन भएको छ। गण्डकीका अधिकांश जिल्लामा भारी वर्षा भएको छ। भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ़ेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्लो 3 घण्टामा तनहु जिल्ला स्थित कोटा गाउँ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने र बाढ़ी पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाइराख्न भनिएको छ। यस्तै बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा ठूलो पानी परेको छ। गैराती ठूलो वर्षा हुँदा बाढ़ी पूर्वानुमान महाशाखाले बागमतीका काठमाडौँ, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो। महाशाखाका अनुसार हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। बिहान 9 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: सुनसरीमा 2 समूहबीच मध्यरातमा झडप प्रहरीको गोली लागेर एकको मृत्यु। जिल्ला प्रशासन कार्यालयद्वारा विभिन्न क्षेत्रमा कर्फ्यू जारी।
3: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजदेखि सञ्चालनमा ल्याइँदै पहिलो चरणमा एम्बुलेन्स सहितका अत्यावश्यक सवारी साधन मात्र चलाउन पाइने।
5: साउने सोमबार आज देशभरका शिवालयमा दर्शनार्थीको भीड़। पशुपतिनाथ मन्दिरका 4 ढोका आज दिनभर खुल्ला रहने।
3: फ्रान्सको बोडो शहर नजिक डडेलो भयावह बन्दै राष्ट्रपति माक्रोद्वारा आपतकालीन मन्त्री परिषद बैठक आह्वान।
5: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
9: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
10: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
11: AIO.
12: AIO?
11: Yes, AIO. All in one mart. The best place for shopping.
12: Ke chara ho khas pya?
11: Ke chaina bhana na. Noon dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastaharu ekai thau ma. Tyo pani sulabh mulya ma.

0: FM 4.63 MHz.
1: त्यही डालोमा होला दाना हालिदेऊ नानी.
2: खै योमा त दाना त छैन.
3: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर. यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब.
1: ओहो भुसुक्कै बिर्सेछु. जाऊ जाऊ दिमाग चुरी खेल्न नजिकै रुबा स्टोरबाट दाना लिएर आऊ त.
4: सबै चल्लाले खाने दाना पाइने रहेछ.
2: दुनु जाम है दाना लिनु.
4: ल ल जाम जाम.
5: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्. हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ. साथै ब्रोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ. प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894 50571 र 9855 24171. रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ टुडीखेल रोल्पा.
6: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी. अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं. स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं.
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ.
6: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ.
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ.
6: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ. बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ.
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा.

0: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3018 9095 94 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
7: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी किएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407।
2: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
3: होइन सास पनि झमक्क परिसक्यो कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो चुलोमा आगो बलेको देख्दिन
0: आज खाना पकाए पो पाक्छ जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन सके आफै पकाएर खाए हुन्छ
3: होइन के भन्छौ तिमी खाना पकाउँदै पकाउन रे के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि
0: चार बजाउन लागिसक्यो सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन
3: गहना किन्ने भनेर मात्रै हुन्छ विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ
0: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचादी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचादीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
3: ल उसो भए सुनचादीका गहना बनाउनको लागि बुद्ध सुनचादी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
0: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
3: यता सुन्नुहोस् त हामी कहाँ विभिन्न चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि
0: प्रोप्राइटर तिलक रसाइली
3: सम्पर्क मोबाइल नम्बर 9861329593 9119945535 बुद्ध सुनचादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
5: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
6: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हा तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ
4: क्विन केयर क्रिम रे होइन के हो यो
6: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई
6: सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
6: हाम्रै लिबाङ रोल्पा टुडीखेल

0: स्वास्थ्यको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रीम।
1: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रीम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडिखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रीम। सबैका लागि, सधैँका लागि।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
3: चङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा छेपिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: फर्म तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पत्ता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9858443123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन के भएको छ र तपाईँलाई
4: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
6: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेशन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-863, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
8: भैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
9: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड गोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
10: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
10: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: जजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
4: ल उसो भए म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
5: यति त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला?
6: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
5: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
6: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
5: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
6: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
5: हाम्रा विशेषताहरू, दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
6: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने,
3: थप जानकारी का लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98 5 78 42 0 11
6: प्रदेश का स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँ पालिका 2 लालमटिया देउखरीदा।
7: के तपाईं पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ठुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
7: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
8: सम्पर्क मोबाइल 98 5 78 21 105,
7: 98 4 79 2 802,
8: 98 0 95 82 605
7: र 98 10 93 39 40।
9: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
10: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
11: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
12: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
11: जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
13: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
11: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
12: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
11: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरि जरिवाना समेत हुन सक्दछ।
13: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छलकपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
11: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
12: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
11: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
11: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
12: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
11: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026-82 स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट, दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129903 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
3: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
2: भर्न सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860 81 90 20, प्रशासन शाखा 9844900008, 9868 63 90 47, लेखा शाखा 9847 86 32 60, कार्यालय टेलिफोन नंबर 086-440-367। सबै को रोजाई भरपर्दो शैक्षिक गंतव्य जलजला बहुमुखी कैंपस लिबांग रोल्पा, रोल्पा को गौरव रोल्पा को शान, जलजला बहुमुखी कैंपस रोल्पा नगरपालिका लिबांग रोल्पा।

0: Slava, zalaule, dana din una, ce auzi eu încă n-ai
1: să fie? Ce-i dana mă hola, dana? Hal de un ani?
2: Coi, eu mă că dana da să fie nu?
3: Coi, le duci bândea să dana să fie nu, ca am bătlea unii o bănără, e bura le sunne că n-au n-am bănă. तो दिमाग खराब
1: ओहो बुसुक्कै बिर्सेछु जाऊ जाऊ दिमाग तुरी खेल्न जिकै रुबा स्टोरबाट दाना लिएर आऊ त
0: लाला दादा बैदार लेस बट्टै लौका गिरिराज सबै सल्लाहले खाने दाना पाइने रहेछ
2: बुनु जाऊ है दाना लिनु
0: लाला जान जान
4: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेड्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9857 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुडीखेल रोल्पा
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
6: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
6: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समयपछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
6: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी ध्वनिहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: ते तो हैरान पारी सक्यो अहिले त जनता तो चीसो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँत को उपचार पनि गर्नु पर्ने थियो छोरी को दाँत त झन बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सीधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
2: हो दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
5: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
6: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
5: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्।

0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याब को व्यवस्था, जिर्कोनिया ल्याब को साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 9558743123, 9848076070।
2: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
4: होइन, सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
5: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
4: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
5: चार पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
4: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुन चाँदी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा ठग्ने हो कि भन्ने डर हुन्छ।
5: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
4: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
5: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
4: यता सुन्नुहोस् त हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि
5: प्रोप्राइटर तिलक रसाइली
4: सम्पर्क मोबाइल नम्बर 9861329593 9819945535 बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
2: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन
5: त्यही त नि मेरो हालत पनि त्यस्तै त हो नि यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ
6: होइन ए दिदी बहिनीहरू के गन्थन मन्थन गरिरहनु भएको हा तपाईँहरूको कुरा मैले सुनिसके तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ
2: क्विन केयर क्रिम रे होइन के हो यो
6: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
0: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848751234 झिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि

0: માટે તો હૈરાન નહી પાડી શક્યો. અહીએ તો જનતા તો ચીસો ખાન પણ દીધો નો દુઃખે કો દુઃખી કરશ. દાંત કો ઉપચાર પણ ઘરનું પર નહી થયો. છોરી કો દાંત તો જન બાંગો ટીંગો છે. કસ્તુ ન સુવાવને ભાગો છ. સીધા બનાવનું પર નહી થયો. એસકો ઉપચાર કરન કાં પો જાને હોલા.
1: લ અબ ચિંતા કરનો પરદૈન. રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છ ની તપાઈ કો સાથ.
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना. रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनिचौर रोल्पा मा जानुहोस् निको हुन.
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को सम्पूर्ण उपचार गरिन्छ.
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईकै सेवामा तत्पर छौ.
2: हजुर, हाम्रा सेवाहरू.
1: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652.
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा.

0: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: आया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ, यो सबै त बात रोगको लक्षणहरू हो नि।
5: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
4: ल, तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
5: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
7: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
8: होइन, साग पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
9: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
8: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
9: चार पर्व आउन लागिसक्यो। सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
8: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
9: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
8: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
9: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
8: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
9: प्रोप्राइटर तिलक रसाइली,
8: सम्पर्क मोबाइल नम्बर 98631295993, 98119935। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको बार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
11: नगर नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
12: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
12: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
11: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
12: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
13: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
12: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
11: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
12: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
13: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
12: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
11: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
12: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
13: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
14: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
15: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
14: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
15: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
14: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
15: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
14: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
15: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसल सँग सटेको घरमा तुलसीपुर दाङ
14: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ
15: सम्पर्क मोबाइल 9857821105
14: 9479802
15: 9805682605
14: र 9810939940
16: त्यही डालोमा होला दाना हालिदेऊ नानी
17: खै योमा त डाँडा छैन कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर यो बुढाले सुन्ने काम नहुँदैन भने कस्तो दिमाग खराब
16: ओहो भुसुक्कै बिर्सेछु जाऊ जाऊ दिमागको चोरी खेल्न जिकै रुबा स्टोरबाट दाना लिएर आऊ त
18: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847850571 र 9855241 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ टुडिखेल रोल्पा

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रावी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
3: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848070770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त धोराही दान सहित गेटनिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना खाना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
8: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
9: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन जे सुकै गर्नुहोस् तपाईँले
9: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
10: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
10: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
5: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भन्नु
10: सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी

0: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
0: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेशनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेशनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेशनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857222775, रेणुका रोका 9841868697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857222775।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

ट्राफिक नियम को पालना गरौ, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाऊ, सीट क्षमता भन्दा बढी राखेर रा यात्रा नगरौ, झुण्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
3: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 का लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: पढाई हुने संकाय र विषयहरू। शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली। प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म, प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते, भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि, कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट। दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
3: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
2: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 98601890 20, प्रशासन शाखा 98449000008, 98683690 47, लेखा शाखा 98746-32-60, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव, रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
0: यति त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला,
4: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ।
4: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि, सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
4: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहारा सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने
4: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
0: थप जानकारी का लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578042011
4: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरी दाङ।

0: ते तो हैरान पारी सक्यो अहिले त जनता तो चीसो खान पनि दिदैन दुखेको दुखी गर्छ दाँत को उपचार पनि गर्नु पर्ने थियो छोरी को दाँत त झन बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सीधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईको साथ
2: हो दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
7: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
7: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
6: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
7: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
6: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
8: आया मम्मी दाँत दुख्यो म त खाना खान नि सक्दिन
9: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
10: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
9: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
10: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
9: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
10: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
3: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि।

0: धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथरूमको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरूमको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटीमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478070.
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: होइन सास पनि झमक्क परिसक्यो, कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो, चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन, सके आफै पकाएर खाए हुन्छ।
2: होइन के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि।
3: चार बजाउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन।
2: गहना किन्ने भनेर मात्रै हुन्छ, विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि, फेरि जहाँ पाए त्यही किन्दा खग्गिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचादी पसल छँदैछ नि, त्यहाँ त बिना रसायनका शुद्ध सुनचादीका गहनाहरू पाइन्छ नि, त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए सुनचादीका गहना बनाउनको लागि बुद्ध सुनचादी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तयार गरिन्छ, नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाइली,
2: सम्पर्क मोबाइल नम्बर 98631295993, 98119935। बुद्ध सुनचादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छाडसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
5: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ।
6: सम्पर्क मोबाइल 98578211105,
5: 98479802,
6: 98095826605
5: र 98103940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यस्तो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही चाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
8: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमाल हुनुहुन्छ।
10: चन्द्र शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डी फोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
8: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
10: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
11: फर्म टाउन दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
12: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
13: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
12: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251960770
11: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ

0: जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको एक बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: यो दाँते तो हैरान नै पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-741-318,
1: 9805-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
6: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एक जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली, प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गते देखि 2083 4 महिना 29 गते सम्म, प्रवेश परीक्षा 2083 5 महिना 3 गते, भर्ना फारम 2083 5 महिना 4 गते देखि शुभारम्भ, विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गते देखि, कक्षा सञ्चालन 2083 5 महिना 15 गते बाट, दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
6: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
5: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860-81-9020, प्रशासन शाखा 9844-900-008, 9868-63-90-47, लेखा शाखा 9847-86-32-60, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
1: यति त राम्रो जीपीए ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला, कहाँ पढ्न जाने होला,
2: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
7: कुन स्कुल हो र तपाईले पढ्नु भएको? यो कहाँ छ?
2: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
7: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
2: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटीका कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
2: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
2: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490-20754 र 98479-93412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए, म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578303504।
0: श्री स्वर्गोदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला, कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू भाजिखिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
3: होइन सास पनि झमक्क परिसक्यो कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो चुलोमा आगो बलेको देख्दिन
0: आज खाना पकाए पो पाक्छ जबसम्म मेरो माग पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन पके आफै पकाएर खाए हुन्छ
3: होइन के भन्छौ तिमी खाना पकाउँदै पकाउन रे के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि
0: चार पर्व आउन लागिसक्यो सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन
3: गहना किन्ने भनेर मात्रै हुन्छ विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ
0: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
3: ल उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
0: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
3: यता सुन्नुहोस् त हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि
0: प्रोपराइटर तिलक रसाइली
3: सम्पर्क मोबाइल नम्बर 98-631-593 98-119-39-535 बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
6: यदि त्यसो हो भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पायल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
6: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
5: सम्पर्क मोबाइल 9857821105,
6: 9479802,
5: 9805,
6: र 9103949440।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
3: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरा रौतक एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी थिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटनिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छापसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना क्रिया नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
5: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
8: खैया बद्दी मेरो त दादुखिलो, के गर्ने होला अब।
9: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
10: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
10: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
11: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
12: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
12: जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
14: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
12: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसे
13: नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
12: जन्म, मृत्यु,

0: र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
1: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पा बापी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो।

0: यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क
0: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868603412 कार्यालयको सम्पर्क नम्बर 086440238
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857222775 रेणुका रोगा 9481868697
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857222775
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस

0: ਨੇ ਉਹ ਕਰਾਈ ਸਕੇ
1: ਸਹੀ ਡਾਲ ਮਹਲਾ ਦਾਣਾ ਹਲ ਦਿਓ ਨਾਨੀ
2: ਖਾਈ ਯੋਹਾ ਤਾਂ ਦਾਦਾ ਜੀ ਸੁਣ ਲੋ कहिले देखि भन्दासो दाना छैन कामत ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्नन् भने कस्तो दिमाग खराब
1: ओहो भुसुक्कै बिर्सेछु जाउ जाउ दिमाग चुरी खेल्न जिकै रुबा स्टोरबाट दाना लिएर आऊ त
0: लौका गिरिराज सबै चल्लाले खाने दाना पाइने रहेछ
2: बुलु जाऊ है दाना लिनु
0: ल ल जान जान
3: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9857 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडीखेल रोल्पा।

0: जजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: માટે તો હૈરાન પારી શક્યો. અહીલે તો જનતા તો ચીસો ખાન પણ દીધોન દુખેકો દુખી કરશ. દાંત કો ઉપચાર પણ કરું પડે થયો. છોરી કો દાંત તો ઝન બાંગો ટીંગો છે, કસ્તો નસવાઉને ભાગો છે. સીધા બનાવું પડે થયો. એસકો ઉપચાર કર જાને હોલા.
1: લ અબ ચિંતા કરું પડે. રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છ તપાઈકો સાથ.
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना. रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुलीचौर रोल्पा में जानुहोस् निको हुना.
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ.
1: हजुर आउनुहोस्, 24 घंटा तपाईंकै सेवामा तत्पर छौं.
2: हजुर, हाम्रा सेवाहरू.
1: हजुर, जस्तो सुकै भाँगा टिंगा दाँत सुविधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652.
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा.
5: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी. अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं. स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं.
6: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं.
5: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौं.
6: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ.
5: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ. बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ.
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा.

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, हिट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9848851234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
4: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
5: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: पढाई हुने संकाय र विषयहरू। शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली। प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण, आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म। प्रवेश परीक्षा 2083 5 महिना 3 गते। भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ। विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि। कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट। दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
5: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
4: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860-81-9020, प्रशासन शाखा 9844-9000-8, 9868-63-90-47, लेखा शाखा 9847-86-32-60, कार्यालय टेलिफोन नम्बर 086-440-367। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा। रोल्पाको गौरव, रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
6: एसई त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
7: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
6: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
7: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएईमा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
6: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
7: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
6: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
7: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
6: थप जानकारी का लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578042011।
7: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।
8: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394712।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15, दाङ। सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15, दाङ।
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला, कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीकीमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अंगमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43-123 98478-070
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
3: होइन सास पनि झमक्क परिसक्यो कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो चुलोमा आगो बलेको देख्दिन
0: आज खाना पकाएको पाक्छ जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन सके आफै पकाएर खाए हुन्छ
3: होइन के भन्छौ तिमी खाना पकाउँदै पकाउन रे के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि
0: चार पर्व आउन लागिसक्यो सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन
3: गहना किन्ने भनेर मात्रै हुन्छ विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ
0: ल बुढा हजुरलाई यति पनि थाहा छैन रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि
3: लौ उसो भए सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो
0: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ
3: यता सुन्नुहोस् त हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि
0: प्रोप्राइटर तिलक रसाइली
3: सम्पर्क मोबाइल नम्बर 98631-29593 98119-39535 बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पायल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
5: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
6: सम्पर्क मोबाइल 98578211105,
5: 98479802,
6: 98095826005
5: र 98103949040।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
3: जङ्ग शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यापिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: फर्म टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
5: होइन, के भाछ र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
6: अरे काका, यसको लागि त धोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छरसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: धोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत

0: मलद्वार को वरीपरि घाउ खटिरा आउने, पीप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेशन, माइग्रेन, थायराइड, चाया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
2: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब।
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
6: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
7: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
6: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
8: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
6: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी

0: गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
1: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
1: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने, सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
1: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: आदरणीय रोल्पा बासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलेतेरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ्गी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9881-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी रुपा स्टोरबाट दाना लिएर आऊ त
1: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9855824171। रूपा स्टोर रोल्पा नगरपालिका 4 दिबाङ थुडीखेल रोल्पा।

0: यो दाँती तो हैरान पारिसक्यो। अहिले त झन्टा तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले
3: यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
4: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली हिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यातिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645778732।

0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको देवानगंजमा स्थिति नियन्त्रणमा लिन सेना परिचालन, सुरक्षा अवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक।
0: त्रिवेदीद्वारा परीक्षालाई मर्यादित बनाउन नयाँ आचार संहिता जारी, उल्लंघन गरे परीक्षा नै रद्द हुने।
1: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध कारण देखाउँदै काठमाडौँमा सहकारी पीड़ित प्रकट।
0: अमेरिकी हतियार सकिँदै गएको समाचार सत्य नभएको ट्रम्पको निकै बढी गोलाबारी।
1: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार 5 हार, लीग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग सोझो सेट।
2: हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर पाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। कर्फ्यू लगाउँदा संयुक्त अवस्था नियन्त्रणमा नआएपछि सुनसरीको देवानगंजमा सेना परिचालन गरिएको छ। स्थानीय बासिन्दाहरूले कर्फ्यू आदेश उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन चर्काएपछि देवानगंज गाउँपालिका 3 कप्तानगंज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको हो। हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगंजको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। अवस्था सामान्य बनाउने प्रयास भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिनुभएको छ। कप्तानगंजमा हिजो राति 2 समूह बीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगंज 3 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर 9 सर्वसाधारण सहित 22 घाइते भएका छन्, जसमध्ये 1 अवस्था गम्भीर रहेको जनाइएको छ। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आज बिहानदेखि 5 स्थानमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको थियो। कर्फ्यू उल्लंघन गर्दै आज बिहानैदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।
4: सुनसरी घटनापछिको सुरक्षा अवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। गृहमन्त्री सुदन गुरूङले साँझ 5 बजे बस्ने गरी बैठक बोलाउनु भएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। गृहमन्त्रीको अध्यक्षतामा हुने केन्द्रीय सुरक्षा समिति बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन्। यसअघि आज बिहान गृहमन्त्रीकी अध्यक्षतामा बसेको बैठकले सुरक्षा अधिकारीहरूलाई समेत सामेल गराएर सहसचिवको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई 7 दिनभित्रमा घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन भनिएको छ।
3: त्रिभुवन विश्वविद्यालय त्रिवी व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातक, स्नाकोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि नयाँ आचार संहिता जारी गरेको छ। साउन 8 गते एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि कार्यालयले परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन कड़ा परीक्षा आचार संहिता जारी गरेको हो। दिनको कार्यालयले आज सार्वजनिक गरेको सूचनामा नियम उल्लंघन गर्ने परीक्षार्थीहरूलाई विश्वविद्यालयको परीक्षा नियमावली अनुसार कार्यवाही गरिने चेतावनी पनि दिएको छ। नयाँ आचार संहिता अनुसार अब प्रत्येक परीक्षार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक प्रवेश पत्र हरेक दिन परीक्षा केन्द्रमा अनिवार्य रूपमा साथमै ल्याउनु पर्नेछ। साथै परीक्षा केन्द्रले निर्धारण गरेको रोल नम्बर अनुसारको सीटमा बसेर मात्र परीक्षा दिन पाइनेछ। परीक्षा शुरू भएको पहिलो 1 घण्टा भित्र कुनै पनि परीक्षार्थीले परीक्षा भवनबाट बाहिर निस्कन पाउने छैनन्। महाशाखाले मोबाइल फोन, स्मार्ट वाच लगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक वा अन्य निषेधित सामग्री परीक्षा भवनभित्र लैजान पूर्ण प्रतिबन्ध लगाएको छ। यस्ता सामग्री फेला परेमा नियम अनुसार कार्यवाही हुने समेत उल्लेख गरिएको छ। परीक्षा नियम तथा आचार संहिताको उल्लंघन गरेको पाइएमा परीक्षा रद्द गर्ने
5: निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने तथा आवश्यक परे कानूनी कार्यवाही समेत गरिने स्पष्ट उल्लेख गरिएको छ।
4: संघीय संसदका सदस्यहरूलाई निजी स्वकीय सचिव पीए राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखावादेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सो निर्णयका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै आदेश जारी गरेको हो। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गरेको रिटमा सरकारको उक्त निर्णयले राज्यको उसको चरम दुरूपयोग हुने र संविधानको मर्म प्रतिकूल हुने दावी गरिएको छ। रिटमा सरकारको निर्णय र सो सम्बन्धी राजपत्रको सूचना उत्प्रेषणको आदेशले खारेज गर्न माग गरिएको छ। सरकारले एकातिर मितव्ययिता अपनाएर 20 अर्ब रूपियाँ बचत गर्ने लक्ष्य राख्ने र अर्कोतिर कार्यकर्ता पोस्ने गरी स्वकीय सचिवको व्यवस्था गर्नु कपटपूर्ण र स्वेच्छाचारी भएको रिटमा उल्लेख छ। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूलाई स्वकीय सचिवको सुविधा दिने गरी हालै अनुसूची हेरफेर गरेको थियो।
5: सहकारी पीड़ितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले काठमाडौँको माइतीघर क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले पीड़ितलाई न्याय दिइयोस्, सहकारी पीड़ितका समूहलाई फुटाउने षड्यन्त्र नगरियोस्, छिटो न्याय दे लगायत लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए। साना वा ठूला बचतकर्ता नभनी सबैलाई समान रूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असूल उपर गरेर भए पनि रकम उपलब्ध गराइनुपर्ने उनीहरूको माग छ। साथै उनीहरूले आफूहरूको आन्दोलन विशुद्ध पीड़ितहरूको साझा मंच भएकाले कुनै राजनैतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र पीड़ितकै नेतृत्वमा आन्दोलन अघि बढ़ाउने जनाएका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
7: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।
9: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
5: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी जगेडा नराख्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। उहाँका अनुसार उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उहाँले उपभोक्ताले अतिरिक्त ग्यास मौजदात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताउनुभयो।
5: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी हतियार सकिँदै गएको समाचार सत्य नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। उहाँले इरान विरूद्धको युद्धका क्रममा अमेरिकाको गोला बारूद र हतियारको भण्डार सकिँदै गएको भन्ने समाचारको खण्डन गर्नुभएको हो। ट्रम्पले अमेरिकासँग विश्वका जुनसुकै देशभन्दा धेरै र आवश्यकता भन्दा निकै बढ़ी गोला बारूद रहेको दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसअघि द वाल स्ट्रीट जर्नलले जोइन्ट चीफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले व्हाइट हाउसलाई अमेरिकी वायु रक्षा प्रणालीका इन्टरसेप्टर मिसाइलहरूको भण्डार घट्दै गएको जानकारी गराएको जनाएको थियो। यसैबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा इरानको ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणको संकेत दिने एआईबाट सिर्जित धेरै तस्विरहरू सार्वजनिक गर्नुभएको छ।
5: अब खेल समाचार। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार पाँचौं हार बेहोरेको छ। पाकिस्तानको इस्लामाबादमा आज लीग चरणको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको हो। आजको खेल 26-24, 25-20 र 25-22 गुमाएसँगै लीग चरणको पाँच खेलमा 3 अंक जोडेको नेपाल पुछारमा रह्यो। अब नेपालले वरियता निर्धारणका लागि प्ले अफमा प्रतिस्पर्धा गर्नेछ। यसैकि नेपालले कजाकिस्तान, श्रीलंका, पाकिस्तान र बंगलादेशसँग हार बेहोरेको थियो। यता जीतसँगै 5 खेलमा 9 अंक जोडेको उज्बेकिस्तानले सेमी फाइनलमा स्थान पक्का गरेको छ। यसअघि पाकिस्तान र बंगलादेशसँग हार बेहोरेको उज्बेकिस्तानले श्रीलंका र कजाकिस्तानलाई पनि हराएको थियो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सुनसरीको देवानगंजमा स्थिति नियन्त्रणमा लिन सेना परिचालन, सुरक्षा अवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो।
5: त्रिवेणीद्वारा परीक्षालाई मर्यादित बनाउन नयाँ आचार संहिता जारी, उल्लंघन गरे परीक्षा नै रद्द हुने।
4: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध कारण देखाउ आदेश, काठमाडौँमा सहकारी पीड़ितको प्रदर्शन।
5: अमेरिकी हतियार सकिँदै गएको समाचार सत्य नभएको ट्रम्पको भनाई, आफूहरूसँग आवश्यकता भन्दा निकै बढ़ी गोला बारूद रहेको दावी।
4: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार पाँचौं हार, लीग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग सोझो सेटमा पराजित।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ, नमस्कार।
10: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट।
12: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
13: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
14: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
15: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
13: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
14: हजुर, हाम्रा सेवाहरू
13: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
16: नदुखाई दाँत निकाल्ने,
13: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
16: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
13: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
16: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
13: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
16: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98 40 7 3 18 98
13: 95 14 652।
15: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578443122 र 98578443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दान।
2: यो दाँतले त हैरानै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ, दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 14652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
7: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
8: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: पढाइ हुने संकाय र विषयहरू, शिक्षा शास्त्र संकाई तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाई तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाई तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गते बाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
8: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
7: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860081920 प्रशासन शाखा 9844900008 9868639047 लेखा शाखा 9847086260 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
0: यति त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
9: कहाँ जानु नि, मैले पढेको स्कुलमा जाऊ न।
0: कुन स्कुल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
9: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
9: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
9: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9558742011
9: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
13: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
12: शिक्षक सेवा आयोग का प्रावी निमावी मावी र शिक्षक लाइसेंस
13: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्सहरू
12: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
13: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
12: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अक्याडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
12: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
13: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
12: शिक्षक सेवा आयोग का प्रावी निमावी मावी र शिक्षक लाइसेंस
13: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्सहरू
12: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
13: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
12: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
14: आइया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
15: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
16: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
15: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
16: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
15: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
16: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
13: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9857743122 र 9857743123
16: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो माग पूरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार पर्व आउन लागिसक्यो। सुनका गरगहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यता सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाईली,
2: सम्पर्क मोबाइल नम्बर 98-631-29-593, 98-119-39-535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
4: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
5: 98095826005
4: र 98103940।
6: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
7: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
6: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
8: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
7: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार विमाल हुनुहुन्छ।
9: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरान दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
8: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
7: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
9: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापेको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
10: फर्म टाउल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
12: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
11: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
13: होइन, के भाछ र तपाईलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले
11: 5916-6770।
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा।

0: कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
1: अरे काका, यसको लागि त धोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
2: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
2: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
2: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
5: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
6: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले।
5: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
6: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
6: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879-70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि

0: कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याउ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आर्थिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार नि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक मित्रको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम लोकसारथी सुन्दै गर्दा हामी यति बेला विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ प्रसारण भइराखेका छौं र हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट सुन्दै हुनुहुन्छ। फेसबुकबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट हामीलाई लाइभ पनि सुन्दै हुनुहुन्छ। यो क्रम म तपाईँलाई जानकारी गराउँछु। हामी भिडियो लाइभमा पनि आएका छौं। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट, सुशीला मगर रेडियो स्वर्गभूमि 93 MHz भिंग्री प्युठानबाट, सन्तोष सुनार रेडियो झुलेनी 104.7 MHz बिजवार प्युठानबाट, यमुना धामी रेडियो पाडिनी 99.1 MHz अर्घखाँचीबाट, प्रकाश प्युठानी रेडियो मालरानी 95.7 MHz रेडियो निरसिम्मा 107.1 MHz अर्घखाँचीबाट, कुपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गुल्मीबाट, सुषमा मल्ल सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट, प्रकाश आचार्य रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट, अनिश पाठक रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट, तिलु राणा भट्टराई सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट, गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट, नम्रता नेपाली दमौली एफएम 94.2 MHz दमौली तनहुबाट, सन्देश डाई रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुबाट, भूमिका श्रेष्ठ रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट, प्रमिला रेग्मी रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट, दुर्गा पौडेल रेडियो जननी 90.6 MHz पोखराबाट, प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकको सिपारीबाट, नकुल घरती रेडियो आफ्नो एफएम 90.4 MHz रूकुम पश्चिमबाट, मनिषा डाँगी रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz बाट हामीलाई बिनु माया राईले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मौराखारा 107.5 MHz रूकुम पश्चिमबाट, ज्ञानी खड्का रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट, जानु तामाङ रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट हामीलाई साथ मिलिराखेको छ। प्राविधिक निपथ्यका मित्र आकाश बस्नेतले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला साथ दिइरहनु भएको छ रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, भीम निर्दोष केसीले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मेन्साम एफएम 103.4 MHz तेह्रथुमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ। रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला साथ दिइरहनु भएको छ रेडियो झन्कार 97.5 MHz। आज इन्टरनेटको समस्याका कारण कार्यक्रम प्रसारण हुन सकिराखेको छैन भन्ने गुनासो भन्ने जानकारी हामीलाई प्राप्त भएको छ। अनिताजीले जानकारी गराउनु भएको छ। यसै क्रममा हामीलाई रेडियो सरोवर 92.5 MHz एलिसा ढुङ्गानाले साथ दिइरहनु भएको छ हेटौडाबाट भने, रेडियो मन सरोवर 92.5 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। यसै क्रममा साथ मिलिराखेको छ रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ। रेडियो भरोसा 104.9 MHz
दाङगुराईबाट ईश्वरी फुन रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुली रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गुरक जागी लगायतका साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम लोक सारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुनिरहनु भएको छ। आज आवाज अलि सानो आइराखेको छ प्राविधिक मित्र, अलि ठूलो बनाउनु होला। मैले सानो सुनिराखेको छु ब्याकग्राउण्डको पनि मेरो आवाजको पनि, त्यसैले अब हेडफोनको आवाज सानो आएको हो कि के भएको मलाई थाहा छैन होइन। तसर्थ तपाईँले अहिले ल ठिक छ, कार्यक्रम लोक सारथीमा छौ। तपाईँ यति बेला कार्यक्रम लोक सारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोक सारथीमा आज हामी सोमबारी बसाईमा छौं र सोमबारी बसाईमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई भनेको तपाईँको बीचमा लोकविधाका गीत संगीतहरू मान्ताक्षरी खेल्ने बसाई हो र लोकविधाका गीत संगीतहरू मान्ताक्षरी खेल्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। 9868 60 39 40 को नम्बर तपाईका लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। नम्बर तपाईका लागि हामी खुला गरेका छौं। 9868 60 39 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भन्दै आउनुहोस्। सबैको क्रममा कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौं, लोकभाका राख्छौं। लोकभाकापछि तपाईँको माझमा हामी फेरि आउनेछौं। तबसम्मका लागि यो लोकभाका तपाईँको लागि

0: योगी प्रसिद्ध तपाईलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौं। तपाईं यतिबेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। गर्मी महिनामा जाडोको गीत अलिन सुहाउने क्यारे हैन, त्यही पनि ठीक छ। अर्जुन सापकोटा र शान्ति छिरी परियारको आवाजमा रहेको गीत तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। र पानी परेपछि यहाँ जाडो नै हुन्छ, त्यसैले पनि होला हाम्रा प्राविधिक साथीहरूले जाडो जाडोको गीत बजाउनु भएको होइन, सायद बाबाले जाडो भइराखेको छ होला। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम लोकसारथीमा छौं र कार्यक्रम लोकसारथीको आज सोमबारी बसाई हो। सोमबारी बसाईमा तपाईँलाई मनपर्ने गीत गाउने बसाई होइन, आज त तपाईँले अन्ताक्षरी खेल्नुपर्ने हुन्छ र केही नियमहरू छन्, त्यो नियमहरूको बारेमा म तपाईँलाई जानकारी गराउँछु र तपाईँले त्यो नियमको बारेमा जानकारी गराइसकेपछि सोही नियम अनुसार तपाईँले आज कार्यक्रममा गीत गाउनु पर्नेछ। हामीलाई प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट भिडियो लाइभ सुन्दै हुनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। आज तपाईँले फोन गरिसकेपछि गीत गाउने बेलामा अन्ताक्षरीमा विशेष गरी अन्य विधाको गीत संगीतहरूमा हुन्छ कि हुँदैन त्यो त मलाई थाहा भएन, तर लोकगीतको बसाईमा थेगोबाट सुरु गर्नुपर्छ, हामीले अथवा साथीले छोड्नु भएको अक्षर थेगोमा पार्नुपर्छ। त्यसैले तपाईँ पहिलो साथी होस् अथवा अन्तिम साथी होस्, तपाईँले गीत थेगोबाट सुरु गरेर अनि एक टुक्का पूरा गाउनुपर्ने हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रममा अन्ताक्षरी खेल्नका लागि यदि तपाईँले नियमपूर्वक अन्ताक्षरी खेल्नुभयो भने तपाईँले साथीलाई सम्झना समर्पण राख्न पाउनुहुन्छ। आजदेखि मैले यो बसाई पनि थप्दे है, तपाईँले नियमपूर्वक खेल्नुभयो भने तपाईँको आफ्नो साथीहरूलाई सम्झिने अवसर पाउनुहुन्छ, यदि नियमपूर्वक खेल्नु भएन भने तपाईँलाई हामी स्वतः विदा गर्नेछौ, यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् कार्यक्रमको पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ, टेलिफोन सम्पर्कमा नभएर मोबाइल नम्बरमा नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? सुनसरीबाट करिश्मा बुढा मगर बोल्दै हुनुहुन्छ होइन, के छ करिश्मा हालखबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। यति बेला के गर्दै हुनुहुन्छ? गोठालोबाट फर्किरहनु भएको छ होइन, हुन्छ कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? तपाईँ पहिलो साथी हुनुहुन्छ, कुन गीत गाउनुहुन्छ?
1: गीतबाट सुरु गर्छु
0: ल, सुरु गर्नुहोस्।

आउनु भएको थियो साथी, उहाँले नियम पूरा गर्न सक्नु भएन। मैले के भनेको छु, थेगोबाट शुरू गरेर अनि बल्ल टुक्का गाउनुहोस् भनेको छु है आजको बसाईमा। तपाईँले राम्रोसँग सुन्नुहोला, राम्रोसँग बुझ्नुहोला अनि मात्रै फोन डायल गर्नुहोला। मैले थेगोबाट शुरू गरेर एक टुक्का पूरा गाउनुहोला भनेको छु। सबै साथीहरूले थेगोबाट शुरू गर्नु पर्यो। जस्तै यही डालीको फूल नहल्लाऊ हल्लाएसी झर्छ भन्ने गीत पहिलो साथीले गाउनु पर्यो भने, पहिला डालीको फूल नहल्लाऊ हल्लाएसी झर्छ भनेर थेगो गाउनु पर्यो, पूरा थेगो गाउनु पर्यो, त्यसपछि बल्ला टुक्का गाउनु पर्यो। यो कुरा म तपाईँलाई जानकारी गराए। यदि एउटा साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट छ? तपाईँको आवाज बुझिएन हजुर। तपाईँको आवाज अहिले पनि राम्रोसँग आएको छैन, यसो गर्नुहोस्, तपाईँले मोबाइल नेटवर्कले राम्रोसँग काम गर्ने ठाउँमा जानुहोस् अनि फोन डायल गर्नुहोस्। अहिलेको लागि हामी तपाईँको कल लिन सकेनौ। आउनु भएको थियो बनिसारा, के गर्नु गाह्रो छ होइन, मोबाइलमा नेटवर्क दिँदैन, अनि हामीलाई यता पनि गाह्रो छ कि फेरि तपाईँको आवाज सुन्नेन भने कसरी कुरा गर्ने होला भन्ने हुन्छ। त्यो कारणले गर्दाखेरि तपाईँले सकेसम्म मोबाइलले राम्रोसँग काम गर्ने ठाउँमा, मोबाइल टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु होला, अनि बल्ल हामी तपाईँसँग राम्रो कुराकानी गर्न सक्छौ। यति बेला साथी नमस्कार हजुर, नमस्ते, को बोल्नुभयो, कहाँ बात? शङ्खुवा सभाबाट अस्मिता के भन्नुभयो? ए सथर पञ्चकन्याबाट, अब नाम मात्रै भन्नुहोस्। सुनिता यक्खा है, ए सुनिता यक्खा होइन? अनि सुमिताको के छ हाल खबर? कोदो रोप्ने धमाधम छ। कुन रेडियोबाट सुन्नुभयो सुमिताले हामीलाई? रेडियो मेन्छामबाट सुन्दै हुनुहुन्छ। आजको कार्यक्रममा के गर्छौ तपाईँले जानकारी लिनु भएको छ कि छैन हजुर? जुनै गाउँदा पनि हुन्छ, तर हाम्रो नियम छ तपाईँले गीत गाउने बेलामा थेगोबाट शुरू गर्नुहोला, टुक्का एक टुक्का पूरा गर्नु, थेगो पहिला गाइसकेपछि बल्ला टुक्का गाउनुहोला। यदि तपाईँले टुक्काबाट गाउनु भएको छ भन्ने कुरा हामीले थाहा पायौं भने तपाईँको फोन स्वतः काटिनेछ, त्यसमा पीर मान्न पाउनु हुने छैन है त। थेगोबाट शुरू गर्नुहोस् अनि बल्ल टुक्काबाट गाएर गाउनुहोला है त। लगाउनुहोस् त।

0: ल र पार्नु भयो होइन त ल अब अब केही साथीहरूलाई सम्झिनुहोस् तपाईँले नियम पुर्याउनु भयो केही साथीहरूलाई सम्झिनुहोस् विदाय गर्छौ टेलिफोन सम्पर्कमा आउनु भएको थियो सुमिता याखा आउनु भएको थियो छतरबाट उहाँले अब र अक्षर छोडेर जानु भएको छ अब आउने साथीले र अक्षरबाट गीत गाउनु हुन्छ यति बेला आर्का सहभागी म स्वागत गरे नमस्ते हजुर नमस्ते हजुर को बोल्नुभयो कहाँबाट तेराथुमबाट नाम के भन्नुभयो सीता परियार के छ सीता खबर तपाईँको के गर्दै हुनुहुन्छ कति क्लासमा पढ्नुहुन्छ पाँच क्लासमा पढ्नुहुन्छ होइन ल कार्यक्रममा आउनु भएको छ आज कुन अक्षर परेको छ तपाईँलाई जानकारी छ कि छैन ल रबाट लोकगीत गाउनु होला अनि थेगोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गाउनुहोला है त ल सुरु गर्नुहोस् अब तपाईँले अब कुन गीत गाउनुहुन्छ त्यो गाउनुहोस् मिल्यो भने हामी मिल्यो भन्छौँ मिलेन भने हामी यतैबाट फोन काटिदिन्छौँ है आउनु भएको थियो साथी रातो टिका निधारमा टलक्कै टल्कियो यो लोकगीत होइन मैले लोकगीत भनेको छु अभिभावकहरू पनि त्यहाँ छेउमा हुनुहुन्छ उहाँहरूले पनि सिकाइरहनु भएको हुन्छ तर आफ्नो नानी बाबुहरूलाई फोन लगाइदिँदै गर्दाखेरि कुन लोकगीत हो कुन कुन विधाको गीत हो कुन गीत गाउन पाइन्छ कुन पाइँदैन कार्यक्रमको नाम के हो भन्ने कुरा साना नानी बाबुहरूले त जानकारी नहुन सक्छ तर अभिभावकहरूले त जानकारी हुन्छ हुनु पनि पर्छ होइन कुन कार्यक्रममा तपाईँको नानी बाबुहरूको फोन लगाइदिँदै हुनुहुन्छ कृपया त्यतातिर पनि ध्यान केन्द्रित गराएर अनि मात्रै फोन लगाइदिनुहोला है यसमा साना नानी बाबुहरूलाई फोन लगाउनुमा अभिभावकहरूको महत्वपूर्ण भूमिका रहन्छ त्यो कारणले गर्दाखेरि अभिभावकहरूको यसमा एकदमै महत्वपूर्ण सहयोग हुन्छ अभिभावक वर्गहरूलाई म हार्दिक आग्रह गर्छु आफ्ना नानी बाबुहरूलाई सहजीकरण गर्नका लागि र यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
1: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
1: सागर छेत्री
0: सागर छेत्री के छ सागर हालखबर तपाईँको यतातिर पनि एकदम ठिक छ कार्यक्रममा आउनु भएको छ सागरजीले कुन रेडियोबाट सुन्नुभयो हामीलाई सामुदायिक रेडियो स्काईबाट होइन कस्तो लागिराखेको छ कार्यक्रम यहाँलाई
1: राम्रो छ एकदम रमाइलो
0: राम्रो छ रमाइलो छ है
1: हजुर हजुर
0: आज कुन गीत गाउनुहुन्छ
1: रबाट परेको छ होइन
0: ल रबाट परेको छ नियम त थाहा छ नि तपाईँलाई
1: हजुर हजुर हजुर
0: लगाउनुहोस्
1: रानी घाटैमा

0: बाटैमा तिमी हजुर
1: रानी घाटैमा किन काडा रोप्याउने निर्भय आउने बाटैमा होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिका बसाईमा आउनु होला अब म अक्षर पार्नु भएको छ अब साथीहरूलाई सम्झिन पाउनुभयो तपाईँले नियम पूर्वक पूरा गर्नुभयो क्या त्यसैले अब साथीहरूलाई सम्झिनुहोस् ल साथीहरूलाई सम्झिनुहोस्
0: सर्वप्रथम त अब हजुरलाई अनि टेक्निकल बस्नुका साथीलाई र म अघि आउने पछि आउने मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिने बिदा भए नमस्ते
1: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सागर आउनु भएको थियो बागलुङबाट उहाँले म अक्षर छोडेर जानु भएको छ अब अर्को साथी हुनुहुन्छ म अक्षरबाट गीत गाउनुको लागि त्यसपछि एउटा गीत बजाउनेछौ यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट तपाईँको आवाज अलिक बुझेन टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोल्नु होला कहाँदेखिको बोल्नुभयो नाम बताउनुहुन्छ कि बताउनुहुन्न त्यही त नि नाम त सधैँ बताउनु पर्यो नि फोन गरेपछि त नाम बताउनु पर्यो होइन अनि के छ सन्तोषजी खबर तपाईँको अनि यति बेला के गर्दै हुनुहुन्छ ए घाँस काट्दै हुनुहुन्छ होइन अनि कुन रेडियोबाट सुन्नुभयो धनकुटामा हामीलाई रेडियो लाली गुराँस एफएमबाट सुन्दै हुनुहुन्छ होइन आज कुन अक्षर परेको छ थाहा होला क्या अरे तपाईँलाई ल म अक्षरबाट नियमको बारेमा त थाहा छ नि तपाईँलाई त्यही त नि तर कडा छ है नियम पुरा भएन भने फोन काट्नु है हुन्छ ल सुरु गर्नुहोस् हुन्छ सुरु गर्नुहोस्
2: माया नारे सम्लो पारे माया नारे सम्झना छ खाँदा खाँदै जस्तो न मन लाउँछ माया नारे माया नारे सङ्गो पानी पानी माया मारे जगतिरो सम्झना छ खाँदा खाँदै छोड्न मन लाउँछ माया मारे माया नारे सङ्गो पानी
1: ल सन्तोषजी तपाईँले माया मार्यौनी बाटो सुरु गर्नु पर्ने थियो अनि माया मार्यौनी भन्दा गाउनुभयो होइन त्यतातिर पनि ध्यान दिनु होला आजलाई एउटै शब्द भावनाले मैले मान्दै होइन हुन्छ अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
2: साथीहरू भन्नुपर्दाखेरि मेरो प्यारो प्यारो छोरीहरू छोराहरूलाई अनि मेरो जङ्गु टोलीको मेम्बर आमासँगको साथीहरूलाई सबैलाई
1: सम्झिँदै नमस्ते सन्तोष तामाङ आउनु भएको थियो माया मारे हुने अर्थात् न अक्षर पार्नु भएको छ अब गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

0: कति माया गरौंक यहाँ भन्दा यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ न अक्षर बाचक गीत गाउनका लागि तपाईले फोन गर्नुहोला 9868309940 को नम्बर तपाईका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईसँग कुराकानी गर्नेछौं र आज अन्ताक्षरी खेल्दै खेलाउँदै अगाडि बढ़िराखेका छौं तपाईले फोन डायल गर्नुहोला 9868609940 को नम्बर तपाईका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौं अवश्य पनि कुराकानी गर्नेछौं यो कुरा म तपाईलाई जानकारी गराए यदि बेला साथी हुनुहुन्छ म स्वागत गर्छु न अक्षर बाट गीत गाउनको लागि आउनु भएको छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको फोन काटिएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9868609940 को नम्बरमा अर्का सहभागी साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट इस्मा गाउँपालिका वार्ड नम्बर 2 नाम के भन्नुभयो तपाईँको सुरज के भन्नुभयो ए सुरक्षा कुवर है अनि सुरक्षाले के गर्दै हुनुहुन्छ यति बेला इस्मामा त्यतिकै बसिरहनु भएको छ कति क्लासमा पढ्नुहुन्छ सुरक्षाले
1: 8
0: क्लासमा पढ्नुहुन्छ होइन कुन रेडियोबाट हामीलाई सुन्नुभयो सुरक्षाले स्काई एफएमबाट सुन्दै हुनुहुन्छ है आज कुन गीत गाउनुहुन्छ हजुर नसा नसा नसा नसा त यो भित्र पर्दैन नि यो नसा नसा तपाईँले नसा नसा गाउँछु त भन्नुभयो होइन तर यो अक्षरबाट तिमी मलाई परलाई नै मनपर्ने भन्ने यो तबाट आउने गीतलाई कहाँ नसा नसा नबाट गाउनुहुन्छ त आज तपाईँले नबाट गीत गाउनुपर्छ नबाट परेको छ तर तपाईँले गाउने गीत यो तबाट आउँछ किनभने यसको ठेगो तिमी मलाई परलाई नै मन पर्ने भन्ने हो नि त होइन तिमी मलाई परलाई नै मन पर्ने भइसकेपछि यो त तबाट आउँछ यो त नबाट आउँदैन है तपाईँले नबाटै गाउनु पर्यो ल नबाट गाउनुहोस् टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अलिक बुझेर आउनु पर्यो है कार्यक्रममा आउने बेलामा र कार्यक्रम सुनेर फोन डायल गर्नुहोला मैले कुन नम्बर भनिराखेको छु सोही नम्बरमा फोन डायल गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर नमस्कार हजुर अब यहाँ हेर्नुहोस् त यता फोन लगाउनु भएको छ उता रेडियो मजाले सुनिरहनु भएको छ फोन लागेको हो कि लागेको होइन कि केही थाहा छैन होइन त्यस्तो पनि नगर्नु होला म तपाईँलाई आग्रह गर्छु यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो यी साना साना नानी बाबुहरूलाई कन्ट्रोल गर्ने अनि के गर्न हुन्छ के गर्न हुँदैन भन्ने सिकाउने अभिभावकको दायित्व हो कृपया अभिभावकहरूले सहजीकरण गर्नुहोला यति बेला साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट गोल्मीबाट नाम के होला चमेली घरती मगर कुन ठाउँबाट हो गुल्मीको मालिका चारबाट कुन रेडियोबाट सुन्नुभयो चमेली ए रेडियो स्काई एफएमबाट सुन्नुभयो है आज के गर्नुपर्छ तपाईँलाई जानकारी छ कि छैन ए आज न अक्षरबाट गीत गाउनुपर्छ ठेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनुपर्छ है त ल न अक्षरबाट गीत गाउनुहोस्
1: टुक्क
0: टुक्का गाउनुस् ल अब टुक्का
1: टुक्का खासै आउँदैन गरे
0: अनि कहाँ हुन्छ त टुक्का नगाइकन टुक्का गाउनु पर्यो नि
1: अरे अरे टुक्का खुट्टामै मिलेर
0: मिलाएर गाउनुस् ल मिलाएर गाउनुस् अरू टुक्का थपे नि थप्नुहोस् ल तर टुक्का गाउनु पर्यो बल्ल नियम पुरा गर्नुभयो अब साथीहरूलाई सम्झिन पाउनु होला धन्यवाद
1: अनि त्यसपछि मलाई चिन्ने नचिन्ने सम्पूर्ण मेरो साथीहरू उसकै एफएम सुनेर बसिराख्ने सम्पूर्ण
0: हुन्छ बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा चमेली घरती आउनु भएको थियो आफैले मिलाएर भए नि टुक्का त जुराउनु टुक्का त गाउनु पर्यो होइन आफैले मिलाएर गाउन पनि पाइन्छ अब यो दुवै गाउन आउने साथीहरूलाई सजिलो हुन्छ कि यसरी टुक्का बनाएर गाउन पनि पाइन्छ किनभने यी गीत सङ्गीतहरू दोहोरी खेल्नकै लागि बनेका गीत सङ्गीतहरू त हुन् होइन यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सरस्वती कुमार के छ सरस्वती हालखबर के गर्दै हुनुहुन्छ यति बेला अनि सुरक्षा कुमारको दिदी कि बहिनी ए फुपू पो हुनुहुन्छ ए अनि हामीलाई रेडियो स्काईबाट सुन्नु भयो ल आज कुन अक्षर परेको छ थाहा छ तपाईँलाई ल म अक्षर भाँचो गीत खानुहोस् माली गाईलाई बाटेको डाम्ला मेरो माया छोडेर कहाँ जाम्ला होइन त्यही त नि आफ्नो मायालाई छोडेर कहाँ जाने हो र फेरि होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् किनभने तपाईँले नियम पुरा गर्नु भएको छ धन्यवाद
1: अनि नानी गाईलाई भन्नु गीत गाउनु भएको र उसलाई सहभागी हुनुभएको साथीहरूलाई सम्झाउन चाहन्छु अनि कार्यक्रम सुन्नु सम्पूर्ण दिदी बहिनी दाई दिदी भाइ बहिनी आमा बुवा सबैलाई सम्झाउन चाहन्छु
0: हुन्छ अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौँ उहाँले नियम पूरा गर्नु भएको छ त्यसैले साथीहरूलाई सम्झिन पाउनुभयो है यसै गरी तपाईँले पनि नियम पूरा गर्नुभयो भने सम्झिन पाउनुहुन्छ साथीहरूलाई ल अक्षर परेको छ अब आउने साथीले ल अक्षर बाट गीत गाउनु पर्नेछ छोडेर का जाम्ला भनेपछि ल अक्षर परेको छ है ल अक्षर बाट गीत गाउनका लागि आउनुहोला हामीलाई टिकटकबाट पनि सुन्दै हुनुहुन्छ टिकटक बाट हेर्दै गर्नु भएको साथीहरूले पनि फोन गर्नु होला यति बेला साथी नमस्कार हजुर
2: नमस्ते दाजु
0: को बोल्नुभयो कहाँबाट खेम रोका बागलुङको बडीगार्डबाट के छ खेमजी खबर तपाईँको
2: मेरो ठिकै छ हजुरहरूको के छ
0: हाम्रो ठिक छ के गर्दै हुनुहुन्छ खेमजीले बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ है आज कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ ल हो त्यही त लबाट कुन गीत गाउनुहुन्छ भनेको थेगोबाट सुरु गर्नुहोला एक टुक्का पुरा गर्नुहोला सुरु गर्नुहोस्
2: भएको मेरैको कर्म गर्नलाई जानकै छ नै तिम्रैको

人爱的你的那一个

0: करिमा घर झा भाइनी माइती घरको झल्को त माइती घरकै आउँछ क्यारे हैन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, क अक्षर पार्नु भएको छ, अब आउने साथीको लागि होइन त? यो सबैबाट गाउन पाइन्छ। हुन्छ, आउनुभयो, अब साथीहरूलाई सम्झिन पाउनुभयो क्यारे, नियम पुरा गर्नु भएको छ है? किन नि? ल हुन्छ, बिदा गर्छौ, नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो खेम रोका, उहाँसँग कुराकानी गरिसकेका छौँ। उहाँले क अक्षर छोडेर जानु भएको छ, अब आउने साथीले क अक्षरबाट गीत गाउनु होला, म तपाईँलाई आग्रह गरे। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्ते हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? गन बहादुर विश्वकर्मा, रोल्पा नगरपालिकाबाट। कुन ठाउँ रोल्पा नगरपालिकामा त म पनि छु। ए, दुई नम्बर वडा थलिबाङ। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। गन बहादुरजीले आज कुन अक्षर परेको छ जानकारी पाउनु भएको छ?
2: आज पढ्नु क अक्षर परेको छ, तर कका के के जुनबाट पनि
0: पाइन्छ, मजाले पाइन्छ, कका के कि कुकु के कै को कौ कम कहबाट पनि पाइन्छ। अब कार्यक्रमको नियम खेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउने हो, त्यो नियम पुरा गर्नु होला, गाउनुहोस्।
2: काली परे दै मेरो मायालाई नबिर्सनु है, ए बदै जस बुद्धि र वाला बुद्धि।

गन्धराजुर जी तपाईले सुरु गर्ने बेलामा काली परे दाई भनेर सुरु गर्ने अनि मलाई काली परे दाई मेरो मायालाई भनेर गाउनुस् है। ल हुन्छ, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्। नमस्ते, उहाँले ई अक्षर पार्नु भएको छ अर्थात् अ आ ई बाट तपाईँले गीत गाउन पाउनुहुन्छ है। अ आ ई बाट गीत गाउन पाउनुहुन्छ र तपाईँले फोन गर्नुहोला हामीलाई 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ। अ आ ई ई बाट कुन अक्षर तपाईँलाई सजिलो लाग्छ यो अक्षर बाट गाउनु होला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? अंजिता रोकामगरको के छ हाल खबर? के गर्दै हुनुहुन्छ अंजिताले? गाउन पाउनुहुन्छ र तपाईँले फोन गर्नुहोला हामीलाई 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौ। अ आ ई ई बाबा कुन

0: ला कुन अक्षरबाट गाउनुहुन्छ?
1: अल्लाह
0: गाउनुस्।
1: माता उत्तर आज।

0: school is full of you. I feel a sense of grateful. In the water of my thoughts special. In the water of my thoughts special.
1: बिचारा रुदै गीत गाउनु भएको छ होइन हुन्छ कार्यक्रममा आउनुभयो अब छ अक्षर अब आउने साथीलाई पार्नु भएको छ है साथीहरूलाई सम्झिनुहोस् ल नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ अब 49 मिनट गइसकेका छ के अरे अब हामी भनौँ न तपाईँकै फोन कल लिनेछौ है 48:49 मिनट गइसकेको छ पालो तपाईँको हो यति बेला अर्को सहभागी नमस्कार हजुर टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथीको फोन लिन सकेनौ फोन काटियो है पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट प्रियङ्का बिसी मुस्तीकोट गुल्मीबाट अनि गुल्मी कुन ठाउँबाट प्रियङ्का मुस्तीकोटबाट मुस्तीकोट त नगरपालिका पर्यो क्यारे कुन ठाउँ ए अनि कुन रेडियोबाट सुन्नुभयो त्यहाँबाट त रेडियो छत्रभूमिबाट पनि त कार्यक्रम बज्छ नि होइन त्यो रेडियो कतिको सुन्ने गर्नुहुन्छ रेडियो छत्रभूमिलाई ए के गर्ने मान्छे भन्नुभयो सिलाई व्यवसाय टक्क सिलाई व्यवसायमा जाने दोकानमा टक्क एउटा रेडियो राख्ने अनि त्यहाँ गएर मजाले सुन्न पाइन्छ त हजुर अनि तपाईँको नाम के भन्नुभयो प्रियङ्काजी कुन गीत गाउनुहुन्छ आज त्यही त नि छ अक्षर परेको छ कुन गीत गाउनुहुन्छ नि गाइहाल्नुहोस्

Oh,

0: आउनु भएको थियो प्रियंका विसी, उहाँसँग कुराकानी गरिसकेका छौं। 51 मिनट गइसकेको छ, अब हामी सम्भवतः अन्तिम एकजना साथीसँग कुराकानी गर्न सक्छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? राजमगर। के छ राज, हाल खबर तपाईँको? ठिक छ, रेडियो सुन्दै हुनुहुन्छ, हामीलाई सुन्दै हुनुहुन्छ है? अनि राजजीले आज कुन गीत गाउनुहुन्छ, कुन अक्षर परेको छ, जानकारी छ यहाँलाई? ल, छ अक्षरबाट गीत गाउनुहोस्। छबाट गाउनुहोस्।
1: खर पानी बकरी नुंदर मेरे मन का तीन तेरा मेरे मन तीन
0: तीराई तो टुक्का, ये तो ठीक भाई, टुक्का पनि छ यसको, यो गीतको टुक्का पनि छ, यो त थिएको मात्रै भयो, अब टुक्का गाउनुहोस्। उसो भए तपाईँको नियम पुरा भएन, विदा गर्छौ। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको नियम पुरा भएन, टुक्का पनि गाउनुपर्छ, थिएको मात्र गाएर पुग्दैन है। म तपाईँलाई आग्रह गर्छु, यति बेला छबाट गीत गाउनुको लागि अर्को साथी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी हुन सकेन। 53 मिनट गइसकेका छ, अब हामी कुनै पनि साथीको कल लिन सक्दैनौ। अब छबाट गीत बजाउनु पर्ने भयो, हुन त छलछल छल्कियो भन्ने गीत बजाए पनि हुन्छ होइन, अथवा छोडेर गइहाल्यो बाँचेको छु धन्न भन्ने थुप्रै गीतहरू छन् होइन, अनि त्यसपछि छिनको छिनैमा यो भइहाल्यो, अनि त्यसपछि लगायतका थुप्रै थुप्रै छबाट गीतहरू छन्। हाम्रो प्राविधिक मित्रहरू यी गीतहरू मध्ये कुनै एउटा गीत बजाउनु होला। लौ त, आजको कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्रलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु, अनि सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई पनि विशेष आभारका शब्द भावहरू व्यक्त गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाटी पल शुभ होस्। तपाईँले कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन नबिर्सनुहोला, जसका लागि मेरो आफ्नै नम्बर हो, केही पर्यो भने झ्याप्प भनिहाल्नुहोला होइन, मनमा गुम्साएर राख्नु हुँदैन है। मेरो नम्बर हो, मेरो आफ्नै व्यक्तिगत नम्बर हो, 98646 9844417298 फोन गर्नुहोला भन्दै आजको लागि म वीरेन्द्र गिरी विदा भए। नमस्ते, रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: ल कति मिठो आवाजमा गाउनुभयो, छ अक्षरबाटै सुरु गर्नुभयो, छ अक्षरमै अन्त्य गर्नुभयो। अब साथीहरूलाई सम्झिनुहोस्। होइन तपाईँको आवाज राम्रो छ, अभ्यास निरन्तर गर्नुहोला, सम्झिनुहोस् ल।
1: सर्वप्रथम त हजुर अनि सम्पूर्णलाई सम्झिँदै चाहन्छु, धन्यवाद।
0: नमस्ते, टेलिफोन सम्पर्कमा

0: 刚说了帅气，也记得了他们苏六的朋友，我们的机构八十多岁。
1: यस डाइन पिकअप आयोजक दीर्घायु हस्पिटल प्राली किलोतमा 5 मिलीग्राम रूपन्देही
2: यो तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बांगिने एलर्जी छाला रोगका समस्या पुराना रुगाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हातखुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाड जोड्ने मांसपेशी वा बाँसको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मुत्रपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। सुनसरीमा सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति भएको छ। देवगंज नगरपालिका 3 हिजो दुई समूह बीचको झडपपछि आज तनाव झन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने सहमति गरेको हो। सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामेछानेले जानकारी दिनुभएको छ। बैठकमा राजनैतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न अनुरोध गरेका छन्। गैराती बोलबम यात्राका क्रममा डीजे बजाउने विषयमा हिंसात्मक झडप भएको थियो। सो क्रममा प्रहरीको गोली लागेर देवानगंज 4 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। झडपमा 13 सुरक्षा कर्मी र 9 सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले निश्चित ठाउँ तोकेर कर्फ्यू लगाएको छ भने सेना समेत सड़कमा निस्किएका छन्। गृह मन्त्रालयले घटनाको सत्य तथ्य छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरीको देवानगंज नगरपालिका 3 कप्तानगंजमा भएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भएको छ। उहाँले शान्ति सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको उल्लेख गर्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताउनु भएको हो। आज सामाजिक सञ्जाल मार्फत उहाँले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग समेत गर्नुभयो। आङदेम्बेले सरकारले आफ्नो संवैधानिक दायित्व पूरा गर्न नसकेको आरोप समेत लगाउनु भएको छ। शान्ति सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको उहाँको भनाइ छ। आङदेम्बेले हिंसा आगजनी तोड़फोड़ र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभयो। आङदेम्बेले पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तोष बढ़दै गएको पनि उल्लेख गर्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले सुनसरीको देवानगंजमा भएको घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निशुल्क र प्रभावकारी उपचार गर्न पनि सरकारलाई निर्देशन दिएको हो। आयोगले घटना पश्चात सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबूत बनाउन पनि निर्देश गरेको छ। आयोगका अनुसार सुनसरीको देवानगंजमा 2 समूह बीच भएको झडप र झडपपछि प्रहरीको गोली लागेर ओम प्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ। पोलमा झण्डा राख्ने विषयमा 2 समूह बीच विवाद भएको डीजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको विवाद बढ़दै जाँदा दुई पक्षीय बीच तोड़फोड़ र झडप शुरू भएको झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको प्रहरीको गोली लागेर ओम प्रकाश मेहताको मृत्यु हुनका साथै 9 घाइते भएको र घाइते मध्ये 2 अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ। घाइतेहरूमध्ये 4 न्यूरो अस्पताल 4 विराट नर्सिङ होम र 1 नोबेल मेडिकल कलेजमा उपचार भइरहेको आयोगलाई जानकारी प्राप्त भएको उल्लेख छ। र ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ मोगलिन सड़क पूर्ण रूपमा सञ्चालनमा आएको छ। आज बिहान 17 किलो र सिमलताल नजिकै लेदो र ढुङ्गा सहितको पहिरो खसेपछि सड़क बन्द भएको थियो। सड़क डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण आचार्यका अनुसार 17 किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदो सहितको पहिरो पन्छाएर सड़क दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो। दुवै ठाउँमा तत्काल पहिरो पन्छाएर एकतर्फी सड़क खुलाइएको थियो। क्रमशः सवारी चाप कम भएपछि दुवै ठाउँको पहिरो पूरै हटाएर दुईतर्फी रूपमा आज दिउँसोदेखि सड़क सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
4: त्यो दाँतले त हैरान पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिन। रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति 4 सुनिचौर रोल्पा में जानुहोस् निको हुना।
7: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को 7 दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू।
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
5: 9805014652।
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
9: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
10: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: पढ़ाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाजशास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129903 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
10: आवेदन बुझाउँदा हासालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
9: भर्न सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर श्याम बहादुर बुढा मगर 9860 81 90 20, प्रशासन शाखा 9844900008, 9868 63 90 47, लेखा शाखा 9847 86 32 60, कार्यालय टेलिफोन नम्बर 0864403067। सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा, रोल्पाको गौरव रोल्पाको शान, जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
11: यति त राम्रो जिपे ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
12: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
11: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
12: मैले एसईई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसईई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
11: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
12: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई जीटीबाट मान्यता प्राप्त 3 वर्ष डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
11: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
12: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
11: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9857842011,
12: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
13: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
14: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
13: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
14: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
13: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
14: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमाल हुनुहुन्छ।
15: जङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरा रङ, दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
13: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
14: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ।
15: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा
16: फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
17: टाउल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
18: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
17: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
18: जसका लागि मोबाइल नम्बर छ 9857443123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 08251670
17: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही।

0: निशुल्क पढाई हुनाले अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
1: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
1: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
3: आज खाना पकाए पो पाक्छ। जबसम्म मेरो मास पुरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। पके आफै पकाएर खाए हुन्छ।
2: होइन, के भन्छौ तिमी? खाना पकाउँदै पकाउन रे, के हो तिम्रो त्यस्तो माग? जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
3: चार पर्व आउन लागिसक्यो। सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
2: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
3: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचाँदीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
2: लौ उसो भए, सुनचाँदीका गहना बनाउनको लागि बुद्ध सुनचाँदी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का गर गहना ग्यारेन्टी का साथ तैयार गरिन्छ। नया गहना सँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
2: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
3: प्रोप्राइटर तिलक रसाईली,
2: सम्पर्क मोबाइल नम्बर 9861329593, 9819349535। बुद्ध सुनचाँदी पसल रोल्पा नगरपालिका 2, बीच बजार लिबाङ रोल्पा।

0: होइन
1: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
2: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
2: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्?
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गा र उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिसर सिमनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
3: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
3: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
2: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
3: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भ पतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र ILD दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
3: डाङ पाठ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
0: निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन त
4: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाइस्
0: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
4: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलेचुरमा पनि शाखा छ नि यसको
0: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ
4: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
0: साथै गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल भरपाई लेटर प्याड रजिस्टर रसिद साथै छपाई सम्बन्धी काम नाइलन छाप स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस् यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ्गी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय संघ संस्था विद्यालय व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ
4: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर सम्पर्क नम्बर 9868-60-34-12 कार्यालयको सम्पर्क नम्बर 086-440-238
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275 रेणुका रोका 9481-68-697
4: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस

ट्राफिक नियम को पालना गरो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाऊ। मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन नचलाऊ। सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो। झुन्डिएर तथा छतमा बसी यात्रा नगरो। सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो। सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ। सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो। लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ। सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ। आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो। सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो। जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो। जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो। पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो। घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरो र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

नगर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: दाँते तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7140-318-9905-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ठुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
7: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
6: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
8: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
6: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
8: सम्पर्क मोबाइल 9857821105,
6: 9479802,
8: 9095982605
6: र 9103994040।
9: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
10: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
9: क्विन केयर क्रिम रे, होइन के हो यो?
10: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
10: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
10: थप जानकारी का लागि हाम्रै दाङ द्वारा उत्पादित तुलसी नेचुरल इंडस्ट्री को ब्रांड क्वीन केयर क्रीम को आधिकारिक विक्रेता रोल्पा लिबांग का लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबांग रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। ढिंगरी प्युठान का लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 9849925627। राम्रो छाला आत्मविश्वास को प्रतीक हो। इसलिए खोजी खोजी प्रयोग करूं क्वीन केयर क्रीम। सबै का लागि सधैं का लागि का लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबांग रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9478851234। ढिंगरी प्युठान का लागि सपना

0: Слова, залав лай дана динуна, чому чому карай саке?
1: Сей дару ма хала дана, хал дем нани?
2: Хай, юма та дада са хайна? Кай ле дихи бхандра са дана хайна, каам бат ляо не оба нера? И бура ле сунне кам наун нан бане. Это дима храб.
1: Охо, бусукка дирсесу. Жау жау ливанку туди хелна джикай, руба истор бата дана ле рау то.
0: Слава, дада, ан, байдар, лес, баттай, лаукат, гирирак, саббай чалла лихане. Дана пай не рейча.
2: Буну джамай, дана лино.
0: Лала, джам джам.
3: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेड्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847750571 र 9855824171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 लिबाङ टुडीखेल रोल्पा
4: आय आय आय आय आय जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
5: हैन के भाछ र तपाईलाई
4: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले सारै दुःख दिया छ
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त धोराही दान सहित गेटनिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
6: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छापसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने फुल्ने मलद्वारको वरिपरि घाउ खटिरा पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हातखुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेशन माइग्रेन थाइराइड चाया पोतो गन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
6: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
6: विकल्प आयुर्वेद क्लिनिक घोराही दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

आमा तिम्रो र मेरो मायाको कथा मैले गीत बनाएर गाएको छु। तिमीले सुनिदिए मात्रै पुग्छ, मलाई सम्झिदिए मात्रै पुग्छ।

0: हैया बद्दी मेरो त दादू खिलो के गर्ने होला अब
1: इनी बद्दा पनि कराइरहन्छन् इनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो इनको दाँत निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 9848 57 569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 879 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौं प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
4: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
3: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
4: लौ उसो भए म सामान लिन गइहाले
3: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन

0: 자네부터 투플로 3 메가하트.
1: जलजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोग का समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हाथ खुट्टा घुड़ा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिन को साथ में संपूर्ण सेवा को उपचार एक गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नंबर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट झलझला प्रेस .com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। संसारी घटनामा सामाजिक सद्भाव र समयमयता अपनाउन सर्वपक्षीयको अपील। समृद्धका लागि कानून बाधक नबन्ने मन्त्री गौतमको भनाई। बचत फिर्ता माग्दै काठमाडौँमा सहकारी पीड़ितको प्रदर्शन। आवश्यकता भन्दा धेरै ग्यास जगेडा नगर्न आग्रह। 33 अंकले घट्यो शेयर बजार। जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा एकै दिन 229 सेवा प्रभाव। दौड़ले बढ़ियो महिलाको दैनिकी। कृत्रिम ग्यास अभाव हटाउन पत्रकार महासंघ दाङको प्रशासनलाई ध्यान आकर्षण। हावाहुरीले त्रिवेणीमा 10 मकै बारीमा क्षति। पत्रकार महासंघद्वारा र जमीनमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दाजुभाइ 59 वर्षको उमेरमा गोल गर्ने किङ काजु।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। सुनसरी घटनामा सामाजिक सद्भाव र समयमयता अपनाउन सर्वपक्षीयको अपील सम्बन्धी प्रसंगबाट। सुनसरीको देवानन्दगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाली शान्ति समयमयता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानन्दगंजमा गैराती 2 सम्म बीच भएको झडप र त्यस क्रममा एकजनाको ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाली समयमयता अपनाउन अपील गरेको हो। भेलामा राजनैतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिको सहभागी रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिका केही क्षेत्रमा शीतकालीन कर्फ्यू जारी भएको छ। सुन शहरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। सुन शहरी घटनाको स्वतन्त्र छानबिनका लागि रासोपा सचेतक प्रकाश चन्द परियार सहितको टोलीले गृहमन्त्री सुदन गुरूङको ध्यान आकर्षण गराएको छ। विपक्षी दलहरूले पनि समयमयता अपनाउन अपील गरेका छन्। सुन शहरीमा भएको दुई समूह बीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानका उपाय सहित सुझाव पेश गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। बिहान गृहमन्त्री गुरूङको उपस्थितिमा बसेको बैठकले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझाव सहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिएको छ। यसैबीच देवानन्दगंजमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। गैराती बोलाबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइन्छ। तराई मधेसका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरिरहेका छन्। केही समय अघि पर्सा रौतहट र धनुषा सहितका ठाउँमा यस्तै प्रवृत्तिको तनाव देखा परेको थियो। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिलाएर समाधान खोजिनुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसंख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न वा हुन नदिने स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउने नसकेको धेरैको ठहर छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले देशमा व्याप्त व्यथिति र विकासका बाधकहरू हटाउन चालू वर्षलाई कानून सुधार वर्षका रूपमा अघि बढ़ाइएको बताउनु भएको छ। नेतृत्वको सोच र उद्देश्यलाई सार्थक तुल्याउन प्राप्त कानूनी वातावरण आवश्यक हुने भन्दै उहाँले उक्त कुरा बताउनु भएको हो। आज सोमबार भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री गौतमले केवल नेतृत्वको इच्छा शक्तिले मात्र परिवर्तन सम्भव नहुने र त्यसका लागि बाधक बनेका कानूनहरू परिमार्जन गरिनुपर्नेमा जोड़ दिनुभएको छ। विगतका नेतृत्व र कार्यशैलीप्रति सम्मान व्यक्त गर्दै मन्त्री गौतमले समयको माग अनुसार विकासको गति बढ़ाउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। विकासको मार्ग प्रशस्त गर्न र जनताको अपेक्षा अनुसार छिटो नतिजा निकाल्न कानूनी अडचनहरू फुकाउनुको विकल्प नरहेको उहाँको तर्क छ। सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै आज काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइती घरबाट शुरू भएको र्याली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको छ। प्रदर्शनकारीहरूले यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा धेरै जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको। संघका अध्यक्ष विद्वान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उहाँको भनाइ छ। संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले गएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग रहेका छन्। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 33.28 अंकले घटेर 2701.32 बिन्दुमा झरेको छ। आज बैंक र म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन र व्यापार समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 234 कम्पनीको शेयर बढ़ेकोमा 36 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने गड़बड़ भएको छैन। आज आत्मनिर्भर लघुवित्तको शेयर 13% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। गएको शुक्रबार 26 करोड़को कारोबार भएकोमा आज 360 कम्पनीका 1,39,00,000 किता शेयर 6.8 करोड़ रूपैयाँमा किनबेच भएको छ। तपाईले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा एकै दिन 229 सेवा प्रभाव दौड़ले बदलियोस् महिलाको दैनिकी लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: यो दाँतले त हैरान पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस्। निको हुना
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 14 1452।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
8: घर हरको आवाज, गाउँ सहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। जिल्ला प्रशासन कार्यालय रोल्पाले 2083 साल श्रावण 11 गते आज सोमबार दिन प्रभाव गरिएका विभिन्न सेवाहरूको विवरण सार्वजनिक गरेको छ। कार्यालयका अनुसार उक्त दिन कुल 229 सेवा प्रभाव गरिएको छ। प्रशासन कार्यालयद्वारा सार्वजनिक विवरण अनुसार सो दिन नयाँ नागरिकता 23 र प्रतिलिपि नागरिकता 34 विवरण गरिएको छ, वितरण गरिएको छ। राहदानीतर्फ 31 विवरण संकलन र 32 वितरण गरी भएको छ भने राहदानी सेवाबाट कुल रू सेवाबाट राजस्व संकलन समेत भएको छ। यसै गरी राष्ट्रिय परिचय पत्रतर्फ 75 जनाले विवरण संकलन, 9 वितरण र 14 संशोधन सम्बन्धी काम भएका छन्। यसका साथै कागजात प्रमाणीकरण 6 र अन्य सेवा 5 प्रदान गरिएको छ। नाबालिग परिचय पत्र, हातहतियार नवीकरण, संस्था दर्ता तथा सवारी पास सम्बन्धी सेवा भनी सो दिन शून्य रहेको कार्यालयले जनाएको छ। रोल्पाको विकट ग्रामीण भेगमा अवस्थित रोल्पा नगरपालिका 9 महिलाहरूको पहिचान र दैनिकी अचेल पूर्ण रूपमा बदलिएको छ। विगतमा जंगलमै कुहिर जाने वा गाईवस्तुको घाँसका रूपमा मात्र सीमित रहने प्राकृतिक वनस्पति दौड़े अहिले त्यहाँका स्थानीयका लागि आमदामीको मुख्य स्रोत बनेको छ। घड़ीमा बिहानको 4:30 बजमा सादा ढोको, झोला र खाजा बोकेर हुमाका महिलाहरू नजिकका ओसिला तथा घना वनतर्फ लाग्दछन्। चरा चुरुङ्गीको आवाज र वनको चिसो वातावरणमा आपतमा लोकगीत गाउँदै दौड़े संकलन गर्न उनीहरूको नियमित दिनचर्या बनेको छ। उच्च पहाड़ी तथा ओसिलो भूगोलिक बनोटका कारण हुमा क्षेत्र दौड़े उत्पादनका लागि अत्यन्त उपयुक्त मानिन्छ। हाल हुमाका ठूलो संख्याका परिवारको मुख्य व्यवसाय नै वनबाट दौड़े संकलन गर्ने र बिक्री गर्ने रहेको छ। विगतमा दौड़े संकलन गरेपछि बिक्रीका लागि घण्टौ पैदल हिँडेर बजारसम्म पुग्नुपर्ने बाध्यता थियो। बजार पुर्याउँदा पनि समयमा बिक्री नहुने, उचित मूल्य नपाइने र नबिकेर फाल्नुपर्ने समस्या थियो। तर गाउँमै संकलन केन्द्र स्थापना भएपछि त्यो झन्झट सधैँका लागि हटेको छ। संकलन केन्द्र बनेपछि जीवन निकै सहज भएको अनुभव वहाँकी निर्मला पुन व्यक्त गर्नुहुन्छ। पहिले बजार लगेर पनि बिक्री नभएर फाल्नुपर्ने डर हुने गरेकोमा अहिले गाउँमै बिक्री हुने भएकाले हाम्रो राम्रो आमदानी भइरहेको उहाँले बताउनुहुन्छ। श्रीमान वैदेशिक रोजगारीमा भए पनि अब आफू विदेशको कमाईमा मात्र निर्भर नरहेर आफ्नै गाउँमा मेहनत गरी सम्मानजनक आमदानी गरिरहेको उहाँ बताउनुहुन्छ, खुशी व्यक्त गर्नुहुन्छ। त्यस्तै अर्का स्थानीय सञ्जु पुनका अनुसार दौड़े बिक्रीको आमदानीले बालबालिकाको पढ़ाई र घर खर्च चलाउन ठूलो राहत मिलेको छ। महिलाहरू आर्थिक रूपमा सक्षम बनेपछि निर्णय क्षमता र सामाजिक सम्मानमा वृद्धि भएको अनुभव उहाँले सुनाउनुहुन्छ। वैदेशिक रोजगारतर्फ युवाको लहर चलिरहेका बेला होमाको यो सफलताले स्थानीय स्रोत श्रम र उद्यमशीलताको प्रयोगबाटै ग्रामीण अर्थतन्त्र बलियो बनाउन सकिन्छ भन्ने प्रेरणादायी सन्देश पनि दिएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभाव र सम्भावित कालो बजारी नियन्त्रण गर्न तत्काल प्रभावकारी पहल गर्न जिल्ला प्रशासन कार्यालय दाङको ध्यान आकर्षण गराएको छ। महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा केन्द्रीय सचिव सबिन प्रियासन, निवृत्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेल, पूर्व अध्यक्ष सुदीप गौतम तथा प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य शरद अधिकारी सहितको टोलीले प्रमुख जिल्लाधिकारी समक्ष ज्ञापन गराउँदै ग्यास अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्याको समाधानमा सक्रिय भूमिका खेल्न आग्रह गरेको हो। ध्यानकर्षण पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय दाङले कृत्रिम अभाव अन्त्य गर्न सम्बन्धित ग्यास उद्योग वितरक र विक्रेतासँग समन्वय गरिरहेको जनाएको छ। साथै उद्योग वाणिज्य संघ, नेपाल प्रहरी तथा स्थानीय तहसँग समेत सहकार्य गरी बजार अनुगमनलाई तीव्र बनाइएको र अभाव हटाउन विशेष रणनीति तयार पारिएको प्रशासनले जानकारी दिएको छ। प्रमुख जिल्लाधिकारी निश्चल राज पाण्डेले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न प्रशासन दिनरात खटिएको बताउँदै ग्यासको कालोबजारी वा कृत्रिम अभावबारे जानकारी भए तत्काल प्रशासनलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गर्नुभयो। सहायक प्रमुख जिल्लाधिकारी साबिता राणाले बजारमा विशेष अनुगमन र निगरानी भइरहेको उल्लेख गर्दै कृत्रिम अभाव सिर्जना भएको अवस्थामा सबै सरकारवाला पक्ष सजग र जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। संचार माध्यमले पनि तथ्यपूर्वक सूचना सम्प्रेषण गर्दै अनियमिततामाथि निगरानी बढ़ाउनु पर्ने उहाँको भनाई थियो। यसैबीच नेपाल पत्रकार महासंघ दाङले जिल्लाका सम्पूर्ण संचारकर्मीलाई ग्यासको कृत्रिम अभाव र कालोबजारीका घटनामाथि विशेष चासो राखी निरन्तर निगरानी गर्न आग्रह गरेको छ। सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष जोड़िएको यस विषयमा संचारकर्मीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अनियमितता उजागर गर्न प्रभावकारी भूमिका खेल्नुपर्ने महासंघले जनाएको छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका दशमा हावाहुरीले मकै बारीमा क्षति गरेको छ। आइतबार दिउँसो आएको हावाहुरीले वडाका विभिन्न ठाउँमा लगाएको मकै बारीमा क्षति पुगेको कृषकहरूले बताएका छन्। विशेष गरी वडाको बरानेटी जिल्लामा क्षति पुगेको स्थानीय लालबहादुर ओलीले जानकारी दिनुभयो। उक्त ठाउँमा करिब 25 घर परिवारले लगाएको मकै हावाहरूले स्वतर बनेको उहाँले बताउनुभयो। धान चौर खेलको मकैमा हावाले क्षति गरेको उहाँको भनाइ छ। मकै सहित अन्य बर्खे बालीमा समेत हावाहरूले क्षति गरेको स्थानीय कृषकहरूले बताएका छन्। प्रमुख खाद्यान्न बाली मध्येको मकै खेतीमा क्षति पुगेपछि कृषकहरू चिन्तित बनेका छन्। अहिले क्षति पुगेको मकै कामै नलाग्ने हुने भएकाले उत्पादनमा हरास आउने भन्दै कृषकहरू चिन्तित भएका छन्। हावाहुरी जस्ता प्राकृतिक प्रकोपका कारण वर्षेनी कृषकहरूले मकै लगाएका खाद्यान्न बालीमा क्षति भोग्दै आएका छन्। अब देश बाहिरको समाचार। जर्मनीको हार्ज पहाड़ी क्षेत्रमा दुई दाजुभाइले सयौं वर्ष पुरानो परम्परागत विधिबाट काठको कोइला बनाउँदै त्यसलाई जीवित राखेका छन्। इमो फेडरमनले धीप धीप बलिरहेको कोइलालाई माटोले बनाइएको अग्लो ढिस्को भित्र राख्दै कोइला उत्पादनको प्रक्रिया शुरू गरे। ढिस्को भित्र बीच जातको काठलाई खादेर राखिन्छ, जुन हप्तौसम्म विस्तारै बदल्दै अन्तत कोइलामा परिणत हुन्छ। पूर्वी जर्मनीको हार्ज क्षेत्रमा यो परम्परा सयौं वर्षदेखि चल्दै आएको छ। हामी परम्परागत माटोको भट्टीमा कोइला बनाउँदैछौ, ठिक त्यसरी नै जसरी 1000 वर्ष अघि हार्ज पहाड़मा गरिन्थ्यो, फेडरमनले हालै एसोसिएट प्रेस एपीलाई बताउनु भएको छ। फेल्डरमर र उनका माफ गर्नला फेल्डरमन र भाइ साले आफ्ना बुबाबाट हार्ज कोलेरी स्टेमवर्क वा हाउस नामक कोइला उत्पादन व्यवसाय सम्हालेका छन्। डिस्को भित्र बलिरहेको क्याटको दिनरात निगरानी गर्नुपर्ने भएकाले उनीहरूले केही कामदार समेत राखेका छन्। उचित निगरानी नभए काठ पूर्ण रूपमा जलेर कोइलाको सट्टा खरानीमा परिणत हुन सक्छ। माटोले ढाकेपछि बीच काठमा रहेका हावा छिर्ने ससाना पाल मार्फत माथिदेखि तलसम्म विस्तारै दहन हुन्छ। दहन पूरा भएपछि कोइलाबाट माटो हटाइन्छ र चिसिएपछि बिक्रीका लागि 10 किलोग्रामसम्म बोरामा प्याक गरिन्छ। हार क्षेत्रमा खनिज उत्खननका लागि काठको कोइला कुनै समय अत्यावश्यक थियो। चाँदी सिसा तामा र जस्ता धातु निकाल्न खनिजलाई उच्च तापक्रममा भट्टीमा पकाल्नु पर्थ्यो, जसका लागि कोइलाबाट प्राप्त हुने उच्च ताप आवश्यक हुन्थ्यो। शताब्दीसम्म हार्ज क्षेत्रमा सयौं परिवारले कोइला बनाउने कामबाट जीविकोपार्जन गरे। अहिले भने उक्त क्षेत्रमा खनिज उत्खनन हुँदैन र जर्मनीमा परम्परागत विधिबाट कोइला बनाउने व्यवसाय पनि निकै कम छ। फोल्डरमर दाजुभाइले उत्पादन गर्ने कोइला मुख्यत घरमा बार्बिक्यूका लागि प्रयोग गर्ने ग्राहकलाई बिक्री गर्छन्। वार्षिकै करिब 40 टन कोइलाहरू उत्पादन गरिँदै आएको छ। अन्त्यमा खेल समाचार। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको 41 वर्षका भए धेरैले अब उनी व्यावसायिक फुटबलबाट टाढिने अनुमान गर्दछन्। अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेस्सीले सन्यास लिने चर्चा रहेको छ। केप भर्डेका 40 वर्षीय भोजिनाहा चिलीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुँदा अचम्म मान्नेहरू कमै छैनन्, तर उनीहरू भन्दा झण्डै 20 वर्ष जेठा काजुयोशी मुराले जापानको तेस्रो डिभिजनमा गोल गरेका छन्। विश्वका सबैभन्दा पाका व्यावसायिक फुटबल खेलाड़ी मिउराले 59 वर्षको उमेरमा अस्ति शनिबार गोल गरेका हुन्। जापानका पूर्व राष्ट्रिय खेलाड़ी मिउरा फुकुसियामा युनाइटेडबाट खेल्दै आएका छन्। फुकुसिमा युनाइटेडले एम्पेयर्स कप अन्तर्गत भएको खेलमा इवाकी फुरुकावालाई 7-0 हराउँदै मिउराले 52 मिनटमा गोल गरेका छन्। जापानमा किङ काजु उपनामले चिनिने मिउरा देशका सर्वाधिक मान पराइएका खेलाड़ी मध्ये एक हुन्। उनी आफ्नो टोलीबाट अग्रपंक्तिबाट खेल्ने गर्दछन्। जापानका लागि 89 खेलमा 55 गोल गरेका म्युराले 60 वर्षको उमेर पछिसम्म पनि फुटबल खेलिरहने चाहना व्यक्त गरेका छन्। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। सुनसरी घटनामा सामाजिक सद्भाव र समन्वयता अपनाउन सर्वपक्षीयको अपील। समृद्धिका लागि कानून बाधक नभन्ने मन्त्री गौतमको भनाई। बचत फिर्ता माग गर्दै काठमाडौँमा सहकारी पीड़ितको प्रदर्शन। आवश्यकता भन्दा धेरै ग्याँस जगेडा नगर्न आग्रह। 33 अंकले घट्यो शेयर बजार। जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा एकै दिन 229 सेवा प्रभाव। डौडेली बदलियो महिलाको दैनिकी। कृत्रिम ग्यास अभाव हटाउन पत्रकार महासंघ दाङको प्रशासनलाई ध्यान आकर्षण। हावाहुरीले त्रिवेणी दशमा मकै बारीमा क्षति। र जर्मनमा प्राचीन कोइला बनाउने परम्परा जगाउँदै दाजुभाइ 59 वर्षको उमेरमा गोल गर्ने किङ काजु। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट zalzalapress.com तथा facebook.com/radio झलझलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 MHz।
1: प्याकेज काकड भिट्टा सीतापुरीको भौतिक प्रगति 47% पुगेको छ। त्यस्तै दोस्रो प्याकेज सीतापुरी गोठगाउँको प्रगति 42% र तेस्रो प्याकेज मोरङको गोठगाउँदेखि सुनसरीको लभीपुरसम्मको भौतिक प्रगति 19% रहेको छ। काकड भिट्टा लौकै सड़क योजना पूर्वी खण्डका प्रमुख सुनिल पन्तका अनुसार अहिलेसम्म पूर्वी खण्डमा 16.5 किलोमिटर सड़कको पहिलो तहको कालो पत्री सम्पन्न भइसकेको छ। मौसमले साथ दियो भने एक हप्तामा गर्न सक्ने कालो पत्री 7 किलोमिटर सड़क रहेको बताउनु भएको छ। आउने दशैंसम्म थप 15 किलोमिटर कालो पत्री हुने बताइन्छ। मौसमले साथ दिएमा दैनिक 400-800 मिटरसम्म कालो पत्री गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायीसँग पर्याप्त बिटुमिन मौजात रहेकाले आउने दशैंसम्ममा थप 15 किलोमिटर सड़क कालोपत्री गरिसक्ने योजना आयोजनासँग छ। सन् 2024 फेब्रुअरी 2 निर्माण शुरू गरिएको यो खण्डको स्तरोन्नति कार्य 2027 फेब्रुअरी 1 सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ। अहिले सड़कको बीचभागमा 3 मिटरको मिडियन डिभाइडर राखेर दुवैतर्फ विस्तार गर्ने काम भइरहेको छ। वर्षातका कारण केही अवरोध भए पनि निर्माण कार्यलाई निरन्तरता दिइएको आयोजनाले जनाएको छ। यसरी काकर भिट्टा लौकही सड़क विस्तारले गति लिएको छ। पूर्वी खण्डमा कालोपत्री गर्ने काम अहिले धमाधम छ। हाम्रा सड़कहरू प्राविधिक हिसाबले मजबूत भइदिए, सुरक्षित भइदिए भने सड़क दुर्घटना कम हुने मात्रै होइन, हामीले सामान ओसार पसार गर्न, ढुवानी गर्न, यात्रा गर्न पनि सहजताको महसुस गर्छ, बल्कि हामीसँग सड़क अनुशासन चाहिँ पर्याप्त चाहिन्छ। अहिले हामीले सड़क विस्तार त गर्यौं, त्यसलाई व्यवस्थित पार्न सकेनौ। हामी कहाँ नियम विधि प्रविधिलाई मिच्ने प्रवृत्ति सबै धेरैसँग छ। त्यसकारण सड़क सुरक्षित हुन हाम्रो यात्रा गन्तव्यमा सकुशल पुर्याउनको निम्ति यात्रा गर्ने यात्रु लगायत सम्बन्धित अरू पक्ष, विशेषत चालक परिचालकको समूह, व्यवसायीहरू, त्यसदेखि लिएर ट्राफिक प्रहरी लगायत सबै पक्षको गठजोड भयो, हातेमालो भयो भने मात्रै हामीले यात्रालाई चाहिँ नि सफलतापूर्वक टुङ्गोमा पुर्याउन सक्छौ। अहिले ठाउँ ठाउँमा व्यवस्थित सड़क भएका ठाउँहरूमा पनि सड़क दुर्घटना चाहिँ भइरहेकै देखिन्छ। हामीले अपेक्षा गर्दथ्यौं जहाँ कच्ची मोटर बाटोहरू छन् त्यहाँ पक्की मोटर बाटो भएपछि त सड़क दुर्घटना अवश्य कम हुनेछ, तर त्यसो हुँदा पनि कम हुँदो रहेछ। यसको कारण चाहिँ मानवीय समस्या नै हुन सक्छ कि हामी कहाँ सड़क अनुशासन कायम नगर्ने, ट्राफिक नियमलाई पालन नगर्ने, त्यसैले सवारी चालक अनुमति पत्र वितरण गर्दाका प्रावधान, त्यसको चाहिने व्यवस्थापनदेखि सड़कको भौतिक अवस्था, सँगसँगै सड़कमा गुड्ने सवारी साधनको यान्त्रिक मजबुतीपन आदि इत्यादिको बेला बखतमा परीक्षण, नियमन र अनुगमन हुनुपर्छ। यसले मात्रै सड़क दुर्घटना कम हुन सक्छ। अहिले वर्षात छ, यो मनसूनको सिजन हो। यो वर्ष मनसून अलि ढिलो शुरू भयो, सँगसँगै लामो समय खडेरी परेपछि निकै पछि मात्रै मनसून सक्रिय भयो। यसले ठाउँ ठाउँमा बेलामा हुनुपर्ने रोपाई भएको छैन। कतिपय स्थानमा त अहिले ठाउँ ठाउँमा बाढ़ी पहिरोले आक्रान्त बनाइरहँदा पनि पानी नपरेर रोपाई हुन नसकेका समाचारहरू छन् एकातिर, भने अर्कातिर रोपाई भए पनि अहिले गोठेमलको प्रयोग ज्यादै कम छ। यसको कारण पशुधन, पशु चौपाया पाल्ने चाहिने दर निकै कम भएको छ। यसले रासायनिक मलमा खेतबारीको यो खेतीपाती निर्भर छ। रासायनिक मल सबै ठाउँमा पर्याप्त नपुग्दा नपाइँदा अहिले पनि त्यसरी महँगोमा रासायनिक मल किन्नुपर्ने, यो भारतीय सीमा जोड़िएका बस्तीहरूबाट त भारततिर गएर मल ल्याउनु पर्ने र त्यसरी ल्याउँदा पनि लुकेर ल्याउनु पर्ने, लुकाएर ल्याउनु पर्ने, व्यक्तिले गएर मल ल्याउन पाइँदैन, उता पाइन्छ, यहाँ दोकानमा अथवा सम्बन्धित तोकिएका ठाउँमा मल पाइँदैन, यता रोपाई बितेको छ, यो चटारो त छँदैछ। यही चटारोको बीच बजार मूल्य अस्वाभाविक आकाशिएका खबरहरू आएका छन् र बेला बखतमा यो इन्धनको अभावका खबरहरूले पनि मानिसहरूलाई झसङ्ग बनाउँछ। अहिले इन्धनको प्रयोग चाहिँ घर गाउँसम्म पुगेको छ, मोटर गाडीमा प्रयोग गर्ने त एउटा कुरा थियो नि, खाना पकाउने ग्यासको पनि व्यापक प्रयोग छ। अहिले केही दिन यता चाहिँ खाना पकाउने ग्यासको अभावका खबरहरू सुनिरहेको छ, चाहिने सबैले त्यो खबर पढिरहेका छौं। त्यसको चाहिँ आपूर्ति श्रृंखलामा तलबितल भएर हो अथवा त्यसको व्यवस्थापनमा समस्या आएर हो, उपभोक्ताले बेलामा खाना पकाउने ग्यास नपाएका गुनासाहरू भन्नुहुन्छ। नेपाल आयल निगम सुर्खेतले चाहिँ वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको स्पष्ट गरेको छ। केही दिन अघि सुर्खेत क्षेत्रमा ग्यासको अभाव निकै भएको भनेर खबर आएको थियो। निगमका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास नियमित रूपमा आयात भइरहेको छ। पछिल्लो समय अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासकै कारण आवश्यकताभन्दा बढ़ी ग्यास सञ्चय गर्ने प्रवृत्ति बढ़ेकाले बजारमा वितरणमा केही प्रभाव देखिएको नेपाल आयल निगम सुर्खेतले बताएको छ। उपभोक्ताको सहजताका निम्ति एक व्यक्ति एक सिलिण्डरको व्यवस्था लागू गरी अधिकृत विक्रेता मार्फत विभिन्न कम्पनीका 2,922 एलपीजी ग्यास 14.2 केजीको प्रति सिलिण्डर 2060 बिक्री वितरण भइरहेको बताइएको छ। त्यस्तै नेपाल ग्यासका 320 सिलिण्डर वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी ट्रेड एण्ड सप्लायर्स मार्फत वितरण गरिने निगमले बताएको छ। नेपाल आयल निगमले उपभोक्तालाई अधिकृत विक्रेताबाट मात्रै ग्यास खरिद गर्न, अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न तथा तोकिएको मूल्यभन्दा बढ़ी रकम असूल गरेको, मौजदात हुँदाहुँदै ग्यास बिक्री नगरेको वा अनधिकृत रूपमा सञ्चय गरेको जानकारी भएमा तत्कालै सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ। सुर्खेत क्षेत्रमा ग्यासको अभाव नभएको र बढ़ी सञ्चय गर्दा अभाव जस्तो देखिएको र बढ़ी सञ्चय नगर्न पनि निगमले भनेको छ। संख्याको हिसाबले पर्याप्त ग्यास आपूर्ति भएको र तोकिएका अधिकृत विक्रेताहरू मार्फत मात्रै उपभोक्तालाई ग्यास खरिद गर्न नेपाल आयल निगम सुर्खेतले भनेको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न भ्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। पहिले नेपाल आयल निगमले जति पनि ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यौं सोही परिमाणमा अहिले पनि आपूर्ति भइरहेको छ। उहाँका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उपभोक्ताले अतिरिक्त ग्यास मौजदात नराख्ने हो भने अहिले देखिएको समस्या स्वतः समाधान हुने बताइएको छ। एलपी ग्यास उद्योग संघका सदस्य विमल कलावत कलाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाई छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग छ। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योगहरू छन् र साविकमा जति ग्यास आयात हुनुपर्थ्यो भारतबाट त्यति भइरहेकाले ग्यासको अभाव हुँदैन भने बरू आवश्यकताभन्दा बढ़ी ग्यास जगेडा गरेर नराख्न उपभोक्तालाई यो एलपी ग्यास उद्योग संघले भनेको छ। र एउटा समस्या चाहिँ के पनि हो भने हामी बेला बखतको दुःख अप्ठ्यारोले हैरानी भएका छौं, त्यसैको त्रासमा पनि बढ़ी सञ्चिति गर्नुपर्ने भनेर सोच आएर सञ्चिति गरेको हुन सक्छ। र ग्यासको हकमा चाहिँ ग्यास जति सजिलो छ त्यतिकै जोखिम पनि छ। भनिन्छ ग्यास बढ़ी सञ्चय गर्नु घातक पनि छ, यो जुनसुकै बेला यसले दुर्घटना निम्ताउन सक्छ। हामीले सुनिरहेका छौं ग्यास लिक भएर हुने आग लागि, कतिपय ठाउँमा अब प्राविधिक रूपमा यसको श्रृंखला के हो अथवा त्यसको प्राविधिक पक्ष के हो, ग्यास विस्फोटन भएर मानिस अंगभंग भएको, ज्यानै गएका खबरहरू थुप्रै सुनिन्छन्। त्यसकारण हामीले आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्नु हुँदैन, घरमा लामो समय ग्यास राखिरहनु पनि उचित हुँदैन, त्यो आफूलाई चाहिने मात्रै प्रयोग गर्नुपर्छ। अझ पेट्रोल डिजेल चाहिँ भरेर बोतलमा या ग्यालिनहरूमा राख्नु, भाँडामा घरमा लगाएर राख्नु त त्यो झन जोखिमको कुरा हो, यस्तो कहिले पनि गर्नु हुँदैन। र सरकारले आपूर्ति श्रृङ्खलालाई नियमित गराउनुपर्छ, यसको सप्लाई पनि, यसको वितरण पनि व्यवस्थित हुन सक्यो भने सायद यो बेला बखतमा समस्या पार्ने र समस्या हुने चाहिने श्रृङ्खला छ, यसलाई रोक्न सकिन्छ। कहिले कहिले चाहिँ हामी समस्या मानवीय हिसाबले पनि पार्छौं, कतिले सञ्चय हुँदाहुँदै पनि ग्यास नदिने व्यापारीहरूमा, साना व्यापारी ठूला व्यापारीमा यो लोभ मोह यो खालको कप्टीपन छँदैछ। त्यसदेखि उपभोक्ता हामी पनि बढी सञ्चय गर्न खोज्छौं, कहिलेकाहीँ हल्लै हल्लाको भरमा पनि हामी डराउँछौं, त्यसले पनि यो विभिन्न वस्तुहरू बेला बेलामा अभाव हुने गर्दछ। अहिले यो ग्यासको कुरा आयो, जब ठूला चाडबाड विशेष त बढी गुलियोको प्रयोग हुने, चिनीको प्रयोग हुने बेला, तिहारको बेलामा चाहिँ चिनीका अभावका कुरा आउँछन्। त्यो बेला मान्छेले थुप्रो चिनी आवश्यकताभन्दा बढी किनेर घरमा राख्ने चलन चाहिँ त्यो बानी छँदैछ। अरू वस्तु पनि कहीँ अभाव हुन थाल्यो कि मान्छेहरूले धेरै ल्याएर राख्छन्। यद्यपि कुनै बेला यो आयो नुनको अभावका केही खबर आउने बित्तिकै मान्छेले 20-30 किलो नुन लगेर राखेका हास्यास्पद घटनाहरू छन्। जबकि 1 किलो नुनले नै हामीलाई लामो समय पुग्छ। घरमा 20 किलो नुन राख्नु, धुलो नुन राख्नु यो जायज विषय होइन। सायद पशुधन पाल्ने, थुप्रो वस्तुभाव पाल्नेहरूलाई त पर्याप्त नुन चाहिन्छ, तर सहरमा घर डेरामा बस्ने सानो परिवारलाई 10-20 किलो नुन राख्नु, 10-20 प्याकेट नुन राख्नु आफैमा यो हाँसुट्ने विषय र लज्जाको विषय हो। त्यसकारण हामी कति डराउँछौं, कति हल्लाको पछि लाग्छौं, हामीलाई कस्ता कस्ता कुराले प्रभाव पार्छ, कसले हाम्रो साधारण आनी बानीमा खेलिदिन्छ भन्ने कुराको भ्यू पाउनै सकिँदैन। अभाव देखाउने, कालोबजारी गर्ने यो विभिन्न चरण चाहिँ हाम्रो बजारमा छँदैछ। अनि हामी आयातमुखी भएका छौं, यो आयातमा निर्भर हुँदा हाम्रो व्यापार घाटा दिनानुदिन बढ़िरहेको छ। त्यो व्यापार घाटा चाहिँ यस्तो बढ़्यो कि नेपालमा आयात के अरे उत्पादन नहुने वस्तु आयात गर्नु स्वाभाविक मानिन्छ। नेपालमा उत्पादनै हुने वस्तुहरू पनि हामीले आयात गरिरहेछौं, जस्तो अन्न तरकारी। यद्यपि नेपाल ठूलो पहाड़ पर्वतले भरिएको मुलुक हो, जहीँ तहीँ कोदो खेती हुन्छ, कोदो पनि आयात हुन्छ, धान चामल आयात हुने त छँदैछ, अनि थुप्रो नेपालमा हुने फलफूल पनि आयात हुन्छ। र अहिले बजारहरूमा थुप्रो बिक्री हुने ओखरको हामीसँग एउटा खबर छ। नेपालमा ओखरको आयात ह्वात्तै बढ़ेको छ। भन्सार विभागको वैदेशिक व्यापार तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 3,91,62,74,000 रूपियाँ बराबरको ओखर भित्रिएको छ। वर्षभर बोक्रासहितको 3,53,66,92,000 9,408 टन बोक्रासहितको ओखर भित्रिएको छ। त्यसै गरी 37,95,82,000 रूपियाँ बराबरको 306.7 मेट्रिक टन बोक्रा बिनाको ओखर आयात भएको छ। ओखर आयातबाट 95,37,95,000 रूपियाँ राजस्व संकलन भएको तथ्याङ्कले देखाउँछ। व्यापारीहरूले छिमेकी मुलुक भारत, चीनसँग, बहराइन, चिली, बेलायत, जापानदेखि यूएई लगायतका मुलुकबाट ओखर भित्र्याउने गरेको पाइएको छ। आर्थिक वर्ष 81-82 1,52,31,84,000 रूपियाँ बराबरको 4,331 टन बोक्रा भएको ओखर भित्रिएको थियो। यसै गरी बोक्रा नभएको ओखर 3,65,46,000 रूपियाँको 42 टन भित्रिएको थियो। नेपालमा आर्थिक वर्ष 2080-81 1,12,98,98,000 रूपियाँको 3,277 मेट्रिक टन बोक्रा सहितको ओखर र 1,14,08,000 रूपियाँ बराबरको 31 मेट्रिक टन बोक्रा नभएको ओखर भित्रिएको तथ्याङ्क छ। आर्थिक वर्ष 79-80 वार्षिक तथ्याङ्क हेर्दा 90,16,38,000 बोक्रा भएको र 1,36,08,000 रूपियाँको बोक्रा नभएको ओखर पनि आयात भएको पाइन्छ। त्यसको अघिल्लो वर्ष आर्थिक वर्ष 78-79 बोक्रा सहितको 71,76,78,000 र बोक्रा नभएको 1,08,84,000 रूपियाँ बराबरको ओखर भित्रिएको छ। नेपालमा व्यावसायिक रूपमा ओखरको खेती शुरू भएको करिब 15 वर्ष भइसक्दा पनि उत्पादन र व्यापार उत्साहजनक रूपमा बढ़ेको छैन। प्राय हिमाली हावापानी भएका पश्चिमी उच्च पहाड़ी जिल्लाहरूमा आड़े ओखरका विरूवाहरू जंगली अवस्थामा फालिएको फलिरहेको पाइन्छ। अहिले मध्य प्रदेश बाहेक अन्य प्रदेशमा र विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाहरू मनाङ मुस्ताङ जिल्लामा दाँते ओखरको व्यावसायिक खेती शुरू हुन थालेको केन्द्रले जनाएको छ। नेपालमा सबभन्दा धेरै ओखर सन् 2021-22 10,895 मेट्रिक टन फलेको थियो। त्यस यता उत्साहजनक रूपमा ओखरको उत्पादन देखिँदैन। विश्वमा ओखरको उत्पादन हेर्दा सबभन्दा धेरै चीनमा पाइन्छ। त्यसै गरी अमेरिका, टर्की, मेक्सिको, इरान, भारत, चिली, युक्रेन, अफगानिस्तान, फ्रान्स, रोमानिया लगायतका देशहरू ओखर उत्पादनको अग्रपंक्तिमा पर्छन्। तिनीहरूका फलेको ओखर संसारभर पुग्छन्। हामी कहाँ चाहिँ ओखर उत्पादन हुने हाम्रो पर्याप्त हावापानी छ, तैपनि यो 15 वर्षदेखि ओखर खेती व्यावसायिक त शुरू भयो तर यसले पर्याप्त उत्पादन दिन सकेको छैन। ओखर फल्ने क्षेत्रफल बढ़ाउन सकिएन, ओखरको उत्पादन बढ़ाउन सकिएन, यसलाई पूर्णत व्यावसायिक बनाउन सकिएन। कतिपय ठाउँमा व्यावसायिक रूपमा खेती गरिएका क्षेत्रहरूमा पनि आवश्यक जनशक्ति स्रोत साधनको अभाव हुँदा ती कतै खेती नै बन्द हुने हो कि भन्ने पिरलो भएको छ। अहिले शहरमा भन्दा गाउँमा जनशक्तिको कृषि श्रमिकको अभाव हुँदै गएको छ। आवश्यक प्राविधिक परामर्शहरू कृषि जनशक्तिको अभावले विभिन्न व्यावसायिक खेतीहरू विस्तारै निम्छरो बन्न थालेको छ। त्यसैमा ओखर पनि पर्छ। अत्यन्त स्वादिष्ट तथा पौष्टिक पदार्थले भरिपूर्ण ओखरमा चिल्लो पदार्थ, प्रोटीन, कार्बोहाइड्रेट र थोरै मात्रामा खनिज पदार्थ र भिटामिन बी पाइने भएकाले मानव स्वास्थ्यका निम्ति महत्वपूर्ण मानिन्छ ओखर। यसमा पाइने ओमेगा 3 एसिड र गामा टोकोफेरोलले मुटुलाई स्वस्थ राख्छ भन्ने मान्यता छ र अहिले ओखर खाने बानी चाहिँ शहरदेखि गाउँसम्म पुगेको छ र ओखरले रगतलाई सफा पार्नुका साथै हाम्रो दिमागमा मस्तिष्कमा पनि समस्या आएका बिरामीलाई पनि फाइदाजनक मानिन्छ ओखर र ओखर खपत बढ्दै जाँदा उत्पादन बढ़ाउन सकेनौ। माग बढ्दै जाँदा त्यसलाई धान्न आयात बढ़ेको हुनाले ओखर खरिदमा हाम्रो मोटो रकम बाहिरिएको छ। त्यसले राजस्व त बढ़ेको छ, राजस्व मात्रै बढ़नु हाम्रा निम्ति हितकर छैन। त्योभन्दा ठूलो अंश चाहिँ हामीले यो ओखर किन्नलाई खर्च गरेका छौं। त्यस्तै अरू वस्तुहरू पनि छन्। हाम्रो आफ्नो उत्पादन हुन सक्ने स्थानहरूमा पनि आफ्नो उत्पादन हुन सक्ने जातहरूको पनि उत्पादन गर्न सकेनौं, यो विडम्बनाको कुरा छ। कार्यक्रम आवाज प्रसारणमा छ। एकैछिन हामी केही व्यावसायिक र सचेतनाका सन्देश सुनाएर फेरि आउनेछौं।

0: चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

कार्यक्रममा तपाईंलाई पुनः स्वागत छ। हामी साँझ 6 बजेको समाचार पछि 7 बज्दासम्म रहन्छौं। यो निष्पक्ष सक्रियताको अभ्यास हो। समय र संचारलाई सदुपयोग गर्ने सकारात्मक खबर समाचार खोज्ने प्रयत्न गर्छौं। तपाईंसँग पनि त्यस्ता समाचार छन्, सूचना छन्, तपाईंका आफ्ना जानकारीमा आएका विषयगत कुराहरू छन्, तपाईंका आफ्ना अनुभव, आफ्नो जीवनकालका भोगाई जो अरूका निम्ति पनि हित उपयोगी छन्, सकारात्मक लाग्छ, मनलाई खुशी तुल्याउने जानकारीहरू छन् भने सुनाउनको निम्ति हामीलाई यहाँको आफ्नो स्वेच्छाले 01-5367-279 अथवा 01-5368-03 टेलिफोन गरी कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। यहाँको सहभागितालाई हामी प्राथमिकतामा राख्ने गर्छौं। पहिरोमा परि म्याग्दीको बेनी नगरपालिका 3 भकेम्ली चिना खेतका 70 वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ। गैराती गएको पहिरोले घर पुरिँदा सुतिरहनु भएको अवस्थामा उहाँको मृत्यु भएको जिल्ला प्रहरीकारीले म्याग्दीले जनाएको छ। त्यसै गरी म्याग्दीकी धौलागिरी गाउँपालिका 7 धारापानीको हाडेभीरमा पहिरोमा पुरिएका 63 वर्षीय धनकुमारी थापाको सकुशल उद्धार गरिएको बताइएको छ। इलाका प्रहरी कार्यालय दरबाङबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाहरू मिलेर थापालाई उद्धार गर्नुभएको थियो। गैरातीको वर्षाको कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेड जोग्ने अधिकांश सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। पहिरोमा परि विभिन्न ठाउँमा पशु चौपाए र भौतिक संरचनाहरूमा क्षति पुगेको छ। पहिरोका कारण काली गण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरोला सड़क अवरूद्ध बनेको छ। सड़क योजना पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरूले अवरूद्ध सड़क खुलाउन प्रयास गरिरहेको खबर थियो। सायद त्यो प्रयास सफल भयो होला आज दिनभरको मेहनतले। र कतिपय ठाउँहरूमा अहिले पनि सड़क अवरूद्ध छ, कहीँ अवरूद्ध सड़कलाई खोल्ने प्रयास भइरहेको छ। कहीँ चाहिँ ठूला मशिन औजारहरू राखेर जतिखेर पनि अवरूद्ध भयो भने सड़क खुलाउने काम गर्नुपर्छ भनेर तयारी हुन सक्ने समस्यालाई मध्यनजर गरी तयारी अवस्थामा राखिएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डमा खस्ने पहिरो तत्काल पन्छाउन 3 ठाउँमा एक्सावेटर र लोडर अनि टिपर लगायतका उपकरण व्यवस्था गरिएको छ। बर्खामा हिलो सहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन कार्यालय सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जनाउनु भएको छ। उहाँका अनुसार मुगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्सावेटर, ब्याक हो लोडर, टिपर, टेलर र मिनी एक्सावेटर राखिएको छ। हालै मात्र ठेक्का लागेको तुइन खोलामा निर्माण कम्पनीले एक्सावेटर र लोडरको व्यवस्थापन गरेको छ। त्यस क्षेत्रमा पहिरो खस्न साथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिनेछन्। तुइन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ। ठूलो क्षेत्रमा पहिरो आएमा हेभी इक्विपमेन्ट कार्यालय हेटौँडा र पोखराबाट समेत उपकरण झिकाइने इन्जिनियर घिमिरेले बताउनु भएको छ। उहाँले सो क्षेत्रमा पहिरो खस्न साथ पन्छाउन सक्ने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा व्यवस्थापन गरिएको जनाउनु भएको छ। वर्षात शुरू भएसँगै दैनिक जसो ठूला साना पहिरो झरिरहेका छन्। ती पहिरालाई पन्छाएर सड़क सुचारू गर्ने काम त्यहाँ छ। सो सड़क खण्डमा मध्यदेखि उच्चसम्मका करिब 43 ठाउँमा पहिरोको जोखिम छ। त्यसमध्ये 7 ठाउँमा उच्च जोखिम छ भने अन्य ठाउँमा मध्यम छ। हिउँदमा समेत उक्त सड़क खण्डमा सुक्खा पहिरो जाने गर्छ। मुलुकका विभिन्न भागबाट त्यही राजमार्ग भएर दैनिक हजारौंको संख्यामा सवारी साधन राजधानीभित्र नै र राजधानी काठमाडौँबाट बाहिरिने गर्दै आएका पाइन्छ। हाल राजधानी काठमाडौँको लाइफलाइनका रूपमा यो सड़क रहिआएको छ। सड़कमा बरसातको बेला हुन सक्ने जुनसुकै जोखिमलाई व्यवस्थापन गर्न पहिरो लेदो पन्छाउन नारायणगढ़देखि मुलिन सड़कसम्म 3 ठाउँमा विशेष इक्विपमेन्टहरू राखिएको छ। जतिखेर समस्या हुन्छ त्यतिखेरै समाधान गर्नको निम्ति

पहिलो पञ्चाउन त्यहाँ तयारी अवस्थामा राखिएको छ। यसै गरी हामीले विभिन्न खालका सामान्य तयारीहरूले पनि कहिलेकाहीँ हुन सक्ने जोखिमलाई टार्छ, नागरिकको जीवधन रक्षा गर्छ भने कहिलेकाहीँ सानो सानो पहिरो अथवा एक ठाउँमा सानो ढुङ्गो खस्ने बित्तिकै सानो सड़कहरू अवरूद्ध हुन्छ, त्यो ठाउँमा बेलामा त्यस्तो तयारी भयो भने लामो समय धेरै गाउँ ठाउँले धेरै जनसंख्याले प्रयोग गर्ने सड़क अवरूद्ध भइरहँदैन। सड़क अवरूद्धकै कारणले कहिलेकाहीँ मान्छेको ज्यान पनि जान्छ भनेको बेलामा औषध उपचार गर्न गएको सवारी साधनले बिरामीलाई अस्पताल पुर्याउन सक्दैन, जरूरी महत्वको काम लिएर हिँडेका यात्रुहरू टुङ्गामा पुग्न सक्दैनन्। त्यसैले सड़कलाई जतिखेर पनि सड़क जीवनलाई जीवन्त राख्नुपर्छ, उसको हर हालत जतिखेर पनि ठिकठाक रहनुपर्छ। यो चाहिँ हाम्रो राष्ट्रिय जीवनसँग जोडिएका विषय पनि हुन्। त्यसकारण सड़क सुरक्षा, सड़क व्यवस्थापन, सड़क अनुशासनको विषयमा चाहिँ कतै पनि हामीले सम्झौता गर्नु हुँदैन, यसलाई कडाईपूर्वक कार्यान्वयन गर्नुपर्छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले बजार विस्तार रणनीति तय गरेको छ। उपभोक्तालाई आफ्ना उत्पादन सहजै उपलब्ध गराउन डीडीसीले साउनभित्र यही महिनाभित्र काठमाडौँ उपत्यका 30 ठाउँमा डेडिकेटेड आउटलेट सञ्चालनमा ल्याउने भएको हो। डीडीसीका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेका अनुसार यी आउटलेटमा डीडीसीका उत्पादन मात्र बिक्री हुनेछन्। हाम्रा उपभोक्तालाई सहज सेवा दिन हामीले हाम्रै डेडिकेटेड आउटलेट खोल्न लागेका हौं, उहाँ भन्नुहुन्छ, जहाँ डीडीसीका सम्पूर्ण सामग्री मात्रै उपलब्ध हुनेछन्। उहाँका अनुसार काठमाडौँका प्रमुख व्यावसायिक तथा आवासीय क्षेत्र बुढा नीलकण्ठ, वनस्थली, कलंकी, कोटेश्वर, नयाँ बानेश्वर र शंखमूल लगायत स्थानमा यी आउटलेट खुल्नेछन्। उपभोक्ताको बाक्लो बस्ती भएका ठाउँमा उपयुक्त स्थान खोज्ने कार्य भइरहेको छ। साउन 20 गतेदेखि 25 गते भित्र करिब

0: 15 वटा आउटलेट पूर्ण रूपमा सञ्चालनमा आइसक्ने छन्। महाप्रबन्धक पाण्डेले भन्नुहुन्छ, बाँकी 15 आउटलेट पनि सजावट र तयारी चरणमा रहेकाले छिट्टै सञ्चालनमा आउँछ। यी बिक्री केन्द्रबाट डीडीसीबाट उत्पादित सम्पूर्ण सामग्री दूध, दही, घिउ, बटर, पनीर, चीज, खुवा, आइसक्रीम, लालमोहन, रसवरी र मही जस्ता दुग्ध पदार्थहरू उपलब्ध हुनेछन्। यसै रणनीति अन्तर्गत पर्यटकीय क्षेत्र बसन्तपुर डवलीमा नयाँ सजावट सहित आउटलेट आइतबारदेखि नै सञ्चालनमा आइसकेको छ, जसको उद्घाटन महाप्रबन्धक स्वयं पाण्डेले गर्नुभएको थियो। त्यस्तै ललितपुर एकान्तको नाममा पनि त्यस्तै आउटलेट सञ्चालनमा आइसकेको छ। भौतिक आउटलेटसँगै डीडीसीले प्रविधि प्रयोग मार्फत डिजिटल मार्केटिङलाई पनि अघि बढ़ाएको छ। अबको केही दिनमै उपभोक्ताले अनलाइन मार्फत डीडीसीका उत्पादन अर्डर गर्न सक्ने र घरमै डेलिभरी पाउने व्यवस्था पनि डीडीसीले मिलाउँदैछ। हामी अनलाइन डिजिटल मार्केटिङमा जाँदैछौं। अब उपभोक्ताले सब्सक्रिप्सन गरेको भरमा अनलाइनबाटै डीडीसीका उत्पादन घरमै पाउनुहुनेछ। महाप्रबन्धक पाण्डे भन्नुहुन्छ, सहज ढंगबाट हाम्रा उत्पादन उपभोक्ताले भान्सासम्म पुर्याउने उद्देश्यका साथ काम भइरहेको छ र यो सेवा अबको 2-4 दिनमै शुरू हुनेछ। बजारमा माग बढ़ाउने रणनीति लिएको डीडीसीले अहिले दूध संकलन अवस्था पनि नजिकबाट निहालिरहेको बताएको छ। साउनमा गाउँघरमै दूध खपत बढ़ी हुने भएकाले औपचारिक च्यानलमा दूध संकलन केही घटेको महाप्रबन्धकको भनाइ छ। अहिले साउनमा किसान आफैले आन्तरिक खपत बढ़ी गर्नुहुन्छ, त्यसैले अहिले दूध संकलन केही कम छ, तर भदौ लागेपछि यो आफै ट्र्याकमा आउँछ उहाँको विश्वास छ। पाण्डेका अनुसार अहिले डीडीसीले देशभरिबाट दैनिक करिब 65,000 लिटर दूध संकलन गरिरहेको छ। हाल उपत्यकामा केन्द्रित यो नयाँ आउटलेट मोडेल सफल भएपछि निकट भविष्यमै उपत्यका बाहिरका प्रमुख शहरहरूमा पनि डीडीसीले यस्ता डेडिकेटेड चाहिने पसलहरू सञ्चालनमा ल्याउनेछ, आउटलेटहरू चलाउनेछ। कार्यक्रमका कोही साथी, हेलो,
1: नमस्ते सर, म विश्वेन्द्र जोन्स
0: डाक्टर। नमस्कार सर,
1: हजुर,
0: यहाँको आफ्नो आजको कुरा?
1: आजको कुरा अब एउटा 13 गते गुरु पूर्णिमा छ,
0: हजुर,
1: त्यसको एउटा कविता छ, त्योभन्दा अगाडि अहिले छोरीको मौसम छ। सबै मानवहरूलाई मौसमको पूर्व जानकारी लिएर मात्र यात्रा गर्नुहुन र यातायात व्यवस्था विभागले पनि जुन जुन ठाउँमा चाहिँ यातायात सञ्चालन गर्न राम्रो छैन ती ठाउँमा चाहिँ बर्सातको मौसममा चाहिँ यातायात सञ्चालन नगरिदिनुहुन सूचना जारी गर्दिन र यात्रुहरू र नेपाल यातायात व्यवस्थाले पनि यो बर्सातको मौसममा चाहिँ मौसम हेरेर मात्र यातायात सञ्चालन गरे भने ठूलो टन्डनको क्षतिबाट हामी उन्मुक्ति हुन सक्नु जस्तो लाग्छ। अब तर फेरि अब सबैलाई दोष दिएर मात्र सबै त्यसमा चाहिँ दोषी छन्। यातायात व्यवसायहरूले पनि आफूलाई केही 2-4 हजार पैसा आउला कि भनेर छरीको मौसममा पनि यातायात सञ्चालन गरिदिनुहुन्छ, त्यसको असर यात्रुहरूलाई पर्छ। यात्रुहरू पनि आफ्नै रिजिटिभीको कारणले मलाई आजै यात्रा गर्नु छ, आज गर्न भने त्यो चाहिँ कुरा नहुन चाहिँ यदि यातायातको सडक क्लियर छैन भने यातायात सवारी यात्रा नगरिदिनुमा विनम्र हुन्छ। एउटा चाहिँ मैले चाहिँ यो गुरु पूर्णिमाको एउटा कविता लेखेको छु, कविताको शीर्षक गुरु बिना सृष्टिहरू। गुरु सबैका प्रिय, गुरु सबैका प्रिय, गुरु सबैका मार्ग निर्देशक, गुरु हुन् पथ प्रदर्शक, सृष्टिका लागि उनी सबै थोक, गुरु बिना सृष्टिको अध्ययन।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।
5: समाचार काठमाडौँदेखि धादिङ जोड्ने नागडुंगा सिस्ने खोला सुरुङ मार्ग संचालनमा मुलुककै पहिलो सुरुङ मार्ग संचालनसँगै सड़क यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबैमा आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्यकर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोर बाट सजिलै नेपाल टेलिकम को एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। नागडुंगा सिस्ने खोला सुरुङ मार्ग आजदेखि औपचारिक संचालनमा आएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल स्थित जापानी राजदूत मायदा तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहीको लगायतको उपस्थितिमा सुरुङ मार्ग उद्घाटन गर्नुभएको हो। मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको पनि उद्घाटन गर्नुभयो। थप सामग्रीका साथमा संवाददाता सरिता खनाल।
4: मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिइएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको सोमबार औपचारिक उद्घाटन भएको छ। निर्माणका लागि सम्झौता भएको सात वर्षपछि उद्घाटन गरिएको यो सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले सुरुङ मार्ग उद्घाटन भएसँगै पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका र अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइने बताउनुभयो। परीक्षणपछि विभिन्न पक्षसँग छलफल तथा सुरुङ मार्गको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारी साधन सञ्चालन गरिने आयोजनाका उपनिर्देशक इन्जिनियर पन्थीले जानकारी दिनुभयो।
5: हामीले केही दिन अत्यावश्यक सवारी साधनहरू एम्बुलेन्स, दमकल लगायत सुरक्षाकर्मीको सवारी साधनलाई प्रवेश गर्ने व्यवस्था मिलाएका छौँ। तीन महिनासम्म यो ट्रायल फेज हुन्छ र तीन महिनापछि चाहिँ हामीले फुल फेजमा ओपन गर्ने तयारीमा रहेको छ। त्यसमा रोड युजरहरूबाट राम्रो बिहेभ भयो, अनुशासनको पालन भयो, कुनै दुर्घटनाहरू बीचमा भएनन् भने ट्रायल अवधि चाहिँ अलिक छोटो पनि गराउन सकिन्छ। त्यसका प्रति हामीले यहाँ सुरक्षाको व्यवस्था गराएर आवश्यक निकायहरूसँग मकडिल गर्नुपर्ने हुन्छ। हाम्रो विभिन्न निकायहरू एतिहासको डिजास्टर टिम, पुलिस प्रशासन अनि चन्द्रगिरी र दोनीवासीको दमकलको टिमहरू समेत हुनुहुन्छ। आगलागी कसरी नियन्त्रण गर्ने, उद्धार कसरी गर्ने भन्ने सबै टिममा एक्चुअल प्र्याक्टिस जस्तो गरेर अनि मात्र पब्लिकको लागि चरणबद्ध रूपमा चाहिँ हामीले खोल्छौँ।
4: परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा परीक्षणपछि भने सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ। सवारी साधन अनुसार 60 रूपियाँदेखि 600 रूपियाँसम्म शुल्क लाग्ने सड़क विभागले जनाएको छ। आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्ग रहेका छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ। सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र समेत उपलब्ध छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका एक दहचोक टोटी पाखाबाट शुरू हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धुनीवेसी नगरपालिकाको सिस्ने खोलामा पुगेर टुङ्गिनेछ। सुरुङ मार्ग सञ्चालनले हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका कारण इन्धन र सड़क उपभोक्ताको 30 मिनट भन्दा बढ़ी समय बचत हुने अपेक्षा गरिएको छ। पुनः आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थी।
5: 60 सम्म छ। गत वर्षको साउनको 26 गते क्याबिनेटबाट स्वीकृत भएको र राजपत्रमा उपलब्ध भइसकेको नेटवर्कको साइडबाट चाहिँ हेर्न सकिन्छ। सर्वसाधारणले पनि अटोमेटिक सिस्टम, आरएफआईडी सिस्टम पनि चलन गरेका छौँ। त्यसमा चाहिँ आफै शुल्क काटिने व्यवस्था हुन्छ। त्यसमा जाममा नपरिकन स्वतः टोल बुथमा टोल नगरिकन स्वतः कटाव गर्ने सिस्टम पनि चलन गरिसकेको छ। चलनमा चाहिँ 3.5% गेटको समानान्तर किसिमको रोग कालो भएकोले त्यसमा चाहिँ गाडीहरू बिग्रिने चान्स एकदम कम हुन्छ। शुल्क खपत हुने, समयको बचत हुने लगायत माथि निस्कदाखेरि 30 मिनट भन्दा पनि धेरै समय बचत हुने देखिन्छ। त्यसले सर्वसाधारणलाई धेरै सहज हुने देखिन्छ।
4: सुरुङ मार्ग निर्माणमा जापान सरकारले 21 अर्ब रूपियाँ बराबरको सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब रूपियाँ बराबरको लगानी रहेको छ। सुरुङ मार्गको शिलान्यास 7 वर्ष अघि 2076 कार्तिक 6 भएको थियो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
3: जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामी छानेले जानकारी दिनुभयो। अहिले देवानगंज, घुस्की, कप्तानगंज, भुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान 7 बजेदेखि निषेधाज्ञा जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लामी छानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र हाल त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताउनुभयो। कप्तानगंजमा गएराती दुई समूहबीच भएको झडपको घटनामा गोली लागेर घाइते भएका 24 वर्षीय ओम प्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो। बैठकमा जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो। गृह मन्त्रालयले गएराती सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई पठाइएको छ। सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा हिजो राति दुई समूहबीच भएको झडपमा एकजनाको निधन भएको थियो। घटनामा परेर 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरी गरी 24 जना घाइते भएका थिए। वीरगंजको नारायणी अस्पतालमा अस्ति भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको हड़ताल आज पनि जारी रहेको छ। स्वास्थ्य कर्मीहरूले आज वीरगंजको घण्टाघर चोकमा नाराबाजी गर्दै दोषीमाथि कार्यवाही र शान्ति सुरक्षाको ग्यारेन्टीको माग गरेका छन्। हिजोदेखि नारायणी अस्पतालको आकस्मिक सहितका सबै सेवा ठप्प पारेर स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा वीरगंजका निजी अस्पतालका चिकित्सकहरूले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएपछि त्यहाँका प्राय सबै अस्पतालको उपचार सेवा प्रभावित बनेको छ, जसका कारण उपचारका लागि पुगेका सर्वसाधारण बिरामीहरू मर्खामा परेका छन्। शनिबार वीरगंज 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र गाउँले आकस्मिक कक्षमा तोड़फोड गर्दै डाक्टर प्रमोद रामलाई निर्घात कुटपिट गरेका थिए। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्सकहरूलाई तत्काल काममा फर्किन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ। संघीय संसदको प्रतिनिधि सभाको बैठक आगामी बिहिबार र राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार बस्दैछ। वर्षीय अधिवेशनका रूपमा रहेको यस अधिवेशनमा बजेट र त्यससँग सम्बन्धित विधेयक पास भइसकेको छ भने दुवै सभामा सरकारले नयाँ विधेयक दर्ता गराएको छैन, जसका कारण संसद सरकारी बिजनेस विहीन अवस्थामा छ। संवाददाता तुलसी सापकोटाको रिपोर्ट।
0: संघीय संसदको चालू अधिवेशन अन्तर्गत यति बेला संघीय संसद सचिवालयसँग कुनै पनि सरकारी बिजनेस छैन। संघीय संसदको प्रतिनिधि सभाको बैठक बिहिबार र राष्ट्रिय सभाको बैठक शुक्रबार बोलाइएको छ। गत वैशाख 28 गतेदेखि शुरू भएको संघीय संसदको वर्षीय अधिवेशन अन्तर्गत दुवै सभाबाट बजेट र यससँग सम्बन्धित विधेयकहरू पारित भइसकेका छन्। यस अधिवेशनमा अहिलेसम्म प्रतिनिधि सभाबाट 10 वटा विधेयक पारित भइसकेकाले विधि निर्माणको प्रक्रियाबाट दोस्रो अधिवेशन उपलब्धिमूलक रहेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा विभिन्न समितिमा गरेर हाल 7 वटा विधेयकहरू विचाराधीन अवस्थामा रहेका छन्। ती विधेयकहरूमाथिको छलफल सकेर समितिले प्रतिवेदन सभामा पेश गरेमा ती विधेयकहरू सभाको कार्यसूचीमा अगाडि बढ्नेछन्। यसै गरी सभामा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन अवस्थामा रहेको छ। राष्ट्रिय सभामा भने यति बेला एउटा पनि विधेयक छैनन्। सामान्यतया सदनमा विधेयकहरू सरकारले ल्याउने र सरकारबाट यति बेला कुनै पनि नयाँ विधेयकहरू नआएका कारण सरकारले दिने बिजनेस संसदसँग नरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
6: प्रतिनिधि सभातिरका समितिहरूमा 7 वटा विधेयकहरू विचाराधीन रहेको अवस्था छ। छलफल भएर शीघ्र प्रतिवेदन प्राप्त हुन आएमा आगामी बैठकहरूमा ती विधेयकहरूलाई कार्यसूचीमा समावेश गर्न सकिने अवस्था रहन्छ। त्यसै गरी सभामा विचाराधीन अर्थ सम्बन्धी केही कानूनहरूलाई संशोधन गर्ने विधेयक रहेको छ। अहिलेको हाम्रो विधेयक को अवस्था यही नहीं हो। सरकार ने संसद में बिजनेस दिने भनेको को विधेयक दर्ता कराए अगर बढ़ाने भो सरकार ने एक आर्थिक वर्ष भित्र कति विधेयक लेने होने पहिलो चरण दोस्रो चरण र तेस्रो चरण गरेर 167 विधेयक आउँदैछन् भनेर सचिवालयले बुझेको पनि छ। यद्यपि आजको मितिसम्ममा चाहिँ कुनै पनि नयाँ विधेयकहरू दर्ता भइसकेको अवस्था छैन।
0: सरकारले आगामी आर्थिक वर्षमा बनाउने 166 विधेयकको प्राथमिकीकरण गरेर सूची प्राप्त गरेको भए पनि संसदमा नयाँ विधेयक भने दर्ता नभएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा दुईवटा संकल्प प्रस्ताव र दुईवटा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएका छन् भने 16 प्रश्नहरू दर्ता भएका छन्। संकल्प प्रस्ताव, जरूरी सार्वजनिक महत्वको प्रस्ताव, सांसदहरूसँगको प्रश्नोत्तर, संसदमा लिखित र मौखिक रूपमा प्राप्त प्रश्न लगायतका विषयहरू संसदको आफ्नै बिजनेसका रूपमा रहने र त्यसैलाई अगाडि बढ़ाउन सक्ने प्रवक्ता गिरी बताउनुहुन्छ।
6: राष्ट्रिय सभाको सभामा पनि र समितिमा पनि कुनै पनि विधेयकहरू विचाराधीन अवस्थामा छैनन्। खास गरी राष्ट्रिय सभाले अहिले विभिन्न संवैधानिक अंगका प्रतिवेदनहरू प्रस्तुत गर्ने र सामान्य छलफल गर्ने गरेर कार्यसूची राखेर अगाडि बढ़िरहेको अवस्था तत्कालै अब विधायकीय कार्यसूची चाहिँ राष्ट्रिय सभामा छैन। अहिले खासमा प्रश्नोत्तर, केही प्रस्तावहरू र सीमित विधेयकहरू नै बिजनेसको रूपमा रहेको अवस्था छ।
0: राष्ट्रिय सभामा यस अधिवेशनमा एउटा संकल्प प्रस्ताव र एउटा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता भएकोमा संकल्प प्रस्तावमाथि छलफल भइसकेको छ भने ध्यानाकर्षण प्रस्तावमाथिको छलफल बाँकी छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
3: कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जनताको चाहना अनुरूप विकासका लागि आवश्यक कानून संशोधन गर्नुपर्ने बताउनु भएको छ। चितवनमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले जनताको अपेक्षा अनुसार कानून बनाउन नसक्दा योजना अनुसारका काम गर्न कठिनाई हुने उल्लेख गर्नुभयो। उहाँले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरेकाले 166 कानून बनाउनु पर्ने जानकारी दिनुभयो। मन्त्री गौतमले काममा बाधा पुग्ने कानूनलाई तत्काल संशोधन गरिने बताउँदै निजामती सेवामा 30 वर्ष सेवा र 55 वर्ष उमेर हदको कुरा प्रक्रियामा रहेको बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी वा पैठारीमा पूर्ण बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषय प्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कानून विपरीत प्रतिबन्धित वस्तुको कारोबार गरेको पाइएमा निकासी पैठारी नियन्त्रण ऐन र उपभोक्ता संरक्षण ऐन तथा अन्य प्रचलित कानून बमोजिम कार्यवाही गरिने विभागले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले वर्षा याममा बाढ़ी पहिरो नियन्त्रण तथा विपद व्यवस्थापनका लागि स्थानीय प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ। नुवाकोटको तादी गाउँपालिकाका समस्याका सम्बन्धमा अध्यक्ष सन्तमान तामाङसँग मन्त्रालयमा आज भएको छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले सो गाउँपालिकाको समग्र विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा र अपेक्षा बारे जानकारी लिनुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाई आवश्यक रहेको बताउनु भएको छ। जनकपुरधामस्थित रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरूसँगको छलफलमा उहाँले समयको मागसँगै क्याम्पसहरूले शिक्षा क्षेत्रको संरचनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाईमा जोड़ दिनुपर्ने बताउनुभयो। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा सांसदहरूले राष्ट्रको अस्तित्व र पहिचानलाई सुदृढ बनाउन तथ्यमा आधारित इतिहासप्रति युवा पुस्ताको सचेतना वृद्धि गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले आधुनिकीकरणको नाममा ऐतिहासिक रूपमा महत्वपूर्ण नेपालका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको मौलिक स्वरूप परिवर्तन गर्ने गतिविधि तत्काल रोक्नुपर्ने बताउनुभयो। बैठकमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूले प्राचीन मठ मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको ऐतिहासिक महत्वबारे पर्याप्त जनचेतनाको अभाव र अप्रमाणित ऐतिहासिक व्याख्याका कारण पुरातात्विक सम्पदाहरू नष्ट भइरहेको र इतिहासको विकृतिकरण बढ़दै गएको बताउनुभयो। लुम्बिनी क्षेत्रमा आध्यात्मिक पर्यटन प्रवर्धनका लागि विशेष योजना प्याकेज बनाएर प्रचार प्रसार गर्नुपर्नेमा जोड़ दिइएको छ। पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न पर्यटन प्रवर्धन गर्नुपर्ने भएकाले विशेष योजना सहित प्रचार प्रसार गर्नुपर्नेमा जोड़ दिइएको हो। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट नाटा लुम्बिनीको आयोजनामा बुटोलमा आज सम्पन्न नेपाल भारत पर्यटन पत्रकार भेटघाट कार्यक्रममा सहभागी वक्ताहरूले आध्यात्मिक पर्यटन प्रवर्धनमा जोड़ दिनुभयो। अछामको कमल बजार मानसैन सड़क खण्ड अन्तर्गत आज दिउँसो कमल बजार नजिकै अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा कमल बजार नगरपालिका वड़ा नम्बर पाँच की बेला भण्डारीको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। कमल बजार मानसैन सड़क खण्डमा अटो अनियन्त्रित भएर सड़कबाट 50 मिटर तल खसेर दुर्घटना भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डडेलोका कारण 3,25,000 भन्दा बढ़ी मानिस घर छाड्न बाध्य भएका छन्। मौसमविदले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलने जोखिम बढ़ेको छ भने दुवै देशले ठूलो संख्यामा अग्नि नियन्त्रक सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन्। दक्षिण पश्चिम फ्रान्सको गिरण्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डडेलो मध्ये एक बनेको छ। फ्रान्समा डडेलोका कारण विशाल आगोको बादल बनेको छ। यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङ मार्फत थप आगो फैलाउने जोखिम बढ़ाएको फ्रान्सको राष्ट्रिय अग्नि नियन्त्रक महासंघले जनाएको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल माक्रोनले आपतकालीन अवस्थाबारे छलफल गर्न संकट व्यवस्थापन बैठक बोलाउनु भएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि आगो प्रभावित भ्यालेन्सिया क्षेत्रको स्थलगत निरीक्षण गर्ने बताउनु भएको छ। अमेरिकाको सियाटल स्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय बाइट अफ सियाटल फूड फेस्टिभलमा गोली हानाहान हुँदा तीनजनाको मृत्यु भएको छ भने दुई वर्षीय बालक सहित पाँचजना घाइते भएका छन्। शहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: पछिल्लो समय नेपालको कुल ऊर्जा माग साँझको समयमा 3,248 मेगावाट बराबर पुगेको छ, जस अनुसार हाल कुल 73,629 मेगावाट घण्टा बराबर माग पुगेको छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात नभएको र प्राधिकरणले हाल कुल 22,102 मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको जनाएको छ। प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले 47,563 मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराउँदै आएका छन्। त्यस्तै प्राधिकरणका सहायक कम्पनीहरूले 17,108 मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका आफ्नै आयोजनाबाट कुल 8,959 मेगावाट घण्टा बराबरको ऊर्जा हाल उपलब्ध भएको छ। कुल राष्ट्रिय माग 51,527 मेगावाट घण्टा बराबर हुँदा साँझको समयको विद्युतको माग 3,248 मेगावाट बराबर पुगेको हो। गत आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशका 11,232 किसानहरूले 5,58,00,000 रूपियाँ प्रोत्साहन रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेश सरकारले किसानहरूलाई व्यावसायिक कृषिमा लाग्न प्रेरणा प्राप्त होस् भनेर प्रोत्साहन रकम प्रदान गरेको प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानहरूलाई प्रोत्साहन उपलब्ध गराउने गरेको प्रदेश मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाहरूले प्रोत्साहन स्वरूप डलरको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग रकम प्राप्त गर्ने गरेको र एउटा सहकारीलाई बढ़ीमा 17,50,000 रूपियाँसम्म प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकारी डाक्टर शर्माले बताउनुभयो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 33.28 अंकले घटेको छ। यो कमीसँगै बजारको परिसूचक नेप्से सोमबार 2,701 अंकमा झरेको छ। अघिल्लो कारोबार दिन शुक्रबार परिसूचक नेप्से 7.90 अंकले बढ़ेको थियो। सोमबार बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। अघिल्लो दिन शुक्रबार 4,67 करोड़को कारोबार भएको शेयर बजारमा सोमबार 6,07 करोड़ बराबरको कारोबार भएको छ। सोमबार बजारमा 35 कम्पनीहरूको मूल्य बढ्दा 235 कम्पनीहरूको घटेको छ भने 5 कम्पनीहरूको मूल्य स्थिर रहेको छ। बाँके जिल्लामा कुल खेतीयोग्य क्षेत्रफल मध्ये 84% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा करिब 33,780 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्ममा 28,375 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। केही दिन यताको वर्षापछि रोपाईले तीव्रता पाएको भए पनि आकाशे पानीमा निर्भर केही क्षेत्रमा अझै रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डाक्टर विनोद घिमिरेका अनुसार जिल्लामा सिक्टा सिंचाई आयोजनाको कमान क्षेत्र तथा अन्य सिंचाई सुविधा पुगेका स्थानमा किसानले रोपाई सम्पन्न गरिसकेका छन् भने वर्षाको भर पर्नुपर्ने केही क्षेत्रहरूमा पर्याप्त पानी नपुग्दा रोपाई अझै हुन सकेको छैन।
3: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्याण्डसको युट्रेस्टमा जारी खेलमा नामिबियाले नेपाल सामू 212 रनको लक्ष्य प्रस्तुत गरेको छ। अहिले जवाफी ब्याटिङ गरिरहेको नेपालले दुई ओभरमा बिना विकेटको क्षतिमा 10 रन बनाएको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले 20 ओभरमा 7 विकेटको क्षतिमा 211 रन जोड्यो। उसका लागि जन निकोलस फ्रायलिङ्कले शतकीय पारी खेले। 149 बल खेलेका उनले 3 चौका मात्रै प्रहार गर्दै 100 रनमा रन आउट हुन पुगे। यस्तै लौरेन स्टिन क्याम्पले 59 तथा मलान क्रुगरले 15 रन जोड़े। बलिङतर्फ नेपालका करण केसी एक्लैले 5 विकेट लिए। सोमपाल खामीले 1 विकेटको सफलता हात पारे। थप खेल समाचार अजय बमबाट।
9: दक्षिण कोरियामा सम्पन्न 7 किम उन योङ कप जीवन अन्तर्राष्ट्रिय तेक्वान्डो च्याम्पियनशीपमा नेपालले 1 रजत र 2 काँस्य पदक सहित कुल 3 पदक जितेको छ। महिला पुम्से विधामा सीता तामाङले रजत पदक जितिन्। 12 खेलाड़ी सहभागी प्रतिस्पर्धामा लगातार 4 चरणमा जित निकाल्दै फाइनल पुगेकी सीता उपाधि भिडन्तमा बुल्गेरियाकी खेलाड़ीसँग पराजित भइन्। त्यस्तै पुरूषतर्फ प्रेम लिम्बू र महिलातर्फ सुशीला राईले काँस्य पदक जित्दै नेपालको पदक संख्या 3 पुर्याए। विश्वका 20 राष्ट्रका खेलाड़ी सहभागी प्रतिष्ठित जीवन ऱ्याङ्किङ प्रतियोगितामा नेपाली खेलाड़ीहरूको प्रदर्शनले अन्तर्राष्ट्रिय टेक्वान्डोमा नेपालको बढ़दो प्रतिस्पर्धात्मक क्षमताको संकेत दिएको छ। इस्लामाबादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा च्याम्पियनशीपमा नेपालले जितविहीन रहँदै लीग चरण टुङ्ग्याएको छ। सोमबार लीगको अन्तिम खेलमा नेपालले उज्बेकिस्तानसँग 16 सेटमा पराजय बिहोर्यो। नेपाली टोली लियाकत व्यायामशालामा उज्बेकिस्तानसँग 24-26 20-25 22-25 सेटमा पराजित भयो। नेपालले यसअघि बंगलादेश काजिकिस्तान र श्रीलंकासँग 3-2 हार बिहोरेको थियो। यसबीच नेपाललाई पाकिस्तानले 3-0 सेटमा हराए। अब नेपालले मंगलबार 5 स्थानका लागि काजिकिस्तानसँग खेल्नेछ। सिंगल राउण्ड रोबिन लीगपछि शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्ने सेटअप थियो। शीर्ष 4मा हटाउन नसक्ने टोली 5 स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।
3: अब मौसम। आज राति देशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 33.6 मिलीमीटर, पोखराको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 68.4 मिलीमीटर, वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, दिपालको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 2.4 मिलीमीटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँदेखि धादिङ जोड्ने नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा मुलुककै पहिलो सुरुङ मार्ग सञ्चालनसँगै सड़क यातायातमा फड्को। सामाजिक सद्भाव कायम गर्न सबै आह्वान गर्ने सुनसरीमा बसेको सर्वदलीय बैठकको निर्णय। स्थानीय देवानगंज र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेधाज्ञा जारी। चिकित्सकमाथि भएको कुटपिटको विरोधमा स्वास्थ्य कर्मीहरूद्वारा नारायणी अस्पतालमा आकस्मिक सहितका सबै सेवा ठप्प। र फ्रान्स र स्पेनमा फैलिएको डडेलो अझै नियन्त्रणमा आउन सकेन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
10: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
11: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
11: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट।
11: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम।
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
12: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
13: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
14: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्वीन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्वीन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
13: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
14: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
13: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्वीन केयर क्रिम।
15: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्वीन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478151234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439-25-627। राम्रो छाला
16: एउटा आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी खोजी प्रयोग गरौं क्वीन केयर क्रीम, सबैका लागि सधैँका लागि।
17: देखाउ आदेश। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति।
18: सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्य तर्फ तुरन्त बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन अब त्यही सहमति भएको।
17: बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने। आवश्यकता भन्दा बढ़ी ग्यास मौजदात नराख्न उपभोक्तालाई आग्रह।
19: भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ। अब यो स्टोर गरेर राखेकोले नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला।
17: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा। विदेशमा दक्ष कामदारको माग बढ़दो। विदेशी नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी।
20: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ।
17: र विश्व चर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
17: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विवादलाई हिंसामा होइन संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति, समीमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो। अब खबर सन्तोषी रावलबाट।
21: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ। आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमता अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न, सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबैलाई आग्रह गरेका छन्। सीआईएनसँग कुरा गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे,
22: सर्वदलीय सर्वपक्षीय एउटा संवाद शान्ति संवाद जस्तो भयो। यसमा चाहिँ अरू धेरै कुरामा सहमति हुने कुरो भएन। अब त्यो घटनाक्रमको समीक्षा गरियो, यो विषयमा उठान भएका घटनाक्रमहरू, शान्ति सुरक्षामा देखेको चुनौतीहरू, त्यस सम्बन्धमा छलफल भयो र यो घटनालाई चाहिँ सामान्यतर्फ उन्मुख गराउनको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति, सद्भाव, धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको, जो जो निकाय पदाधिकारीको, जो जो चाहिँ सामाजिक व्यक्तित्वको, नेतृत्वको जे भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई, सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त चाहिँ बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन चाहिँ अब त्यही सहमति भएको छ। अहिलेसम्म एकजना घाइतेहरू, 9 घाइतेहरूको उपचार परिरहेको छ। कुरा
21: गैराती बोलबम यात्राका क्रममा डीजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगंज 4 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 13 सुरक्षाकर्मी र 9 सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा एकजनाको मृत्यु भएको घटना बारे अनुसन्धान शुरू गरेको छ। साथै सबै पक्षलाई सहमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज एक विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा संखुवा सभाका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरूआ गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागडुंगा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाडौँको चन्द्रागिरी नगरपालिका 2 टुटी पाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोविड-19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुंगा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
1: घुमेर जाँदाखेरि बढी खर्च हुन्छ, टनको जाँदाखेरि लङ टर्मले हाम्रो भायबिलिटी टेस्ट भन्ने हुन्छ। भायबिलिटी भनेको यदि 5 किलोमिटरको सड़कलाई 1 किलोमिटरको टनलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनल बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यस्तो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो भने हामी टनल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ।
21: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सीआईएमसँग बताउनुभयो।
20: खोकडा हामी बजारमा देख्छौँ, छोकडा त्यस्तै गरेर हामी त्यहाँ फिलामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्स भन्दा इनर्जी ड्रिङ्क, ती जस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइसकेपछि हामीले त्यो रोक्न पहिल्यै सूचना भइसकेको छ। त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ।
4: निकासी पैसाले नियन्त्रण एन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित अब त्यो कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कोही सदाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
21: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अदक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। गरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पुर्तगाल, माल्टा, टर्की र पोल्याण्ड जस्ता देशमा उत्पादन, निर्माण, होटेल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढ़िरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको पौरखी नेपालका संस्थापक मन्जु गुरुङले सीआईएनसँग बताउनुभयो।
0: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अध्यक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यसको सकारात्मक पक्ष त्यो रहेको छ भने अब राज्यले के गुमायो त भन्दाखेरि राज्यले एउटा दक्ष जनशक्ति गुमायो जसले गर्दाखेरि चाहिँ नेपालमा नै अब दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान परिप्रेक्ष्यमा चाहिँ त्यो राज्यको लागि चाहिँ एउटा के भन्छ त्यो नकारात्मक पक्ष हो। तर यति भन्दा भन्दै पनि एउटा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा दक्ष भएर जाँदाखेरि उसको उसले पाउनु पर्ने तलब सेवा सुविधामा चाहिँ वृद्धि हुन्छ जसले गर्दा उसले पठाउने डिप्रेसन पनि नेपालमा अहिलेको जुन अवस्था छ त्योभन्दा तुलनात्मक रूपमा डिप्रेसन भोल्युम पनि बढेर आउँछ।
21: नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आयात र आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढ़ी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराखे अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
19: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ कहिले 160 ग्यास आउँछ। अब उपभोक्ताहरू बिहानैदेखिको चाहिँ आएर पराइरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरेका हुन्छ। अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको चाहिँ अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन अब वर्तमान होला, कहीँनेरि तपाईँको चाहिँ बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्न हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला, तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
21: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृंखलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यस्तै बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसन नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 वर्षीय सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
5: स्वकीय सचिव पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
6: दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
5: कानूनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानीसँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर, मधेस चिन्तामा गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
24: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
25: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
17: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर धान रोपाईको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउने उद्देश्यले डीएपी मलको दोस्रो चरणको मल वीरगंज नाकाबाट नेपाल भित्रिएको छ कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डीएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो यसअघि 1250 मेट्रिक टन डीएपी मल वीरगंज पुगेको थियो कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी दुईदेखि तीन दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ समयमै मल प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाओ आदेश जारी गरेको छ मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको मागबारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजीए आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहँदा विरोध पनि भइरहेको छ कानूनका विज्ञले चाहिँ के भन्छन् हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं
6: सरकारले स्वकीय भनेको सुविधा हो अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्ने हो भने त्यो कानून अनुसार अथोराइज चाहिँ हुनु पर्दछ त त्यो अथोराइजेसनको इस्यु चाहिँ हुन्छ यदि सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानूनी भ्यालिडिटी चाहिँ चाहियो तर गर्न सक्दैन भन्ने होइन खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने स्रोतहरूको अभाव छ र हामीसँग विकास कार्यमा नै स्रोतहरू पुगिरहेको छैन भने अब त्यो सुविधा सांसदहरूलाई दिने कि नदिने भन्ने तर सांसदहरूका लागि त्यस्तो सहयोगहरूको आवश्यकता हुन्छ अब कम्पिटिङ क्लेम्सहरूको आधार सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानूनी भ्यालिडिटी चाहिँ चाहियो तर गर्न सक्दैन भन्ने होइन खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने

0: कुरा भयो, दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्दछ, त्यसका बारेमा सरकारले जवाफ दिने हो।
1: फेरि यतातिर फेरि संसदमा नै नभएको व्यवस्थालाई फेरि दलहरूले ल्याउन थाले भन्ने खालको एउटा आलोचना जस्तो पनि भएको छ।
0: मैले हेर्दा के देख्छु भने कि स्वकीय राख्नु हुँदैन भन्ने पनि होइन, त्यसका लागि नेपाल सरकारले खर्च गर्नु हुँदैन भन्ने पनि होइन, किनभने स्वकीयको व्यवस्थाले सांसदहरूलाई व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ, उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ, जनताका चाहिँ काम गर्दाखेरि त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्। तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ, मान्छेले परिवारका मान्छेलाई, श्रीमतीलाई, केटाकेटी, त्यो घर परिवारका छोराछोरी, आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो। होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो, भनेपछि सरकारले त्यति सुविधा दिँदैमा बित्ने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरा औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानून अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन्, त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानूनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बाल बालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
3: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ, पोषणको मात्रै होइन अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
2: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि,
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
5: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामन, एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको पोषण अवस्था जाँचमा मध्य प्रदेशका बाल बालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधारिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजनाका बारेमा साथी लील प्रकाश चन्दले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गर्नु भएको छ।
3: नतिजा आइसकेपछि राष्ट्रिय योजना आयोगको सहसचिव सहितको एउटा सानो टिममा पनि हामीले छलफल गर्यौं, हामीले प्रस्तुतिकरण गर्यौं, जुन डाटाको हामीले स्थानीय तह, नगरपालिका, जिल्लाको सम्पूर्ण डाटा मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू, सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने, आगामी दिनमा हामी कसरी जान सक्छौ भनेर

0: यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले यिनलाई स्थानीय विकास मन्त्रालयलाई टप टेन स्थानीय तह र टप टेन जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं र
1: स्वास्थ्य मन्त्रालयको
0: तर्फबाट हामी परिपत्र गर्यौं।
1: यहाँहरूले त्यसमा तीनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
0: तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मधेस प्रदेश जुन योसँग जुन जोडिएका छन् उहाँहरूमा चाहिँ अहिले पनि एसकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौ त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ तराईका तीनटा जिल्ला मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10%को उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बालबालिका चाहिँ अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
1: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
0: यो
1: समस्या नभएर हो कि
0: खास समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन कि अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ, सुधारिएको अवस्था छ। अन्यत्र अरू प्रदेशको तुलनामा सुधारेको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
1: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
0: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा राम्रा कामहरूलाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बीच सेयर गर्ने र स्थानीय तहहरूलेमा समेतका केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौँ, अलिक धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
1: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पूरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
0: बालबालिका

0: बनाउँछौ र उसले खुवाएको खाएको यकिन गरेर र फेरि आएपछि उचाइ र जुन तौल कति चाहिँ यो वृद्धि हुनुपर्ने हो जुन त्यो अनुसारले हामी हेर्छौँ भने जुन बिरामी भएको जुन मेडिकल जटिलता पनि भएका बालबालिका समुदायमा आएको अवस्थामा चाहिँ उनीहरूलाई पोषण पुनस्थापन केन्द्र सबै प्रदेशमा छ, सबै प्रदेशमा दुईटा तीनटा कति ठाउँमा चारवटा पनि छ
1: पोषण
0: पुनस्थापन केन्द्र, र त्यो भएको ठाउँमा चाहिँ हामी विभिन्न चाहिँ यातायात खर्च अथवा अरू सहयोग सहित त्यहाँ हामी पुर्याउँछौँ र त्यहाँ गएपछि फेरि त्यहाँ भर्ना जसरी हस्पिटलमा भर्ना हुन्छन् 8 बेडदेखि लिएर 12-13-14 बेडसम्मका उयोहरू छन्। त्यो उपचार केन्द्रमा चाहिँ आमा स्वयंलाई पनि त्यहाँ राखेर आमा र बालबालिका दुवैलाई त्यहाँ राखेर निशुल्क रूपमा बालबालिकालाई कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खाना बस्ने निशुल्क रूपमा छ र आमालाई पनि हामी त्यहाँ खानपानको बारेमा त्यहाँ त्यो पोषण पुनस्थापना केन्द्रका नर्सिङ स्टाफहरूले र इभन किचन स्टाफहरूले समेत सिकाउँछौँ र घर गइसकेपछि पनि त्यो अभ्यास होस् भनेर।
2: सांसदलाई सोके सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाउ आदेश जारी। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने सरकारको दावी छ। विदेशमा दक्ष कामदारको माग बढ़दो छ। विदेशी नेपाली मध्ये 3 मध्ये एक दक्ष श्रमिक रहेका छन्। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी छ। र विश्वचर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 12 गते बिहान 6 बजेको साझा
3: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
4: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
5: एक साथ प्रसारण भइरहेको छ
6: नेपाल परिवेश। शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
5: सुनसरी घटनाको छानबिन गर्न समिति गठन। विपक्षीले मागे गृहमन्त्रीको जवाब। मानवाधिकार आयोगको अनुगमन जारी।
6: नेपालको पहिलो आधुनिक सुरुङ मार्ग आजदेखि सञ्चालनमा। उद्घाटन अघि स्थानीयद्वारा विरोध प्रदर्शन।
5: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध कारण देखाउ आदेश।
7: ओलीसँगको सहमतिमा असहमत देखिएका माधवसँग प्रचण्डको भेट।
6: इजरायली प्रधानमन्त्री नेतान्याहू अमेरिका प्रस्थान। भोलि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने।
7: र विश्वकप लिग टू क्रिकेटमा नामिबियाद्वारा नेपाल सामु 212 रनको लक्ष्य। नेपाल जवाफी ब्याटिङमा बंगलादेशका अलराउण्डर हसनले पोखराबाट एनपीएल खेल्ने।
8: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-7024 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
6: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सुनसरीमा स्थानीय सरकारले सामाजिक एकता कायम गर्ने सर्वपक्षीय सहमति गरे पनि यो घटनाको सर्वत्र विरोध भएको छ। देवानगंज नगरपालिका 3 मा हिजो 2 समूहको झडपपछि प्रहरीले चलाएको गोली लागेर 1 जनाको मृत्यु हुनुका साथै सुरक्षाकर्मी सहित 22 जना घाइते भएपछि यो विषयले सर्वत्र चासो बढ़ाएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको सहायक प्रमुख जिल्लाधिकारी पोषण लामिछानेले जानकारी दिनुभएको छ। स्थानीय प्रशासनले बिहानै निश्चित ठाउँ तोकेर कर्फ्यू लगाएपछि सैनिक खटिएको थिए। घटनाको सत्य तथ्य छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको गृह मन्त्रालयले प्रमुख जिल्लाधिकारी सीडीओ वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ। आज गठित छानबिन समितिलाई 5 दिनको म्याद दिइएको छ।
7: सुनसरी घटनालाई लिएर विपक्षी दलहरू नेपाली कंग्रेस र नेकपा एमाले सरकारको ध्यान आकर्षण गराएका छन्। कंग्रेसले उक्त घटनामा राज्यको पूर्व सतर्कता र सजगता नपुगेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ। कंग्रेस नेता गुरूराज घिमिरेले समाजमा शान्ति सुरक्षा कायम गर्ने मूल दायित्व सरकारको भए पनि सुनसरी घटनामा सरकारको गम्भीर कमजोरी र असावधानी देखिएको टिप्पणी गर्नुभयो।
1: समाजमा शान्ति सुव्यवस्था कायम राख्ने काम सरकारको हो। कतिपय चाहिँ समाजमा हुने घटनाहरू चाहिँ अप्रत्याशित रूपमा घट्छन्, ती घटनाको पूर्व संकेत कुनै हुँदैन, तर त्यसमा सजगता र चाहिँ त्यसमा बढी सतर्कता अप्नाउने राज्यले नै हो। अब राज्यको तर्फबाट काम गरिराखेको सरकार त्यसमा सचेत हुनुपर्छ। अब पछिल्लो घटनाक्रम त्यहाँ देखियो, त्यसमा चाहिँ सतर्कता देखिएन, राज्यको सरकारको कमजोरी देखियो।
7: आजै कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भएको छ। उहाँले शान्ति सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको कमजोरी भएको भन्दै गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताउनु भएको हो। आज सामाजिक सञ्जाल मार्फत उहाँले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्नुभयो। त्यस्तै दोस्रो ठूलो प्रतिपक्षी दल एमाले भने यस घटनामा राजनीतिक रंग मिसाउनु गलत हुने बताउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। एमाले नेता गुरू बरालले समुदायबीच साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्नु नै समाजको मूल मर्म भएको उल्लेख गर्नुभयो।
9: घटना चाहिँ साम्प्रदायिक सद्भाव बिथुलिएको हुनाले यसलाई राजनीतिक रंग दिनुभन्दा पनि आफ्ना ठाउँबाट जिम्मेवारी पूर्वक सबैले संयम बकरार गरेर स्थितिलाई सामान्य फर्काउनुपर्छ। अब घाइतेहरूको शीघ्र उपचार गर्नुपर्छ, आजको मूल कुरा घाइतेहरूको शीघ्र उपचार हो। अब थप पुग्न दिनु हुँदैन, यतिखेर सबैले संयम धैर्य र विवेकपूर्वक काम लिनुपर्छ भन्ने नै नेकपा एमालेको धारणा हो।
6: सुनसरीको देवानगंजमा पोलमा झण्डा राख्ने विषयमा दुई समूहबीच विवाद भएको, डीजे बजाउने क्रममा विवाद उत्कर्षसम्म पुगेको, विवाद बढ़दै जाँदा दुई पक्षबीच तोड़फोड़ र झडप शुरू भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओम प्रकाश मेहताको मृत्यु हुनका साथै केही घाइते भएको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको छ। घाइतेमध्ये चारजनाको न्यूरो अस्पताल, चारजनाको विराट नर्सिङ होम र एकजनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। मानवाधिकार आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निशुल्क र प्रभावकारी उपचार गर्न पनि उसले सरकारलाई भनेको छ। घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको छ। उक्त घटनालाई लिएर जनकपुर धाममा आज हिन्दूवादी समूहले विरोध प्रदर्शन गरेका छन्।
7: नेपालको पहिलो आधुनिक सुरुङमार्ग आजदेखि सञ्चालनमा आएको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिएको छ। यस उद्घाटनसँगै मुलुकको सड़क यातायात क्षेत्रमा नयाँ युगको शुरूआत भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अकिहिको र नेपाल का लागि जापानी राजदूत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले संयुक्त रूपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गर्नुभएको हो। सुरुङ मार्ग उद्घाटनका क्रममा ब्राह्मणहरूले स्वस्ति वाचन सहित पूजापाठ समेत गरेका थिए। उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदूत र जाइकाका अध्यक्षबाट संयुक्त रूपमा जापानतर्फको शिलालेखको अनावरण समेत गर्नुभएको छ। उद्घाटनपछि मन्त्री लम्साल सहितको टोलीले सुरुङ मार्गको यात्रा पनि गर्नुभएको छ। जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङ मार्गको निर्माण सम्पन्न भएको हो। यस आयोजनाको कुल लागत करिब 19 अर्ब रूपियाँ रहेको छ। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर रहेको छ। यद्यपि सुरुङभित्रको निकास मार्ग, इम्यानुक्युएसन टनेल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेशनले विक्रमसम्म 2076 यस आयोजनाको निर्माण शुरू गरेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै जाइकाका अध्यक्षले यस आयोजनालाई नेपाल र जापान बीचको प्रगाढ़ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ। सड़क विभागका महानिर्देशक जयसीले सुरुङ मार्गको सुविधाबारे जानकारी दिनुभयो।
10: यो प्रोजेक्ट त्रिभुवन राजपथको किसिपेडी चन्द्रगिरी नगरपालिका काठमाडौँबाट शुरू भई सिस्तेखोला धुनिवेशी नगरपालिकामा अन्त्य हुन्छ। यसले नागडुङ्गा क्षेत्रको घुमाउरो उकालो तथा अत्यधिक ट्राफिक प्रेसर भएको सड़क खण्डको सुरक्षित छिटो र भरपर्दो अल्टरनेटिभ रूट प्रदान गर्दछ। यसले गाड़ीहरूको ट्राभल टाइम घटाउनेछ। काठमाडौँतर्फ आउने समय करिब 30 मिनट लाग्थ्यो, अहिले तल पोर्टलबाट त्यो करिब करिब 7 मिनटमा झर्नेछ र काठमाडौँबाट बाहिरिने समय 20 मिनटबाट करिब करिब 6 मिनटमा झर्नेछ। भेहिकल अपरेटिङ कस्ट घटाउनेछ र ट्राफिक एक्सिडेन्ट पनि यसले घटाउनेछ यो सुरुङ मार्गले।
7: उहाँका अनुसार सुरुङ मार्गमा तत्कालको लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइनेछ। सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइनेछ। उहाँका अनुसार सुरुङ परीक्षणको क्रममा कुनै शुल्क लिइने छैन भने परीक्षणको क्रम सकिएपछि सवारी साधनको प्रकार अनुसार शुल्क लिइनेछ। सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ। त्यस्तै पैदलयात्री दुई पाङ्ग्रे तीन पाङ्ग्रे सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्ग छन्। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुने सड़क विभागका महानिर्देशक जयसीले बताउनुभयो।
10: यो सुरुङ मार्गभित्र करिब 15 जेट फेनहरू रहेका छन् र यो टनेल सेफ्टी एण्ड अपरेटिङ सिस्टमको बारेमा म अलिकति जानकारी गराउन चाहन्छु। यसमा पावर सप्लाई, लाइटिङ सिस्टम, भेन्टिलेसन सिस्टम, फायर डिटेक्सन एलार्म सिस्टम, फायर फाइटिङ सिस्टम, सीसीटीभी एण्ड रिमोट मोनिटरिङ व्यवस्था गरिएको छ र यो यसमा रेस्क्यू फेसिलिटी, कन्ट्रोल रूम जस्ता आधुनिक प्रणालीहरू जडान गरिएका छन्। दुवै पोर्टलमा आरएफआईडीमा आधारित इलेक्ट्रोनिक टोल कलेक्सन सिस्टमको व्यवस्था गरिएको छ।
7: यस आयोजनामा 98% जनशक्ति नेपाली इन्जिनियर र कामदार रहेका थिए।
6: उद्घाटन अघि भने स्थानीयहरूले विरोध प्रदर्शन गरे। नागडुङ्गा सुरुङ मार्ग पीड़ित संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सुरुङ मार्गसँगै निर्माण हुनुपर्ने आकाशी पुल यथाशीघ्र निर्माण गर्न, सड़क पेटी फराकिलो बनाउन, आयोजनाबाट प्रभावितलाई रोजगारी सृजना गर्न, जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्न र फ्लाइओभरको नाम किसिपिङ पीडी फ्लाइओभर राख्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
11: राष्ट्रिय गौरवको आयोजना उद्घाटन गर्दै गर्दा यहाँका चाहिँ आम मान्छेमा चाहिँ एउटा चाहिँ मन दुख्ने, यहाँका मान्छेलाई चाहिँ चिटाएर गर्दा त्यसले राम्रो सन्देश जाँदैन।
6: नेपाल परिवेशमा सहकारी पीडितदेखि अन्यहरूको पनि माइतीघरमा प्रदर्शन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवनदार।

0: ढुक होइन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संघीय संसदका सदस्यहरूलाई निजी स्वकीय सचिव पीए राख्न दिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सो निर्णयका सन्दर्भमा सरकारसँग लिखित जवाफ माग गर्दै आदेश जारी गरेको हो। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दायर गरेको रिटमा सरकारको उक्त निर्णयले राज्य कोषको चरम दुरूपयोग हुने र संविधानको मर्म प्रतिकूल रहेको दावी गरिएको छ। रिटमा सरकारको निर्णय र सो सम्बन्धी राजपत्रको सूचना उत्प्रेषणको आदेशले खारेज गर्न माग गरिएको छ। सरकारले एकातिर मितव्ययिता अपनाएर 20 अर्ब रूपियाँ बचत गर्ने लक्ष्य राख्ने र अर्कोतिर कार्यकर्ता पोस्ने गरी स्वकीय सचिवको व्यवस्था गर्नु कपटपूर्ण र स्वेच्छाचारी भएको रिटमा उल्लेख छ। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूलाई स्वकीय सचिवको सुविधा दिने गरी हालै अनुसूची हेरफेर गरेको थियो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचना अनुसार बैठक पर्सि बिहान 11 बजे वनस्थल स्थित घण्टीघरमा बस्नेछ। बैठकमा 5 वटा एजेण्डामाथि छलफल हुने जनाइएको छ। कार्यसूचीमा सम्पन्न महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषय समावेश छन्।
4: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग भएको 3 बुँदे सहमतिप्रति असन्तुष्ट माधव कुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ। आज बिहान 9:30 बजे माधवलाई भेट्न प्रचण्ड कोटेश्वर स्थित उहाँकै निवासमा पुग्नु भएको थियो। प्रदेशमा गठबन्धनको सरकार बनाउन अस्ति एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड बीच भएको 3 बुँदे सहमतिमा माधव असन्तुष्ट हुनुहुन्छ। भेटमा प्रचण्डले सहसंयोजक नेपाललाई विश्वासमा ल्याउने प्रयास गर्नुभएको छ। विशेष गरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालको असहमति रहेको छ। यसबारे आफू निकट नेताहरूसँग हिजो नयाँ बानेश्वर स्थित एक होटलमा नेपालले छलफल गर्नुभएको थियो। एमालेका अध्यक्ष ओली र प्रचण्ड बीच कोशी, बागमती र लुम्बिनी सरकारको नेतृत्व एमाले लिने अनि कर्णाली र सुदूरपश्चिम सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको थियो। एमाले र नेकपा बीच प्रदेश सरकार गठनका लागि भएको 3 बुँदे सहमतिले आन्तरिक कलह बढ़ाएको छ। नेताहरू मात्र नभई दुई पार्टीबाट हाल मुख्यमन्त्री रहेकाहरू समेत असन्तुष्ट रहेको बताइएको छ।
3: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी नियन्त्रण ऐन 2013 अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्र मार्फत निकासी तथा पैठारीमा पूर्ण वा परिणात्मक बन्देज लगाएका वस्तुहरू अझै पनि बजारमा बिक्री वितरण भइरहेको विषयप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सूचना अनुसार सरकारले 2076 साल असार 2 र 76 साल चैत्र 24 गते लगायत विभिन्न मितिमा नेपाल राजपत्र मार्फत केही वस्तुको निकासी तथा पैठारीमा प्रतिबन्ध तथा नियन्त्रण सम्बन्धी व्यवस्था गरेको थियो। विभागले प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी भण्डारण तथा बिक्री वितरण गर्ने कार्य कानून बमोजिम दण्डनीय हुने उल्लेख गर्दै सबै पैठारीकर्ता, संचयकर्ता तथा विक्रेतालाई कानूनले तोकेका दायित्व, शर्त र बन्देजको पूर्ण पालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।
4: सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर भ्याट साउन 1 गतेबाट कार्यान्वयन हुने आन्तरिक राजस्व विभागले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले असार महिनाको बिजुलीको बिलमा भ्याट समेत जोड़ेको थियो। त्यसलाई लिएर उपभोक्ताले गुनासो गरेपछि आन्तरिक राजस्व विभागले यसबारे स्पष्टीकरण दिएको हो। राजस्व विभागले जारी गरेको सूचनामा असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा आए पनि त्यसमा भ्याट नलाग्ने जनाएको छ। साउन महिनापछि खपत हुने बिजुलीमा मात्रै भ्याट लाग्ने विभागले जनाएको छ। अब साउन 1 गतेबाट मात्रै बिजुलीमा भ्याट लाग्ने विभागले जनाएको छ।
3: नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी जगड़ा नराख्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगड़ाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। विगतका तुलनामा 100 बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको छ। उहाँका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। उपभोक्ताले अतिरिक्त ग्यास मजात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुनेछ। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुभयो। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। हाल बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग छन्।
4: लोकसेवा आयोगको अधिकारमा सरकारको हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीहरू एक सातादेखि काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका छन्। साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेको निर्णयको बुधा नम्बर 11 खारेज गर्न माग राखेर आफूहरू आन्दोलनमा उत्रिएको प्रदर्शनमा सहभागी एक विद्यार्थीले बताएका छन्।
5: पूर्ण हाम्रो हक अधिकारका लागि हामी लड्ने हो, त्यो भएको हुनाले चाहिँ सबै साथीहरू चाहिँ यसमा सहभागी हुनुहोला। हाम्रो माग पूरा भएन भने हामी निरन्तर अहिले चाहिँ लगभग 5-6 दिन भयो हामी हरेक क्रियाकलापहरू गरेर हामीले आन्दोलन गरिरहेछौँ। अब लोकसेवामा चाहिँ कति पदपूर्ति गर्नुपर्ने, कति दरबन्दी खाली छ भनेर प्रधानमन्त्रीलाई त सोध्नुपर्ने होइन होला। एउटा संवैधानिक निकाय भइसकेपछि त उसले आफ्नो काम गर्न पाउनुपर्छ होला। त्यो भएको हुनाले चाहिँ हाम्रो आन्दोलन जारी रहन्छ।
3: यस्तै माइतीघर मण्डलामै सहकारी पीड़ितहरूले पनि न्याय माग्दै प्रदर्शन गरेका छन्। साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरूले विरोध प्रदर्शन जारी राखेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीले पीड़ितलाई न्याय दिइयोस्, सहकारी पीड़ितका समूहलाई फुटाउने षड्यन्त्र नगरियोस्, छिटो न्याय दे लगायतका प्लेकार्ड बोकेका थिए। साना वा ठूला बचतकर्ता नभने सबैलाई समान रूपमा बचत फिर्ता गराउनु पर्ने र ऋणीहरूबाट असुल पर गरेर भए पनि आफूहरूको रकम प्राप्त हुनुपर्ने माग उनीहरूको छ।
4: त्रिभुवन विश्वविद्यालय त्रिवी व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि नयाँ आचार संहिता जारी गरेको छ। साउन 8 गते एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि कार्यालयले परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन कड़ा परीक्षा आचार संहिता जारी गरेको हो। डीनको कार्यालयले सार्वजनिक गरेको सूचनामा नियम उल्लंघन गर्ने विद्यार्थीलाई विश्वविद्यालयको परीक्षा नियमावली अनुसार कार्यवाही गरिने चेतावनी पनि दिइएको छ। नयाँ आचार संहिता अनुसार अब प्रत्येक विद्यार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक प्रवेश पत्र हरेक दिन परीक्षा केन्द्रमा अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै परीक्षा केन्द्रले निर्धारण गरेको रोल नम्बर अनुसारको सीटमा बसेर मात्र परीक्षा दिनुपर्नेछ। परीक्षा शुरू भएको पहिलो 1 घण्टाभित्र कुनै पनि परीक्षार्थी परीक्षा भवनबाट बाहिर निस्कन पाउने छैनन्। महाशाखाले मोबाइल फोन, स्मार्ट वाच लगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक वा अन्य निषेधित सामग्री परीक्षा भवनभित्र लैजान पूर्ण प्रतिबन्ध लगाएको छ। यस्ता सामग्री फेला परेमा नियमअनुसार कार्यवाही हुने समेत उल्लेख गरिएको छ। परीक्षा नियम तथा आचार संहिताको उल्लंघन गरेको पाइएमा परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने तथा आवश्यक परे कानूनी कार्यवाही समेत गरिने स्पष्ट उल्लेख गरिएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयलाई मुख्य मागमा समेटेर धनगढ़ीमै पुगेर प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन शुरू गरेपछि चालू आर्थिक वर्षमै अध्ययन अध्यापन हुन्छ कि हुँदैन भन्ने शंका उत्पन्न भएको छ। अनशनरत डाक्टर गोविन्द केसी र सरकार पक्षबीच वार्ता भइरहँदा धनगढ़ी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन अध्यापन यही शैक्षिक सत्रमै शुरू नभए आफू पनि अनशनमा बस्ने घोषणा गर्नुभएको छ। आज डोटीको जोरायल गाउँपालिका बुडरबाट फेसबुक मार्फत भिडियो सन्देश जारी गरी मेयर हमालले सुदूरपश्चिमका नागरिकले वर्षौंदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनु परेको भन्दै सरकारले अब कुनै पनि बहानामा पढ़ाई शुरू गर्न ढिलो गर्न नहुने बताउनु भएको छ। उहाँले यदि ढिलो भए आफू पनि अनशन बस्ने बताउनुभयो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगंज स्थित नारायणी अस्पताल सुचारू गर्न आग्रह गरेको छ। हिजोदेखि आकस्मिक सेवा बन्द भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेवा सुचारू गर्न भनेको। शनिबार एकजना मुटु रोगी बिरामीको उपचारकै क्रममा आकस्मिक कक्षमा मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको थियो। अस्पतालका डाक्टर प्रमोद राय गम्भीर घाइते भएपछि उपचारमा संलग्न पाँचजना चिकित्सक निलम्बनमा परे। चिकित्सालय नै निलम्बन गरेपछि अस्पतालको सेवा ठप्प भएको थियो।
1: नारायणगढ़ मुगलिन सड़क

0: यो खसना साथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिनेछ। तुइन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ।
1: ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ मुगलिन सड़क पूर्ण रूपमा सञ्चालनमा आएको छ। बिहान 17 किलो र सिमलताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि सड़क बन्द भएको थियो। सड़क डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इन्जिनियर कृष्ण आचार्यका अनुसार 17 किलोमा खसेको ढुङ्गा र सिमलताल नजिक खसेको लेदो सहितको पहिरो पन्छाएर दिउँसोदेखि सड़क दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो। क्रमशः सवारी चाप कम भएपछि दुवै ठाउँको पहिरो पूरै हटाएर सड़क संचालनमा आएको उहाँले बताउनुभयो।
0: साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक घटेको छ। आज नेप्से 33 अंक घटेर 2701 बिन्दुमा झरेको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत शुक्रबार 6 अर्ब 26 करोड़ रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा आज 6 अर्ब 8 करोड़ 8,63,000 को कारोबार भयो। आज 234 कम्पनीको शेयर मूल्य घटेको छ भने 36 कम्पनीको बढ़ेको छ, 5 कम्पनीको भने स्थिर रह्यो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका प्रस्थान गर्नुभएको छ। इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार उहाँले भोलि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुने भएको छ। भेटवार्ताका क्रममा इजरायल र अमेरिका बीच साझा चासोका विषय, क्षेत्रीय सुरक्षा अवस्था र द्विपक्षीय सहकारीबारे छलफल हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। त्यही दिन उक्त उहाँ दिवंगत अमेरिकी सिनेटर लिन्स ग्राहमको अन्त्येष्टिमा पनि सहभागी हुने कार्यक्रम रहेको छ। नेतान्याहु र ट्रम्प बीच फेब्रुअरी यता पहिलो पटक प्रत्यक्ष भेट हुन लागेको हो। दुवै नेता बीचको पछिल्लो भेट इरानसँगको युद्ध शुरू हुनु अघि भएको थियो। अमेरिका र इरान बीच फेरि तनाव बढ़िरहेका बेला हुन लागेको यस भेटलाई महत्वका साथ हेरिएको छ। तेहरानले आफ्ना आक्रमणको दायरा विस्तार गर्दै प्रत्यक्ष रूपमा इजरायललाई पनि निशाना बनाउन सक्ने आशंका रहेकाले देश उच्च सतर्कतामा रहेको बताएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नामिबियाले नेपाल सामु 212 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले 7 विकेटको क्षतिमा 211 रन बनाएको हो। नामिबियाका जान फ्राइलिंकले 100 रनको शतकीय इनिङ खेले। लौरेन रिडक्याम्पले 59 रनको अर्धशतकीय इनिङ खेले। नेपालका करण केसीले सर्वाधिक 5 विकेट लिए। सोमपाल कामीले पनि 1 विकेट लिए। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 20 ओभरको खेल सकिदा 1 विकेटको क्षतिमा 69 रन बनाएर खेलिरहेको छ। नेपाल आज पहिलो जीतको खोजीमा छ। यसअघि नेपालले नामिबिया र नेदरल्याण्डसँग हार बेहोरेको थियो। यता नामिबिया पनि दोस्रो जीत निकाल्ने दाउमा छ। यसअघि नेपाललाई हराएको नामिबियाले नेदरल्याण्डस विरूद्धको खेल गुमाएको थियो। लीग टूमा 6 खेल बाँकी रहेको अवस्थामा नेपाल अहिले 24 अंकसहित तालिकाको 5 स्थानमा छ। 2 खेल कम खेलेको ओमान 31 अंकसहित 4 स्थानमा छ। शीर्ष 4 पर्ने सम्भावना कायम राख्न नेपालका लागि अबका सबै खेल महत्वपूर्ण हुनेछन्।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सुनसरी घटनाको छानबिन गर्न समिति गठन। विपक्षीले मागे गृहमन्त्रीको जवाफ। मानव अधिकार आयोगको अनुगमन जारी।
1: नेपालको पहिलो आधुनिक सुरुङ मार्ग आजदेखि सञ्चालनमा। उद्घाटन अघि स्थानीयद्वारा विरोध प्रदर्शन।
0: सांसदलाई स्वकीय सचिव दिने निर्णय विरूद्ध कारण देखाउ आदेश। ओलीसँगको सहमतिमा असहमत देखिएका माधवसँग प्रचण्डको भेट।
1: इजरायली प्रधानमन्त्री नेतान्याहु अमेरिका प्रस्थान। भोलि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता हुने।
0: र विश्वकप लीग टू क्रिकेटमा नामिबियाद्वारा नेपाल सामु 212 रनको लक्ष्य। नेपाल जवाफी ब्याटिङ।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
2: मम्मी दादू क्यों मत खाना खाना नहीं सकती ना।
3: है ना, यो छोरी ले के भन्छे दाँत दुख्यो भनेर हैरान पारी सकी भने। जहाँ लगे पनि यसको दाँत कहिले ठीक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध: दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578343122 र 98578343123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
5: होइन, सास पनि झमक्क परिसक्यो। कस्तो भोक लागिरहेको छ भने खाना पकाउने सुरसार छैन कि क्या हो? चुलोमा आगो बलेको देख्दिन।
6: आज खाना पकाए पो पाक्छ, जबसम्म मेरो माग पूरा हुँदैन तबसम्म म खाना पकाउँदै पकाउँदिन। सके आफै पकाएर खाए हुन्छ।
5: होइन, के भन्छौ तिमी, खाना पकाउँदै पकाउन रे? के हो तिम्रो त्यस्तो माग, जुन मागले गर्दा खानै नपकाइकन बसे कि?
6: चार पर्व आउन लागिसक्यो, सुनका गर गहना किनिदिनु भनेको कहिले सुन्ने होइन?
5: गहना किन्ने भनेर मात्रै हुन्छ? विश्वासिलो भर पर्दो सुनचादी पसल पनि त पाइनु पर्यो नि। फेरि जहाँ पाए त्यही किन्दा ठगिने हो कि भन्ने डर हुन्छ।
6: ल बुढा, हजुरलाई यति पनि थाहा छैन, रोल्पा लिबाङको बीज बजारमा रहेको बुद्ध सुनचादी पसल छँदैछ नि। त्यहाँ त बिना रसायनका शुद्ध सुनचादीका गहनाहरू पाइन्छ नि। त्यहाँ गएपछि त ठगिने डरै हुँदैन नि।
5: लौ उसो भए, सुनचादीका गहना बनाउनको लागि बुद्ध सुनचादी पसल लिबाङ बीज बजार रोल्पामै जाने भइयो।
6: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार गरिन्छ। नयाँ गहनासँग पुराना गहनाहरू सट्टा पट्टा पनि गरिन्छ।
5: यो त सुन्नुहोस् त, हामी कहाँ विभिन्न चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ नि।
6: प्रोप्राइटर तिलक रसाईली,
5: सम्पर्क मोबाइल नम्बर 98631953593, 98119349535। बुद्ध सुनचादी पसल रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा।
7: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
4: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
4: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
7: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भ पतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदय घात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070 98578443123 98478607070
8: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ
9: यो दाँतले त हैरानै पारिसक्यो अहिले त झन् तातो चिसो खान पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
10: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
11: ओ दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
12: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
10: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
11: हजुर हाम्रा सेवाहरू
13: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
14: नदुखाई दाँत निकाल्ने
13: दुखेको दाँत जरैदेखि उपचार गर्ने
14: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
13: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
14: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने
13: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
14: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3018 98095 14652
12: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
15: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार सोमबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा।
16: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
17: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
18: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
17: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
18: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
17: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
19: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9847851234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 9849325627। राम्रो आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के सारा हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीमा उत्पन्न तनाव बीच सीडीओ सहित सुरक्षा प्रमुखमा हेरफेर, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
1: घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
0: के एमाले र नेकपा बीचको तीन बुधे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
2: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र अस्साम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। का विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रो जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरूमध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेजले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र

0: व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिनाप्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन् र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अधिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राती दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाडौँ बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा सोङखो सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
2: त्यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर अहिले त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा सिभिल स्टाफहरूसँग भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
1: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनु हो?
2: फाइन्डिङ नै होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोड बल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर लिइरहेका छौँ।
1: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने नौजना सर्वसाधारण, नेपाल प्रहरीका दस र सशस्त्र प्रहरीका पाँच गरी 24 जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वर्षमान पुललाई सोधेका छन्।
3: अब यस बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै, राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं। कंग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो जेडलगलाई फुकाएको हो। खासमा
4: पनि तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
3: हो, हामी सत्ताको खेलमै थिएनौ। दुई वर्षदेखि प्रमुख प्रतिपक्षी रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सूर्यपश्चिममा त बजेट पनि शून्यमा गएको बजेट होलिजीको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ त्यो त आम व्यवहारले नै देखाएको छ जनताले देखेको छ नि त

0: जस्तो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो
1: होइन, खेल खेलेकै होइन, यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौँ, हामी सपोर्ट गरौँ, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ। त्यो सम्भव नभएपछि कङ्ग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौँ भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन, अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
0: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
1: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो पाँचवटा जो सहमति गरे यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउन खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
0: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अथ्याइरहेका छन्, त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
1: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउनु हो भन्नु त मिलेन, राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, र अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछ, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको हो?
1: होइन होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा, त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनीतिक रूपले पनि त कुरा गरी देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त्यो वामपन्थीहरू मिले, सैद्धान्तिक रूपले निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यथा पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
0: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
1: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतारो हुन्छ।
2: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसाय तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन

0: प्रमन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
1: यसको साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: FM 73 MHz。जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
3: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली बात्रो र हाम्रो बात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ भने तपाईँले हामीलाई रेडियो जलजला एफएम 96.4 मेगाहर्जको फेसबुक पेजबाट अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। यसै क्रममा तपाईँले हामीलाई विभिन्न रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमखास गुल्मीबाट सुन्दै हुनुहुन्छ, जहाँबाट सुषमा मल्लको साथ मिलिराखेको छ। सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङबाट पनि सुन्दै हुनुहुन्छ, जहाँबाट हामीलाई रीता बुढा मगरको साथ मिलिराखेको छ। सामुदायिक रेडियो धनकुटा 106.2 मेगाहर्ज धनकुटाबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, जहाँबाट संजीता लिम्बुको साथ मिलिराखेको छ। रातिको समय छ, रातिको समयमा तपाईसँग हामी तपाईँको संसाथमा आएका छौं। हामी तपाईँलाई थाहै छ रातिको समयमा आउँछौं, फरक दिनमा फरक प्रस्तुतिको साथमा आउँछौं र फरक दिनमा फरक प्रस्तुतिको साथमा रहिरहँदा हामी तपाईँसँग तपाईँका आज सोमबार व्यवसायमा छौं। विशेष गरी सोमबार व्यवसायमा रहेर हामी के गर्छौं भन्ने कुरा त पनि तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई भनेको मुक्त गजल भावना शायरी लगायतका प्रतिभाहरू सुन्ने र सुनाउने बसाई हो, जसका लागि फोन डायल गर्न सक्नुहुन्छ 98 68 39 40 नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल 98 46 17 298 मा फोन डायल गर्नुहोला। म तपाईँलाई आग्रह गर्छु 98 46 17 298 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो नम्बर तपाईँको लागि हामी खुला गरेका छौं 98 46 17 298 मा फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला भन्दै आज मुक्त गजल भावना शायरी लगायतका तपाईँका प्रतिभाहरू सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए 98 46 17 298 मा फोन डायल गर्नुहोला भन्दै आउनुहोस्। कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: यो गीतको छ तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौ। यति बेला 9864417298 मा पहिलो साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नु भयो, कहाँबाट? शर्मिला छेत्री भन्नुभयो।
1: हजुर।
0: के छ शर्मिला, हाल खबर तपाईँको?
1: एकदम ठिक छ भन्नुपर्छ।
0: हाम्रो पनि एकदम ठिक ठाक छ। के गर्दै हुनुहुन्छ यति बेला?
1: बसेर कार्यक्रम सुन्दैछु भन्नुपर्छ।
0: बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज दिनहरू कसरी बिताउनु भयो, के के गर्नुभयो?
1: आज चाहिँ पढेर दिन गयो भन्नुपर्छ।
0: पढेर दिन गयो, के के पढ्नु भयो आज? कोदो रोपेर। कोदो रोपेर दिन बिताउनु भयो होइन? तपाईँलाई कोदो रोप्न आउँछ? ए, हेर्ने मात्रै गर्नुभएको? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के सुनाउनुहुन्छ हामीलाई? मुक्तक सुनाउनुहुन्छ होइन? हुन्छ, तपाईँको मुक्तक सुरु गर्नुहोस्।
1: आफ्नो हुँदा हुँदै अरूसँग माया राख्न सक्दिन, आफ्नो हुँदा हुँदै अरूसँग माया राख्न सक्दिन, मनमा पीडा छ अब त हाँस्न सक्दिन, आफ्नो हुँदा हुँदै अरूसँग माया राख्न सक्दिन, मनमा पीडा छ अब त हाँस्न सक्दिन, के गर्नु जिन्दगीमा दुःखै दुःख गरेपछि, के गर्नु आफ्नो जिन्दगीमा दुःखै दुःख गरेपछि, मृत्युको मुखमा आइसके अब त बाँच्न सक्दिन, अब मृत्युको मुखमा आइसके अब त बाँच्न सक्दिन। हजुर,
0: मृत्युको मुखमा आइसके अब त बाँच्न सक्दिन होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिको बसाईमा आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम हजुरलाई अनि प्राविधिक मित्र बस्नुभएको मित्रलाई दिदी प्रिया छेत्री जिन्दा छेत्रीरा छेत्री कम्ती ऋषिको लागि गुड नाइट शुभ पनि भन्न चाहे। कति वर्ष भएपछि त्रिजातिका मगर शर्मिला मगर सुन्या मगर बन्या ऋषि छेत्रीलाई गुड नाइट शुभ पनि भन्दैछु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309040 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। यदि बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, कृपया मिस कल होइन, कार्यक्रममा फोन डायल गर्नका लागि म आग्रह गर्छु। यदि बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? चञ्चल घर्ती प्युठानबाट बोल्दै हुनुहुन्छ। के छ प्युठानतिरको हालखबर? चञ्चल
2: अहिले
0: पानी परिराखेको छ होइन? दिनहरू कसरी बिताउनु भयो, दिनभरि के के गर्नुहुन्छ आज भोलि?
2: आज भोलि के गर्ने, अब त्यस्तै हो, अब घाँस काट्ने त्यस्तै छ, गाउँघरको काम त्यस्तै हो।
0: गाउँघरको काम त्यस्तै हो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत भन्दा पनि आज कुन प्रतिभा सुनाउनुहुन्छ? हुन्छ, ल सायरी सुनाउनुहोस्।
2: आकाशमा उठ्ने हेलिकप्टर भुइँमा गुट्ने ट्र्याक्टर, आकाशमा उठ्ने हेलिकप्टर भुइँमा गुट्ने ट्र्याक्टर, म तिमीलाई लेख्छु लभलेटर, यति नै भन्छु
0: है। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि व्यवसायमा आउनु होला। गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: अनि फर्स्ट अफ अल त हजुरलाई
0: धन्यवाद।
2: अनि टेक्निसियनमा को हुनुहुन्छ उहाँलाई, अनि मेरो घर फ्यामिलीलाई, अनि बिदा भाइ, नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो चञ्चल, उहाँसँग कुराकानी गरिसकेका छौँ। माइकको लेभल अलिकति कम गर्नु न है, अलिकति बढी भयो कि जस्तो लागिरहेछ मलाई। 9868309040 अर्को सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: नमस्ते राई।
0: को बोल्नुभयो कहाँबाट?
3: सुनसरीबाट करिश्मा बुढामगर।
0: करिश्मा बुढामगर, के छ करिश्मा, हालखबर तपाईँको?
3: ठिकै छ, तपाईँको सुनानु?
0: हाम्रो पनि एकदम ठिक छ। यति बेला के गर्दै हुनुहुन्छ करिश्माले?
3: खाना खाएर सुत्न लागेको
0: खाना खाएर सुत्न लाग्नु भएको छ हैन
3: हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ हामीलाई
3: एउटा मुक्तक सुनाउँछु
0: ओके ल तपाईँको मुक्तक सुरु गर्नुहोस्
3: हुन्छ गन्तव्यमा पुग्ने यात्राहरू के रे त्यो गन्तव्यमा पुग्ने यात्राहरू के रे त्यही साथीका सपनाहरू पुखेर रे त्यही साथीका सपनाहरू पुखेर रे सबै त भन्छन् राम्रोबाट हिँड्नु पर्छ हामी सबै त भन्छन् राम्रोबाट हिँड्नु पर्छ हामी त्यही साथीका सपनाहरू घुमिएका गुम्तीहरूमा ठोकेर रे घुमिएका गुम्तीहरूमा ठोकेर रे गन्तव्यमा पुग्ने आकार केर रे त्यही साथीका सपनाहरू पोखेर रे
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउँदै गर्नु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
3: सर्वप्रथम त हजुरलाई अनि प्रवीणमा बस्नुभएको मित्रलाई अनि मलाई कसमा भ्रमर भनेर चिन्ने नचिन्नेलाई सम्पूर्णलाई सम्झिँदै बिराउँछु
0: नमस्ते टेलिफोन सम्पर्कमा करिश्मा बुढामा गराउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला आज मुक्त गजल भावना शायरी लगायतका प्रतिभाहरू सुनाउनु पर्छ 9844-17-298 फोन डायल गर्नुहोला आज सोमबार हो क्यारे सोमबार अब सोमबारमा तपाईँले तपाईँका साहित्यिक सृजनाहरू सुनाउन पाउनुहुनेछ यो कुरा म तपाईँलाई जानकारी गराए 9844-17-298 फोन डायल गर्नुहोला म तपाईँलाई आग्रह गर्छु फटाफट फोन डायल गर्नुभयो भने हामी तपाईसँग तपाईँका साहित्यिक सृजनाहरू सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ यो कुरा म तपाईँलाई जानकारी गराए 9864-41-72-98 हो नम्बर फेरि एकचोटि जानकारी गराए 9864-41-72-98 फोन डायल गर्न सक्नुहुन्छ नम्बर तपाईँको लागि हामी खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाज जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु हामी कार्यक्रम गुड नाइटमा छौं हरेक रात 9 बजेदेखि 10 बजेसम्म प्रसारण हुने गर्छ सामुदायिक रेडियो जलजला लगायतका विभिन्न रेडियो स्टेशनहरूबाट यति बेला साथी हुनुहुन्छ मैले पटक पटक भनेको छु फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला अन्यथा हामीले तपाईँको नम्बर वाचन गर्यो भने मेरो नम्बर किन वाचन भयो भन्ने कुरा गुनासो नगर्नुहोला है फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला कि त फोन गर्नुहोस् मजाले बोल्नुहोस् होइन फोन गरिसकेपछि मजाले बोल्नुहोस् होइन भने कार्यक्रम सुनेर मात्रै पनि साथ दिन सकिन्छ फोन गर्दै काट्दै काम चाहिँ नगर्नुहोला यो काम चाहिँ नगर्नुहोला नेटवर्कको समस्याले हो भने अब त्यसको लागि त अब के नै भन्न सकिन्छ र होइन त्यही पनि यो समस्याले फोन काटिएको हो भनेर म्यासेजमा जानकारी दिनुहोला होइन किन तपाईँको फोन काटिएको हो तर दुई तीनचोटि भइसक्यो एउटा नम्बरबाट फोन आउँदै काटिँदै गरिराखेको छ फोन गर्दै काट्दै गर्ने काम चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु 9864-17-298 फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर भन्दै थिए अब म नम्बर वाचन गर्छु यो अब अति गर्नु अत्याचार नगर्नु भन्छन् होइन म नम्बर वाचन गर्छु किनभने अब मैले पटक पटक भनिसकेको छु धेरै पटक भनिसकेको छु तपाईँहरूले फोन डायल गरिसकेपछि फोन नकाटिदिनु होला भनेर तर साथीहरूले मानिरहनु भएको छैन एउटा नम्बरबाट 97-4-93 रहेको छ 97-3-65 नम्बरबाट फोन आउँदै काटिँदै गरिराखेको छ म तपाईँलाई आग्रह गर्छु फोन गरिसकेपछि तपाईँले फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु सकिन्छ फोन गर्नुहोस् सकिँदैन मिस कल गर्ने फोन काट्ने काम चाहिँ नगर्नुहोला म तपाईलाई आग्रह गर्छु है फोन डायल गर्नु होला आज साहित्यिक बार हो आज साहित्यिक सृजना सुनाउन पाउनुहुन्छ 9864417298 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ हामी यति बेला कार्यक्रम गुड नाइटमा छौं र कार्यक्रम गुड नाइटमा तपाईसँग कुराकानी गर्दै अगाडि बढ्नेछौं तपाईले आफ्नो आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई गुड नाइटको शब्दहरू पनि राख्न सक्नुहुन्छ र तपाईको मनमा लागेका तपाईका साहित्यिक सृजनाहरू हामीलाई सुनाउन पनि सक्नुहुन्छ र हामीलाई एउटा एकजना साथीको म्यासेज पनि आएको छ म त्यो म्यासेज पनि वाचन गर्ने अनुमति चाहन्छु र उहाँ साथीले लेख्नु भएको छ मलाई म्यासेज गर्नु भएको छ उहाँले के लेख्नु भएको छ भने क्रिस सुनार हो गुल्मीको इस्माबाट म पनि सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ तर क्रिस सुनारजी तपाईँले फोन गर्नै काट्ने काम चाहिँ नगर्नुहोस् है म तपाईँलाई आग्रह गर्छु तपाईँको म्यासेज पनि आ रहेछ क्रिस सुनार हुनुहुँदो रहेछ फोन गर्दै काट्दै गर्ने व्यक्ति होइन यो पनि थाहा भयो कृपया त्यस्तो काम चाहिँ नगर्नुहोला तपाईँले म्यासेज गर्नुभएको थियो तपाईँको म्यासेज वाचन भएको छ तर फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु ब्यालेन्स छैन भने बरु म्यासेज गर्नु भएको छ तपाईँको म्यासेज वाचन भइसकेको छ तर फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला म फेरि पनि भन्दैछु है तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु अब म फेसबुकका कमेन्टहरू वाचन गर्छु धेरै साथीहरूले हामीलाई फेसबुकमा कमेन्ट पनि गर्नु भएको छ रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको यो फेसबुक पेजबाट हामी लाइभमा छौं त्यहाँबाट हामीलाई तपाईँले सुन्दै हुनुहुन्छ हामीलाई कमेन्ट गर्ने साथीहरूको नाम र नाम म वाचन गर्न चाहन्छु उहाँले के लेख्नु भएको छ के कमेन्ट गर्नु भएको छ कमल श्रेष्ठले लेख्नुहुन्छ नमस्ते नमस्कार हजुर म तीनजुरी मीडिया ग्रुपको मेम्बर यस कार्यक्रम मार्फत सबै साथीहरूलाई सम्झेको छु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं कमलजीलाई विष्णु खनाल वाकुले हेलो दादा गुड इभिनिङ के छ खबर सन्चै हुनुहुन्छ तेह्रथुमबाट हो म र सम्पूर्ण साथीहरूलाई सम्झेको छु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा हामीलाई सौरभ केसीले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ बाक्सौ नगरपालिका को मान्छे हालको भारतको गुजरातबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ सिका केसीले लेख्नु भएको छ म पनि सुन्दैछु है दादा भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सिखाजीलाई श्रीका केसीलाई यसै क्रममा अर्को कर्णप्रिय केसी संगीतले लेख्नुहुन्छ दर्शन नमस्ते म कर्णप्रिय केसी म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कर्णप्रिय केसीले दाङ तुलसीपुर घर हो उहाँको हाल चाहिँ भारतबाट कार्यक्रम सुन्दै रहेको हामीलाई जानकारी दिनुभएको छ यसै क्रममा अर्को दुईवटा कमेन्ट छ टेकु छेत्रीले लेख्नुहुन्छ हजुर सर रात्रिकालीन नमस्कार म तनहुँबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ नानु प्रीतिले धनकुटाबाट प्रीति लिम्बू कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ नानु प्रीतिलाई कार्यक्रम सुन्दै रहेकोमा र यसै क्रममा हामीलाई तपाईँले फोन डायल गर्न सक्नुहुन्छ 9864417298 फोन डायल गर्नुभयो भने हामी तपाईँसँग आज तपाईँको मुक्त गजल भावना साहित्यिक सृजना लगायतका प्रतिभाहरू सुन्दै सुनाउँदै अगाडि बढ़िराखेका छौं यो क्रममा तपाईँलाई जानकारी गराए एकदपि फोन गर्नुहोला मिसकल चाहिँ नगर्नुहोला मिसकल चाहिँ नगर्नुहोला सकेसम्म फोन डायल चाहिँ गर्नुहोला प्रायः जस्तो साथीहरूले मिसकल गरिदिनुहुन्छ मिसकल गर्नुभयो भने अन्य साथीहरूलाई समस्या पर्छ अन्य साथीहरूलाई समस्या पर्ने काम चाहिँ नगरिदिनुहोला म तपाईँलाई आग्रह गर्छु मुक्त गजल भावना सुनाउनको लागि फोन डायल गर्दै गर्नुहोला। हामी भने एउटा गीत राख्छौं तपाईको लागि, गीतपछि तपाईको माझमा फेरि आउँछौं। यो गीत तपाईको लागि, गीतपछि फेरि आउँछौं।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। गौथली फिल्मको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। 98644-2998 फोन डायल गर्नुहोला। नम्बर फेरि एकचोटि जानकारी गराए, 98644-2998 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आज साहित्यिक सृजना अन्तर्गत मुक्त, गजल, भावना, शायरी, कविता तपाईँलाई जे आउँछ होइन सोही सुनाउन सक्नुहुन्छ भन्दै गर्दा यति बेला साथी आउनु भएको छ, म स्वागत गरे। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? आर्या मगर। के छ आर्या, खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ आर्याले? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। अलि टाठो आवाजमा बोल्नु पर्यो आर्या है, तपाईँको आवाज एकदमै सानो आइराखेको छ। अनि दिनहरू कसरी बिताउनुहुन्छ आर्याले? घराइसी काम गर्ने, कोदो रोप्ने, बिताउने होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के सुनाउनुहुन्छ हामीलाई? मुक्तक ल सुरु गर्नुहोस्।
1: खुदा मायाको कदर गर, घुम्न नदिनु आफ्नै मान्छे अर्कैलाई सुन्न नदिनु। खुदा मायाको कदर गर, घुम्न नदिनु आफ्नै मान्छे अर्कैलाई सुन्न नदिनु। उनकै दिनको पानामा नियालेर हेर, उनकै दिनको पानामा नियालेर हेर, आफूलाई पाउनेछौ त्यही मायाको सत्कार गर, घुम्न नदिनु। खुदा मायाको कदर गर, सुन्न नदिनु आफ्नै मान्छे अर्कैलाई सुन्न नदिनु। हजुरको
0: हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो तपाईँको मुक्तक सुनाउनुभयो। मुक्तकको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला। रिया आउनु भएको थियो क्यारे सुनसहरीबाट। रियाले जस्तै गरी तपाई पनि साहित्यिक सृजनाहरू सुन्दै सुनाउँदै अगाडि बढ्न सक्नुहुन्छ। ब्याकग्राउण्ड टुन हल्का सानो गराउनु है। आउन सक्नुहुन्छ तपाईँ 98-68-60-39-40 नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी अवश्य पनि गर्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए र तपाईँका साहित्यिक सृजनाहरू पनि सुन्दै सुनाउँदै अगाडि बढ्नेछौ। र तपाईँले फोन डायल गर्न सक्नुहुन्न, ब्यालेन्स छैन भने म्यासेज भए नि गर्नुहोस् होइन, म्यासेज भए नि तपाईँको वाचन गर्नेछौ। र फोन गर्ने साथीहरूको फोन लिन्छौ भने म्यासेज गर्ने साथीहरूको म्यासेज वाचन गर्नेछौ। यति बेला साथी आउनु भएको छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर।
2: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
2: सरीबाट, अमृता गुरुङ है।
0: अमृता गुरुङ, के छ अमृता खबर?
2: मेरो हाल खबर एकदमै पनि ठिकै छ भन्नुपर्छ, बरु तपाईँको के कस्तो छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ अमृताले?
2: म यतिखेरको समयमा अब कार्यक्रम सुन्दै बस्दै गरिरहेको छु भन्नुपर्छ है।
0: कार्यक्रम सुन्दै बस्दै गरिरहनु भएको छ होइन? अनि कार्यक्रममा आउनु भएको छ, दिनहरू कसरी बित्यो अस्मिताको?
2: मेरो दिनहरू आज चाहिँ कोदो रोपाई गरेर बित्यो भन्नुपर्छ है।
0: ए, अमृताको दिन कोदो रोपाई गरेर बिताउनु भयो होइन?
2: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो?
2: मेरो चाहिँ खाना भइसक्यो, भरे तपाईँको भयो कि नै?
0: मेरो पनि खाना भइसकेको छ। के अरे, आज के सुनाउनुहुन्छ हामीलाई?
2: म चाहिँ अब भावना सुनाउने प्रयास गर्छु, त्यति धेरै त आउँदैन, सुनाउने कोसिस गर्छु नि त।
0: ओके, ल सुनाउनुहोस् त।
2: हस् हुन्छ, म सुरु गर्छु। ढुङ्गा र माटोले बनेको हाम्रो पृथ्वी, पृथ्वी बारी र पहिरो गइरहन्छ। ढुङ्गा र माटोले बनेको हाम्रो पृथ्वी बारी र पहिरो गइरहन्छ। माया लगाए सिमिलन र बिछोड भइरहन्छ। माया लगाए सिमिलन र बिछोड भइरहन्छ हजुर यति नै भन्नुपर्छ
0: भनेपछि अमृता गुरुङले माया लगाउनु भएको छ उहाँको मायामा मिलन र बिछोड भइरहन्छ होइन
2: होइन यस्तो त होइन के अरे भावनामा मात्रै सीमित भन्नुपर्छ है
0: भावनामा मात्रै सीमित भन्नुहुन्छ होइन
2: हजुर अब भावनाले यस्तै यस्तै भन्छ के अरे
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाईमा आउँदै गर्नुहोला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
2: हस् हुन्छ विशेष गरेर हजुरलाई अनि प्राविधिकमा बस्नुहुने मित्रलाई अनि मलाई अमृता गुरुङ भनेर चिन्नु नहुने सम्पूर्णलाई अनि साथीहरूमा एन्जल गुरुङलाई गुड नाइट शुभ छ पनि भन्ने छुट्टिन्छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9:35 हाम्रो स्टुडियोको घडीमा गइसकेको छ है मुक्त गजल भावना शायरी लगायतका तपाईँका प्रतिभाहरू सुन्दै सुनाउँदै अगाडि बढ्दै हामी छौं यो क्रममा तपाईँलाई जानकारी गराए 9867309440 को नम्बर नभएर 9864417298 को नम्बरमा फोन डायल गर्नुहोला 9864417298 मा फोन गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला नम्बर तपाईँका लागि हामी खुल्ला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए 9867309440 नभएर 9864417298 फोन डायल गर्नुहोला 9864417298 मा फोन गर्नुहोला यदि बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर भन्दै थिए मैले पटक पटक भनिराखेको छु फोन गर्ने काट्ने काम चाहिँ नगर्नुहोला अन्यथा तपाईँको नम्बर हामी वाचन गर्न बाध्य हुन्छौ है र केही म्यासेजहरू आएका छन् म ती म्यासेजहरू यहाँबाट वाचन गर्न गइराखेको छु र म्यासेज गर्ने पहिलो साथी हुनुहुन्छ उहाँले लेख्नु भएको छ म पनि सुन्दैछु गुल्मीको इस्माबाट किस सुनार यहाँको म्यासेज त मैले वाचन गरिसकेको छु किन डबल डबल म्यासेज पठाउनुहुन्छ क्रिस्टी उहाँले चाहिँ फोन गर्दै काट्दै पनि गर्नु भएको छ है यति बेला अर्को म्यासेज मैले वाचन गर्छु उहाँले लेख्नु भएको छ रोल्पा नगरपालिका 10 गौरव बिके हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा अर्को म्यासेज रहेको छ उहाँले लेख्नु भएको छ सूचना प्राजुली हो अर्घखाँचीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ एउटा यो मिसकल आइराखेको छ मैले मिसकल नगर्नुहोला भनेर मैले तपाईँहरूलाई आग्रह गरिराखेको छु केसरी राणा मगर हो प्युठानबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ अब म मिसकल गर्ने साथीको नम्बर यहाँबाट वाचन गर्छु एउटा नम्बरबाट मात्रै मिसकल आएको छ त्यो नम्बर मैले वाचन गर्छु सन्तानब्बे 4 34 अनि 96 0 94 नम्बरबाट चाहिँ मिसकल बारम्बार मिसकल आइराखेको छ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट लाउड स्पिकर बन्द गर्नु है तपाईँको लाउड स्पिकर छ मोबाइलको लाउड स्पिकर बन्द गरिदिनु होला है के छ तपाईँको हालखबर के छ तपाईँको हालखबर भनेको तपाईँले लाउड स्पिकर बन्द गरिदिनु न हाम्रो आवाज हामीतिरै फर्किराखेको छ सपनाजी एकचोटि भनेको सुन्नु भएन लाउड स्पिकर बन्द गर्नु भनेको अनि हाम्रो आवाज हामीतिरै फर्किएको छ है बल्ल फर्किन छोड्यो आवाज मैले एकचोटि भनेपछि तपाईँहरूले मान्ने गर्नुहोस् है हामी तपाईँहरूकै लागि भनेका हौ हाम्रो लागि भनेको होइन है अनि सपना जीले के गर्दिनुहुन्छ कुमाग गाउँपालिकामा?
3: अहिले कार्यक्रम चलिरहेछ।
0: अनि खाना खानुभयो?
3: हजुर।
0: आज के सुनाउनुहुन्छ हामीलाई?
3: म एउटा कविता सुनाउँछु।
0: ल सुरु गर्नुहोस्।
3: हातेला मामालाको पाटो राखौ हृदयमा बिहानीको घाम गरौ आँधेरीको तारा सुना फल्ने फाटो सबै गुला फुल्ने पाखा टेको पाखा माला गाछु छन्छौ सगरमाथा सुन्नको बाटोतिर हाम्रो देश ज्ञानको ज्ञानको काम लाग्ने गरी सुन्नको ढोका खुल्छ
0: हत्केलामा माटो राखौ होइन? यो कति कक्षाको किताब कविता हो? यो
3: सात
0: कक्षाको कविता हो है? हुन्छ, धेरै राम्रो कविता सुनाउनु भयो। कविताको लागि धेरै धेरै धन्यवाद। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्। नमस्ते। टेलिफोन सम्पर्कमा सपना आउनु भएको थियो कुमाक गाउँपालिका सल्यानबाट। उहाँले पहिले लाउड स्पिकर गर्नुभएको थियो अनि मानिरहनु भएको थिएन भनेको, अनि एकचोटि लाउड स्पिकर गर्नुहोस् लाउड स्पिकर नगर्नुहोस् भनेको सुन्नु भएन भनेको त बल्ल लाउड स्पिकर बन्द गर्नुभयो। हामीले तपाईँहरूकै लागि भनेका हुन्छौं होइन लाउड स्पिकर नगर्नुहोस् भनेर। अहिले पछि फेरि लाउड स्पिकर बन्द गर्नुभयो, कस्तो मजाले आयो, हाम्रो आवाज पनि फर्किएन होइन, उहाँहरूको आवाज कस्तो मजाले आयो। त्यो कारणले गर्दाखेरि फोन गरिसकेपछि लाउड स्पिकर नगरिदिनु होला, हाम्रो आवाज हामीतिरै फर्किने वातावरण छ, सिर्जना नगरिदिनु होला। म तपाईँलाई विनम्रताका साथ आग्रह गर्छु, किनभने हामी तपाईँहरूकै लागि भनेका हुन्छौं। तपाईँहरूकै आवाज राम्रो आएन, तपाईँहरूकै प्रतिभा राम्रोसँग साथीहरूले सुनाउन पाइएन भने तपाईँहरूले ब्यालेन्स खर्च गरी गरी पैसा खर्च गरी गरी फोन गर्नुहुन्छ होइन, अनि त्यो पैसा पनि सकिने तपाईँको प्रतिभा पनि राम्रोसँग नआउने नजाने भएपछि त अब त्यो फोन गरेको पैसा खर्च गरेको के काम होइन। त्यो कारणले गर्दाखेरि लाउड स्पिकर बन्द गरिदिनु होला फोन गरिसकेपछि। म तपाईँलाई आग्रह गर्छु है, मैले भनिरहन नपरोस् होइन, अनि मैले तपाईँहरूकै लागि भनेको हो। तपाईँहरूले लाउड स्पिकर बन्द गर्नुभयो भने आफ्नै लागि गर्नुहुन्छ, बन्द गर्नु भएन भने पनि आफ्नै लागि गर्नुहुन्न। त्यो कारणले गर्दाखेरि जताबाट पनि बेफाइदा तपाईँलाई नै पर्ने हो। त्यो कारणले गर्दाखेरि लाउड स्पिकर बन्द गर्दा मात्रै बोलिदिनु होला हामीसँग। यसै क्रममा मलाई म्यासेज प्राप्त भएको छ, म म्यासेज वाचन गर्छु। हामीलाई कहिले गुल्मीबाट कहिले अर्घखाँचीबाट यो अलि अति भयो है। गुल्मीको कहिले गुल्मीको इस्माबाट यहाँ माथि म्यासेज आएको छ, उहाँले लेख्नु भएको छ होइन, गुल्मीको इस्माबाट कृष्णगर दुईटा म्यासेज आयो, अनि अहिले फेरि अर्घखाँचीबाट कृष्णगर। यो अलि अति भयो, अति गर्नु अत्याचार नगर्नु होइन, दुई तिनवटा म्यासेज गर्नुभएको छ, त्यही पनि ठाउँ फरक फरक लेखेर म्यासेज गर्नुभएको छ, त्यस्तो काम चाहिँ नगर्नु होला कृषि। नगरपालिका दश बाचा हो, बनेश्वर बिका हो, म्यासेज गर्नुभएको छ, म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ तपाईँलाई पनि। र तपाईँ पनि म्यासेज गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ, तपाईँलाई जुन माध्यम सजिलो लाग्छ सोही माध्यमबाट सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 9864172998 म्यासेज पनि गर्न सक्नुहुन्छ, फोन पनि गर्न सक्नुहुन्छ। हामी तपाईँको फोन र म्यासेज सबै वाचन गर्छौं। यो कुरा म तपाईलाई जानकारी गराए। यति बेला हाम्रो स्टुडियोको घड़ीमा कति मिनट गयो भनेपछि 44 मिनट गइसकेको छ। अब धेरै समय छैन, हैन, हामीसँग धेरै समय पनि छैन। तसर्थ तपाईले फोन डायल गर्नु होला 9864 41 72 98 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। नम्बर तपाईको लागि हामी खुला गरेका छौं। तपाई कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा लिएको छु। र अब एउटा गीत राख्छौं तपाईको लागि। गीतपछि तपाईको माझमा हामी फेरि आउँछौं। यो गीत तपाईको लागि, गीतपछि फेरि आउँछौं।

यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाईँले सुन्दै गर्दाखेरि हामीलाई फोन गर्न सक्नुहुन्छ 9876417298 फोन डायल गर्नुहोला। फोन नआए पनि म्यासेज त आइराखेको छ है, फेरि फोन नआए पनि म्यासेज त साथीहरूले गरिरहनु भएको छ, म म्यासेज वाचन गर्छु। उहाँले लेख्नु भएको छ, उहाँले माडीबाट रेखा सुनार हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ रेखा सुनारलाई। यसै क्रममा अर्को म्यासेज, नमस्ते दाई, जाजरकोटबाट म पनि सुन्दैछु, विपन्ना छेत्री भन्नुभएको छ। अर्को म्यासेज छ, उहाँले लेख्नु भएको छ, म पनि सुनिराखेको छु रुन्टीगढी 5 सुरज जीएम भन्नुभएको छ। अर्को म्यासेज रहेको छ, उहाँले लेख्नु भएको छ, रमिता बिसी हो गंगादेव 2 कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ कार्यक्रम, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ रमिता जीलाई। गंगादेवबाट कार्यक्रम सुन्दै रहेको हामीलाई जानकारी दिनुभएको छ। अब फेसबुकमा आएका कमेन्टहरूतिर पनि नजर दौड़ाउनु पर्यो होइन, त्यतातिर पनि नजर लगाउनु पर्छ क्यारे, फेसबुकतिरबाट आएका कमेन्टहरूमा पनि नजर दौड़ाउनु पर्छ। र यति बेला हामीलाई धेरै साथीहरूले 2 कार्यक्रम सुन्दैछु, असाध्यै राम्रो छ कार्यक्रम, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ रमिता जीलाई। गंगादेवबाट कार्यक्रम

0: हुनुहुन्छ यति बेला फोन आएको छ, म फोन लिन्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, को बोल्नु भयो हजुर? कहाँबाट? नाम के होला?
1: सन्तोष तामाङ।
0: सन्तोष तामाङ, के छ सन्तोषजी खबर तपाईँको?
1: एकदम ठिक छ सर, खाना खाएर आराम गर्दैछु।
0: अनि दिनहरू कसरी बिताउनु भयो?
1: आजको दिनहरू कृषि पेसामै आधारित नै गरेर बिताइयो।
0: ल, आज हामीलाई के सुनाउनुहुन्छ तपाईँले?
1: सानो एउटा चाहे मुक्त भनौँ साहित्य भनौँ है सर।
0: लास्ट सुनाउनुहोस्, लास्ट सुरु गर्नुहोस् ल।
1: हजुर, आशा पुच्छे हिम श्रृङ्खला गहिरो फेवताल पोखरेली नानीले पारे हो माया जात। यति नै है।
0: हुन्छ, यो तपाईँको भावना शायरीका लागि धन्यवाद। अहिलेका लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: गुड नाइटको शब्द भन्नुपर्दाखेरि विशेष गरी मेरो छोरीहरूलाई, त्यसपछि गङ्गा मायालाई भन्दै गुड नाइट, बाई बाई।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा यति बेला साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9864417298 मा। म अब म्यासेज कमेन्टहरू वाचन गर्छु। कमेन्टहरू आएका छन् फेसबुकमा, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। र कमेन्टहरू आएका छन्, ती कमेन्टहरूलाई वाचन गर्नुपर्दा हामीलाई कमेन्ट गर्ने साथीहरू हुनुहुन्छ। भावना मगरले लेख्नु भएको छ, उहाँले गुड नाइट अल फ्रेन्ड लेख्नु भएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। मुना राई लिम्बुले हामीलाई नमस्ते सर, म पनि सुन्दैछु धनकुटाबाट, सबैमा शुभ सपनी भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। निरुता चामलिङ राईले गुड नाइट अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ निरुता चामलिङ राईलाई। मगरनी कान्छीले लेख्नु भएछ, हेलो नमस्ते दाई, माडी फाइभबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। सम्झिन्छु मेरो घर परिवार सबैलाई भन्नुभएको छ मगरनी कान्छीले, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। लिदिन मिक्कीले लेख्नुहुन्छ, हेलो गुड इभिनिङ सेवारू। लिङ्गदेन मिक्की पाँच थर भानुचोकबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सन्तोष कुमारले लेख्नुहुन्छ, हेलो दाजु दश नमस्ते, दाङ हो इन्डियाको हिमाचलबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ तपाईँलाई। र अर्को अब म्यासेज बक्समा हेर्छु, म्यासेज बक्समा पनि म्यासेज आएको छ कि, एउटा म्यासेज आएको रहेछ, उहाँले लेख्नुहुन्छ नमस्ते दाई, म छत्रकोटबाट सृष्टि शोमा कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ। हितेन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रिता मगर, रिता बुढा मगर, सुषमा मल्ल, सञ्जिता लिम्बु, सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र सुझाव सल्लाह वा प्रतिक्रिया दिनु परेमा 9864417298 फोन गर्नुहोला भन्दै लौ त आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। घर बाहिर कुनै सामान बिर्सनु भयो कि भित्र ल्याउनु पर्ने, बाहिरै बिर्सनु भएको छ होइन, भित्र ल्याउनु होला। खाना पकाइसकेपछि, खाना खाइसकेपछि भाँडाकुँडा कहाँ राख्नु भएको छ, खाना पकाइसकेपछि त्यो पनि स्याहार्नु होला। एक ठाउँमा जम्मा गरेर अब माझिसक्नु भएको छ भने त, स्याहारिसक्नु भएको छ भने त ठिकै छ, माझ्नु भएको छैन भने एक ठाउँमा जम्मा बारेर राख्नुहोला, छरेर नराख्नु होला भन्छु। अनि त्यसपछि आगोलाई त राम्रोसँग निभाउनु भयो, ग्यास चुलोहरू राम्रोसँग बन्द गर्नुभयो होला, राइस कुकरहरू बन्द गर्नुभयो होला होइन। बिरामी मान्छे औषधि खाइरहनु पर्छ।

बेला बेलामा औषधि नियमित खानुहोला, खानेपानी आफूसँगै राखेर सुत्नुहोला, तपाईले झ्यालडुक्कको चुकुन राम्रोसँग लगाउनुहोला भन्दै लौ त आजको लागि आवाजबाट म वीरेन्द्र गिरी रात्रिकालीनको यो प्रहरबाट विदा हुने अनुमति चाहन्छु। तपाईको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदाय को लागी सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

तपाईको विचार र भावनासँग धेरै नजिक यो हो तपाईको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने है अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ।
0: नमस्कार।
2: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: जीवन।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्संग रूपी निर्मल जलमा स्नान गर्न तपाईका घरद्वार घर आँगनीहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर। कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, सत्सँग जीवनका निमित्त किन आवश्यक छ, कस्ता व्यक्तिसँगको संगतलाई सत्सँग भनिन्छ र कस्ता पुरूषहरूसँग, कस्ता मानिसहरूसँग, कस्ता व्यक्तित्वसँग हामीले हाम्रो संगत जारी राख्नुपर्दछ, भगवान गौतम बुद्ध के भन्नुहुन्छ, आउनुहोस् भगवान गौतम बुद्धका धम्मपदका वचनहरू संगतका सन्दर्भमा, पण्डित विद्वानहरूका सन्दर्भमा श्रवण गरौं। भगवान गौतम बुद्धले भन्नुभएको छ धम्मपदमा, पण्डित वर्ग अन्तर्गत उहाँको वचन यस्तो छ, निधिनम वपवत्तारम यम पश्ये वज्जदस्विनम, निधिनम वपवत्तारम यम पश्ये वज्जदस्विनम, निगय्यवादिं मेधाविं तादीशं पण्डितं भजे, तादीशं भजमानस्स शय्यो होति न पापिनो, तादीशं भजमानस्स शय्यो होति न पापिनो। वास्तविक निधि कहाँ फेला पर्छ भनेर बताइदिने, के वर्जनीय हो भनेर सम्झाइदिने, गल्ती गर्नेलाई सजायद्वारा सुधारिदिने, कुनै स्वार्थवश उन्मुक्ति दिन नचाहने निगृह्यवादी तथा मेधावी बुद्धिमानको संगत गर्नुपर्दछ। यस्ता व्यक्तिको संगत गर्नेलाई पुण्य लाभ हुन्छ, हानि हुँदैन। प्रिय सज्जन, भगवान गौतम बुद्धले सबैभन्दा पहिला त्यस्तो व्यक्तिको संगत गर्नुपर्छ भन्नुभयो जसले वास्तविक निधि कहाँ फेला पर्छ भनेर बताइदिने हैसियत राख्दछ। निधि भनेको सम्पत्ति, भण्डार। त्यो वास्तविक भण्डार के हो त, वास्तविक निधि के हो त? भगवान गौतम बुद्धले संकेत गर्न खोज्नु भएको कुरा के हो त भन्दा, वास्तविक निधि भनेको आनन्द हो, प्रसन्नता हो, खुशी हो, अर्थात आध्यात्मिक सुख हो। प्रिय सज्जन, वास्तविक सम्पत्ति भनेको शान्ति हो। अब त्यो शान्ति कसरी फेला पार्न सकिन्छ, त्यसको सूत्र के हो, त्यसको विधि के हो, कस्तो सम्पत्ति हामीसँग भयो भने हामी सबैभन्दा पहिला मानसिक रूपमा अन्तस्करणदेखि नै निर्मल अत्यन्त शुद्ध र पवित्र भएर मुस्कुराउन सक्दछौ, हो त्यस्तो खुशी बताइदिने व्यक्ति, त्यसको रहस्य बताइदिने व्यक्ति वास्तवमा हाम्रो संगतको योग्य हुन्छ, त्यस्तो व्यक्तिको संगत गर्नुपर्दछ। तर हामीले यस्ता खालका व्यक्तिहरूको संगत गर्न रुचाउँदैनौ जसले
वास्तविक निधिका निमित्त हामीलाई प्रेरित गर्दछ। हामीलाई त के लाग्दछ भन्दा निधि भनेकै रुपैया हो, पैसा हो, निधि भनेकै सम्पत्ति भनेकै जायजता हो, अग्लो अग्लो घर हो, मोटर गाडीहरू हुन्, धेरै धेरै इष्टमित्रहरू हुन्। प्रिय सज्जन, यी पनि निधि हुन्, तर यी कस्ता निधि हुन् त भन्दा केही समय मात्र रहने निधिहरू हुन्। मान्छेले एउटा घर बनाउँछ, त्यो घरको आयु कति हुन्छ प्रिय सज्जन? 50-60-70 वर्ष। त्यसपछि त त्यो भत्किएर जान्छ, समाप्त भएर जान्छ। एकजना मान्छेले यो मेरो जमिन हो, यो मेरो घडेरी हो भनेर कहिलेसम्म दाबी गरेर बस्छ प्रिय सज्जन? 20-25-30-10 वर्ष 5 वर्ष। आजभोलिको व्यावसायिक जमाना छ, 2-3 महिनामा नै घडेरी बिक्री हुन्छ। 2 महिना अगाडि मेरो भनेको थियो एउटाले, नयाँ मान्छे आएर फेरि मेरो भनिदिन्छ। सबै अस्थायी छन् प्रिय सज्जन, सम्बन्धहरू पनि अस्थायी छन्। आजको युग यो अस्थायी सम्बन्धको पछाडि दौडिने युग छ। हिजो एउटाले मेरो श्रीमती भनेको थियो, 2 वर्षपछि अर्कोले मेरो श्रीमती भन्न आइपुग्छ। एउटीले मेरो श्रीमान भनेकी थिए, 2-4 महिनापछि फेरि अर्को मेरो श्रीमान भन्न आइपुग्छ। यस्तो छ सम्बन्धको रूप। हामीले सम्पदा सम्पत्ति भन्ने सम्पत्ति र सम्पदाको रूप अवस्था यस्तो छ प्रिय सज्जन। यो अस्थायी क्षणभङ्गुर सम्पत्ति होला, तर सधैँ सधैँ हामी सँगै रहने, जीवनमा पनि र मृत्यु पछि पनि। त्यस्तो सम्पत्ति के हो र कसरी प्राप्त गर्न सकिन्छ, त्यो सिकाइदिने मान्छेका पछि हामी दौड्नै चाहँदैनौ। अन्तस्करणको प्रसन्नता, अन्तस्करणको खुशी, आनन्द, शान्ति वास्तविक सम्पत्ति हुन् प्रिय सज्जन। ती सम्पत्तिको पछि लाग भनेर भनिदिने मान्छे कस्तो हुन्छ त? सामान्यतया साधु हुन्छ, सन्यासी हुन्छ, योगी तपस्वी हुन्छ। योगी तपस्वी साधु सन्तलाई त हामीले घृणा गर्छौ। लामो कपाल पालेको, पित्त वस्त्र धारण गरेको, योग ध्यान प्राणायाम प्रवचनको कुरा गर्ने मानिसहरूलाई हामीले सम्मान दिन छोडेका छौ। हामीले त सुटेट बुटेट कोटेट मोटर गाडी चढेर हिँड्ने ठूलो ठूलो घर भएका मानिसहरूलाई सम्मान दिनका निमित्त आतुर भएर बेचैन भएर पर्खिएर बसिरहेका छौ। प्रिय सज्जन, कसैको पनि अपमान गर्नु हुँदैन, सबैको सम्मान गर्नुपर्छ। तर विशेष संगत, विशेष सम्मान ती व्यक्तिहरूको, ती पुरुषहरूको गर्नुपर्छ जसले हामीलाई वास्तविक निधि बताइदिन सक्दछन्, वास्तविक सम्पत्तिका बारेमा प्रेरित गर्न सक्दछन्। यो तिम्रो वास्तविक निधि हो, वास्तविक सम्पत्ति हो, यसको पछि लाग। त्यस्तो किसिमको शिक्षा दिने ती महर्षिहरूका, महान आत्माहरूका पछाडि हामी लाग्नु पर्दछ र उनीहरूको संगत गर्न तयार हुनु पर्दछ। दोस्रो, के वर्जनीय हो भनेर सम्झाइदिने, कुन कुरा छोड्ने हो, हामीले जीवनमा कुन कुरा वर्जित छ, त्याज्य छ, त्यो कुरा छोड। निरीह पशु पक्षीको हत्या गरेर मांसाहार गर्ने कुरा मनुष्य धर्मभित्र पर्दैन, छोड। रक्सी पिएर आफ्नो शरीरलाई पनि ध्वस्त बनाउने, सम्बन्धलाई पनि ध्वस्त बनाउने, मानिसहरूलाई पनि दुःखी चिन्तित बनाउने, त्यो नराम्रो हो, छोड। कसैको अपमान गर्ने, अवमूल्यन गर्ने, त्यो बानी पनि नराम्रो हो, छोड। रिस, अहंकार, काम, क्रोध आदि इत्यादि सबै सबै नराम्रा बानी हुन्, छोड। यसरी जसले छोड्न लगाउँछ नराम्रा प्रवृत्तिहरू, वर्जित कुराहरू, वर्जनीय कुराहरू, त्यस्ता व्यक्तिहरूको संगत गर्नुपर्दछ प्रिय सज्जन। त्यसपछि भगवान गौतम बुद्ध भन्नुहुन्छ, गल्ती गर्नेलाई सजायद्वारा सुधारिदिने व्यक्तिको संगत गर। एक थरी मानिस कस्ता हुन्छन् त भन्दा, कसैले गल्ती गरिहाल्यो भने सधैँभरि उसले गल्ती गर्छ भन्ने मानसिकता साँचेर बस्ने। त्यस्ता मानिसहरू गुरु हुन सक्दैनन्।